0: प्यारो छ, समृद्धि सूत्र। के गरेर के गर्दाखेरि समृद्धि आउँछ जीवनमा, चौतर्फी समृद्धि के गर्दा आउँछ, त्यसमा सूत्र छ। विशाल छ छाती सबै अटाउने, छाती हाम्रो छाती त ढुकुरे छ, केही पनि अटाउँदैन। अलिकति कसैले केही भन्यो संकुचित के घोचिहाल्छ। ठूलो बनाउनु भाइ मनलाई, जे हाले पनि अटाओस्। हेर्नुहोस् त समुद्र, समुद्रमा सागरमा भाइ फर्का मान्छेले फोहोर तिर्नेर हाल्ने नै हो, हामीले गरेका फोहोर पनि अन्तिममा त सागरमै जाने हो नि। तर सागर कस्तो अचम्म छ हेर्नुहोस् त, उसलाई हामीले फोहोर दिएका छौँ, उसले हामीलाई आफ्नो पानीलाई बाष्पीकरण गरेर यति शुद्ध पानी दिन्छ, मिनरल वाटर उसले दिइराखेको छ, हो कि? उसले पनि हामीले जस्तै जस्तालाई तस्तै गर्नुपर्छ। त्यसले त्यसो गरेपछि त्यसलाई छोड्छु, त्यसलाई पनि नराम्रो गर्छु भने भए आज के हाल हुन्थ्यो हाम्रो? उसले त भनेन त, विशाल छ छाती सबै अटाउने, बादल बनी जगको तिर्खा मेटाउने, जुन सूत्रले छ सागर समृद्ध, त्यही सूत्रले हुन्छ मानव समृद्ध। त्यही सूत्र चाहिन्छ ल, कसले के गर्यो छोडिदिनुहोस्, फलानाले गर्यो अनि मैले गरेँ भन्ने होइन, आफ्नो स्वभाव जे हो त्यो गर्ने, त्योभन्दा बाहेक अरू गर्नु हुँदैन। अर्को सूत्र छ यसमा, जसको छ स्वकर्म प्रतिकर्म छैन। स्वकर्म भनेको आफ्नो कर्म, प्रतिकर्म भने के हो भने नि, त उसले गर्यो अनि मैले गरेँ, तर त्यसलाई किन गाली गरेँ भने, त्यसले गरेपछि मैले नगरेँ त, त्यसले गाली गरेपछि मैले नगरेर हुन्छ? म गाली गर्दैन थिएँ, किन गाली गरेँ भने त्यसले गर्यो अनि गरेँ, त्यो प्रतिकर्म, उसले गर्यो अनि गरे, दोहोऱ्याए प्रतिकर्म हुन्छ यसलाई। स्वकर्म भनेको आफ्नो स्वभाव अनुसारको कर्म। जसको छ स्वकर्म प्रतिकर्म छैन, स्वभावमा चम्किन्छ प्रभावमा होइन, जुन सूत्रले छ सूर्य समृद्ध, उही सूत्रले हुन्छ मानव समृद्ध। आफ्नो स्वभाव चिन्नुपर्छ, जबसम्म तपाईँ स्वभाव चिन्नुहुन्न तपाईँ समृद्ध हुन सक्नुहुन्न, खुसी हुन सक्नुहुन्न, जतिसुकै गराए पनि उपाय छैन। स्वभाव त चिन्नै पर्छ, मेरो पथ के हो पत्ता लगाउनै पर्छ, कुनै पनि हल्का लगाउनु पर्छ। जसको अन्तिम अन्तर छ यसमा, जसको केही छैन स्वयं छ शून्य, आफै शून्य छ, केही पनि छैन, मेरो भन्ने केही पनि छैन, जसले मेरो बनायो नि सारा समस्याको जड त्यही रहेछ। मेरो नबनाएपछि सबै मेरो हुँदो रहेछ, मेरो बनाएपछि चाहिँ मेरो हुँदो रहेछ, कस्तो अचम्म, उल्टो रहेछ कि? मेरो छ भने त्यो जान्छ, तर जसले मेरो बनाएन नि सर्वस्व त्यसैको हो। हेर्नुहोस् न, जसको केही छैन स्वयं छ शून्य, समष्टि उसमै छ उही छ पूर्ण, जुन सूत्रले छ आकाश समृद्ध, उही सूत्रले हुन्छ मानव समृद्ध। आकाशको आफ्नो के छ भन्नुहोस् त, आफै शून्य छ, केही पनि छैन, तर जे छ सर्वस्व आकाशमै छ। आकाशमा के छैन भन्नुहोस् त, तपाईँ हामी पनि आकाशमै छौँ, पृथ्वी आकाशमै छ। शून्य भन्नुपर्छ, शून्य शून्य, सबै कुरा पाउनलाई शून्य भन्नुपर्छ, खाली भन्नुपर्छ, भर्ने होइन। यी सूत्रमा काम गर्नुहोस्, यसको लागि तपाईँले आफ्नो स्वभाव पत्ता लगाउनु छ भने ऐश्वर्य विज्ञान कार्यक्रम, 7 दिनको कार्यक्रम हुन्छ, चक्र विज्ञान जस्तै, त्यसमा हामी स्वभाव पत्ता लगाउँछौँ, आफ्नो पथ पत्ता लगाउँछौँ। पथमा हिँडेपछि काँडाले पनि कोर्दैन, कहिल्यै पछि फर्केर हेर्नु पर्दैन, अगाडि जानु छ।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
6: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश। काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: अन्य
4: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
7: साथै एमबीबीएस एमएस हाट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
9: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
6: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुलास रोड ढुवाई दाङ। फोन नम्बर 0825164119। मोबाइल नम्बर 98478829943 र 98449146653।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825607334 र 0825601038।
6: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
13: ब्लड प्रेसर हाई लो भएका,
6: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
6: मुटु ढुकढुक हुने डर लाग्यो जस्तो महसुस हुने,
13: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
6: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: बिरामी जाँच निमिति एजेट 15 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010। मोबाइल नम्बर 98478829913 र 98095012871।
15: एक हप्ता देखि यो दाँत दुखेको दुखे छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
7: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिने सेवाहरू:
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
15: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
15: खाली ठाउँमा दाँत भर्ने,
16: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
15: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू:
7: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98-488-30-153 र 98-649-41।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
7: उपचार हुने रोगहरू:
22: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
7: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
7: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
7: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फटको अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
5: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
11: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: कायाकैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र

0: तनार स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 को उपदफा 1 मा भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 महिना अगावै अर्थात वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
0: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासोपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा कांग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढ़ाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्थाएर अघि बढ़ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
1: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकांक एसडीआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघका विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशिया द्वन्दको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एशिया द्वन्दको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रेल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल ईस्ट ह्यूमन डेभलपमेण्ट इनफ्याक्ट एक्रस एशिया एण्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढ़ी क्षति बिहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाड़ी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरूद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सह उत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाएको खबर आजको कान्तिपुरमा छ।
0: इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध शुरू गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढ़ेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित चार पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाड़ीको हिस्सा 71% र डिजल पेट्रोल सवारीको हिस्सा 21% भए पनि दुई पाङ्ग्रेतर्फ विद्युतीय गाड़ीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट दुई पाङ्ग्रे गाड़ीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढ़ी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबड़ अनुसारै सार्वजनिक गाड़ीको भाड़ा दर पनि घटबड़ हुने गर्छ। पछिल्लोपल्ट सरकारले यात्रुवाहक गाड़ीमा औसत 16.71% भाड़ा बढ़ाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाड़ीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुख कुसा त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन, इन्धनको वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नु भएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठूलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ़ने सम्भावना हुन्छ, फरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ संकलन गरेको पानीहरू हुन्छ, त्यो संकलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ।
5: पानीजन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनुपर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन। जस्तै झाडा पखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउन न पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छ, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो। वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर्स छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वितरण सही नहुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेशनल डेमोग्राफिक सर्वे 2022 कण्डम, पिल्स, डिपो, आईसीडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधन मध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोड़ी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झण्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरैजसो जोड़ी छुटेर बसेका छन्, यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कड़ा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
3: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। यसै गरी पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले मुम्बई इण्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 168 रनको लक्ष्य बेंगलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेंगलुरू 14 अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इण्डियन्स भने प्रतियोगिताको प्लेअफ दौड़बाट बाहिरिएको छ। मुम्बई 6 अंकसहित तालिकाको नवौं स्थानमा छ। त्यसैगरी हिजै चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। चेन्नईमा भएको खेलमा लखनऊले दिएको 204 रनको लक्ष्य चेन्नईले 4 बल बाँकी रहँदा 5 विकेट गुमाएर पूरा गर्यो। आईपीएल क्रिकेटमा आज बेलुकी पौने 8 बजे धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनैतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमी रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
2: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
3: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
2: नेपाल उद्योग परिसंघ सीएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
3: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उख किसानमा छुट्टै खुशी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरूडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिलले हजारौं किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मदत पुर्याएको थियो। उद्योग सञ्चालन हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोड़िएका खबर अन्नपूर्ण पोस्टमा छ। सापको खुट्टा सापले देख्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नीति तथा कार्यक्रम आज। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
2: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
3: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको यूएनडीपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस विद्युतीय गाडीतर्फको फटको अझै असहज।
2: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
3: र आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब छ बाज शीर्षकको कार्टुन लिएका छौं। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्। भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
18: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 082-585-6210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी, एमबीबीएस, एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर,
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घोराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र अमृता डांगी सहकर्मी सुशीला ओली संगे अमर क्षेत्र को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो बद्दी पश्चिम दांगको स्टूडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढ्दै चालू आर्थिक वर्षको 9 महिनामा 5,000 बढ़ी थपिए।
0: घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा ध्रुव केसी निर्वाचित। जेठ महिनाबाट पानीको न्यूनतम महसुल घटाउने र उपभोक्ताको गुनासो नआउने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष केसीको प्रतिबद्धता।
1: र सल्यानमा वर्षा सँगैको बाढ़ीले कृषि क्षेत्र र पूर्वाधार विकासमा ठूलो क्षति।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा 5406 नयाँ उद्योग व्यवसाय थपिएका हुन्। उद्योगतर्फ 2506 र वाणिज्य फर्मतर्फ 2900 थपिएका छन्। गत वर्षसम्म खुल्ने भन्दा बन्द हुने उद्योग बढ़ी थिए। प्रदेशमा नयाँ उद्योग व्यवसायमा आकर्षण बढ़ेका कारण उद्योग थपिने क्रम बढ़ेको लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ। प्रदेशका 12 जिल्लाको तथ्याङ्कमा नयाँ उद्यमी थपिएको देखिएको छ। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा 2069 उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन्, जसमा 995 उद्योग र 1094 वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग व्यवसायको नवीकरणतर्फ उद्योग भन्दा वाणिज्यका बढ़ी छन्। उद्योगतर्फ 6021 नवीकरण हुँदा 9 महिनाको अवधिमा वाणिज्य प्रशासनतर्फ 7084 व्यवसायको नवीकरण भएको मन्त्रालयका सूचना अधिकारी सन्तोष कुमार सुवेदीले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको 9 महिनामा रूपन्देहीमा उद्योगतर्फ 665 र 974 वाणिज्य फर्म दर्ता भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाँकीमा उद्योगतर्फ 480 र 502 वाणिज्य फर्म दर्ता भएका छन्। यस्तै गरी नवलपरासी पश्चिममा 251 उद्योग नयाँ दर्ता हुँदा 263 वाणिज्य फर्म दर्ता भएका छन्। कपिलवस्तुमा उद्योगतर्फ 283 र वाणिज्यतर्फ 285 फर्म दर्ता भएका छन्। यसै गरी दाङमा 363 उद्योग र 492 वाणिज्य फर्म दर्ता भएका छन्। बर्दियामा 153 उद्योग र 167 वाणिज्य फर्म दर्ता भएका छन्। पाल्पामा उद्योगतर्फ 53 र वाणिज्यतर्फ 57 फर्म दर्ता भएका छन्। यसै गरी गुल्मीमा 42 उद्योग र 46 वाणिज्य फर्म दर्ता भएका छन्। अर्घाखाँचीमा 58 उद्योग र 18 वाणिज्यतर्फका फर्म दर्ता भएका छन्। प्युठानमा उद्योगतर्फ 41 र वाणिज्यतर्फ 28 फर्म दर्ता भएका छन्। रोल्पामा 37 उद्योग र 44 वाणिज्य फर्म दर्ता भएका छन्। मन्त्रालयका अनुसार रूकुम पूर्वमा 40 उद्योग र 33 वाणिज्य फर्म दर्ता भएका छन्। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनु भएको छ। आइतबार सार्वजनिक गरिएको नतिजा अनुसार ध्रुवले आफ्ना दुई प्रतिस्पर्धीलाई भारी मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। उहाँ 2593 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 र अर्का प्रतिस्पर्धी सुमन शर्माले 155 मत प्राप्त गर्नुभयो। यसै गरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे निर्वाचित हुनुभएको छ। उहाँले 1916 मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा देवी पाण्डेले 1228 मत प्राप्त गर्नुभयो। यसै गरी महिला उपाध्यक्षमा खुमा कुमारी खड्का विजय हुनुभएको छ। उहाँले 1361 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभयो। अर्की प्रतिस्पर्धी कमला लम्साले 545 मत प्राप्त गर्नुभयो। यसै गरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको हो। उहाँले 2339 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी दिनेश ओलीले 822 मत प्राप्त गर्नुभएको थियो। यस्तै कोषा अध्यक्षमा टीकाराम ओली निर्वाचित हुनुभएको छ। उहाँले 1433 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी दिनेश आचार्यले 1117 र पहलमान थापाले 570 मत प्राप्त गर्नुभयो। यसै गरी खुल्ला सदस्यहरूमा 2018 मत प्राप्त गरी चूर्ण ओली, 1602 मत प्राप्त गरी नीरज कुमार कार्की, 1534 मत प्राप्त गरी नवीन पोखरेल विजय हुनुभएको छ। खुल्ला सदस्यका प्रतिस्पर्धी तुलसीराम दाहालले 800 मत, रामकुमार दाहालले 728 मत, त्यसै गरेर विजय कुमार गुप्ताले 611 मत प्राप्त गर्नुभयो। महिला सदस्यहरूतर्फ 1694 मत प्राप्त गरी उषा सुवेदी थापा, 2054 मत प्राप्त गरी बिन्दु पाण्डे र 1869 मत प्राप्त गरी रेखा नेउपाने विजयी हुनुभएको छ। दुईवटा छुट्टा छुट्टै प्यानल र केही स्वतन्त्र गरी चुनावी प्रतिस्पर्धामा उत्रिएको टीममा स्वतन्त्र कुनै पनि प्यानलमा नलागेर स्वतन्त्र उम्मेद्वारी दिएर खुमा खड्का महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। यसै सन्दर्भमा कुराकानी गर्नका लागि अहिले हाम्रो टेलिफोन सम्पर्कमा खुमा खड्का जोडिनु भएको छ। म्यामलाई स्वागत छ खबर पत्रिकामा। निकै भारी मतले चाहिँ यहाँले निर्वाचित हुनुभएको छ, आफ्नो जितलाई चाहिँ कसरी लिनुभएको छ?
3: मैले भन्नुपर्दा यो खास मेरो जित होइन, सम्पूर्ण खानेपानी उपभोक्ताज्यूहरू मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण मन, साथै पत्रकार, सुरक्षाकर्मी, निर्वाचन टिम लगायत सम्पूर्ण म प्रति आस्था, यसले केही काम गर्छ भन्नेहरू भन्ने मनहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। म सबैको घरमा पुग्न सकेको छैन, चुनावी प्रचारमा पनि म कसैको घरमा उहाँहरूको घरमा पुग्न नसकेको कारण उहाँहरूसँग क्षमा प्रार्थी छु। त्यसैले गर्दा यो जित भनेको नितान्त मेरो जित होइन, सम्पूर्ण सबैको जित हो। यसमा म उहाँहरूलाई म मेरो मनमा, मेरो आत्मामा, मेरो शिरमा राखेर म अगाडि बढ्नेछु। उहाँहरूको सल्लाह, उहाँहरूको सुझाव, उहाँहरू दिएको मार्गदर्शन
1: अहिले धेरै ठाउँमा चाहिँ दलीयकरण भइराख्यो भन्ने आवाज उठिरहँदा दुईवटा छुट्टा छुट्टै प्यानल बनेका थिए, तपाईँ लगायत अन्य केही पदहरूमा चाहिँ खुला रूपमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिनुभएको थियो र कुनै पनि दलगत उम्मेद्वार नबनेर स्वतन्त्र रूपमा चाहिँ यहाँले जित हासिल गर्नुभएको छ, के कुराले चाहिँ खुमा खड्का चाहिँ रोजाईमा पर्यो जस्तो लाग्छ यहाँलाई?
3: मैले चाहिँ के भन्छु भने म पेसाले पूर्व प्रहरी पनि हो, यहाँहरू सबैजनालाई जानकारी नै छ। म के भने मैले दुई कार्यकाल चाहिँ खानेपानी सदस्यमा काम गरेर मलाई कामको अनुभव, केही मात्रा मलाई कामको अनुभव छ। त्यसैले म सामाजिक सेवा गरौँ भनेर चाहिँ मैले भनेको थिएँ, तर उहाँहरूले मलाई चाहिँ दिनु भएन होइन। विविध उहाँहरूको नै आफ्नै आफ्नै कारण होला, त्यो कारणले गर्दाखेरि दिनु मिलेन होला। उहाँहरूप्रति उहाँहरूले मलाई यहाँसम्म ल्याउनु भएको पनि उहाँहरूप्रति एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु, उहाँहरूलाई सम्मान प्रकट गर्न चाहन्छु। त्यसरी चाहिँ म सिलेक्ट नहुँदै गर्दाखेरि पनि म जनताको काम गर्न, जनताको सेवा गर्न म सक्छु भन्ने एउटा आँट थियो ममा। म एक्लो भए तापनि, नितान्त म एक्लो थिएँ, एक्लै भएर उठ्दै गर्दाखेरि मेरो पछाडि चाहिँ सम्पूर्ण हुनुहुन्छ भने उहाँहरूको आर, भरोसा, माया, सद्भावले गर्दाखेरि आज म विजयी भएको छु।
1: अब दुई कार्यकाल यहाँले घोराई खानेपानीमा रहेर सदस्यको भूमिका निर्वाह गरिसक्नु भएको छ र अहिले उच्च हुद्दामा पुग्नु भएको छ उपाध्यक्ष पदमा। अब उपभोक्ताको काम गर्ने सवालमा चाहिँ यो घोराईको बढ्दो शहरीकरण, खानेपानीको समस्या, आम उपभोक्ताका गुनासा, यस कुरालाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ, कसरी अगाडि बढ्नुहुन्छ?
3: उपभोक्ताको पानीले चलिरहेको, उपभोक्ताको पैसाले चलिरहेको संस्था, कसै कतैबाट डोनेसन भएको छैन संस्थालाई। उपभोक्ताको संस्था हो, उपभोक्ताको नीति निर्देशन अनुसार उहाँहरूले दिएको सल्लाह र सुझाव अनुसार चाहिँ म अगाडि बढ्नेछु। उहाँहरूको समस्या इभन खाने, मैले मेरो फेसबुक पेजमा पनि मैले लेखिरहेको छु, खानेपानी समस्या मात्रै नभएर एनिवे कुनै पनि समस्या पर्यो भने मलाई खबर गर्नुभयो भने मैले म रातको 12 बजे होस् या दिनको 12 बजे होस् म उहाँहरूको लागि हरदम तयार छु। हिजोको म सदस्य पदमा रहँदै गर्दा कति सहयोग गरेँ त्योभन्दा पनि मलाई एउटा उहाँहरूले एउटा जिम्मेवारी, एउटा पद मात्र नभएर जिम्मेवारी दिनुभएको छ। उहाँहरूले म प्रति गर्नुभएको आश भरोसालाई म कहिले पनि निराशा पार्ने छैन।
1: अब दुई कार्यकाल सदस्य रहँदै गर्दाखेरि खास गरेर उपभोक्ताका खानेपानीसँग सम्बन्धित रहेर कस्ता खालका गुनासाहरू अलि बढी पाउनुभयो तपाईँले, के कुरा चाहिँ सुधार गर्नुपर्ने देखिन्छ घोराईको खानेपानीको हकमा?
3: अहिले उपभोक्ताको चाहिँ गुनासोहरू बढी मात्रामा नयाँ धारा जडान गर्दाखेरि लाग्ने जुन रकम छ त्यो चाहिँ अलि बढी भयो, अलि थोरै गराउनु पर्यो भन्नेहरू गुनासाहरू पाएँ मैले। जति उपभोक्ताज्यूहरूको ढोका ढोकामा म गएको थिएँ उहाँहरूले के भन्नुभएको थियो, खानेपानी महसुल पनि अलिक बढी भयो भन्नुभएको थियो। तिनी कुराहरूलाई अब चाहिँ कमिटी मार्फत लाग्दै कसरी चाहिँ त्यो कुरालाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ, कसरी कम गर्न सकिन्छ, धनी मान्छे धनी मानी मान्छेले मात्रै पानी खान सक्ने, पैसावान मान्छेले मात्रै पानी खान सक्ने अवस्था छ भन्ने कुराहरू थियो। तिनी कुरालाई चिर्दै चाहिँ अब सबैले सबैको मुखमा चाहिँ पानी पुग्नुपर्छ, हामी जस्तो गरिबले खाने पानी पनि पुग्नुपर्छ, धनी र धनी भइहाल्यो होइन सबैको मुखमा पानी पुग्नुपर्छ। त्यसको लागि चाहिँ म पक्कै पनि पहल गर्नेछु। यो सुझाव चाहिँ मैले बोकेको छु, त्यो मेरो आत्मा मेरो मनमा बसेको छ, त्यो कुरालाई चाहिँ पक्कै म अगाडि लग्ने नै छु।
1: अब अन्तमा तपाईँको आफ्नै यो खाने पानी सुधारका लागि, यस क्षेत्रको सुधारका लागि, आम उपभोक्ताका गुनासा सम्बोधन गर्नका लागि तपाईँका छुट्टै त्यस्ता केही योजनाहरू छन्, आम उपभोक्तालाई के भन्नुहुन्छ?
3: मेरो योजना भने मैले अघि भनिसकेँ, मेरो योजनाहरू के छ, त्यो लगायत अन्य कुनै पनि समस्याहरू यो पानीमा छ यसलाई चाहिँ यो भन्नुपर्छ भन्ने कुरा होइन। हरेक समस्याहरू चाहिँ मलाई भन्नुभयो भने त्यसको मैले सकेतम 99% आफै लाग्छ, नजगे मैले त्यो आउने सल्लाह सुझाव चाहिँ मैले पक्कै पनि दिनेछु। त्यसको लागि कुनै पनि नहिचकिचाएर मेरो फोन नम्बर चाहिँ मैले मेरो फेसबुकमा छोडेको छु, 98577723 मेरो नम्बर हो। मलाई कुनै किसिमको समस्या पर्यो, पानीको आफ्नो ठाउँमा त म पानीको प्रतिनिधि त गरे तापनि सिङ्गो जसले मलाई यहाँसम्म आएर आफ्नो प्रचण्ड गर्मीमा यो घामको धुपमा आएर मलाई मनले आत्माले त्यसलाई सहयोग गर्छ, मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा मलाई सहयोग गर्नुभएको छ, उहाँको लागि हर दिन हर रात हर समय म उहाँको लागि हाजिर हुनेछु। मेरो फोन 24 घण्टा खुल्ला हुनेछ, मेरो मोबाइल कहिले पनि स्विच अफ हुँदैन। जस्तो सुकै समस्या पनि मलाई भन्नुभयो भने त्यसको लागि समाधानको बाटोमा पछि लाग्नेछु।
1: हस्, समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो घोराई खाने पानीमा निर्वाचित महिला उपाध्यक्ष खुमा खड्का हामीसँग कुराकानी गर्दै। अब बाँकी प्रसंग,
2: सल्यानमा मुसलधारी वर्षा सँगैको बाढ़ीले कृषि क्षेत्रका साथै पूर्वाधार विकासमा ठूलो क्षति गरेको छ। करिब 2 घण्टा भएको वर्षासँगै शारदा नदी र खहरी खोलाहरूमा आएको बाढ़ीले जिल्लाको बागचौर नगरपालिका वड़ा नम्बर 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका वड़ा नम्बर 1 र 2 दर्जनौ योजनामा क्षति पुर्याएको छ। खोलामा आएको बाढ़ीले 2 दर्जन भन्दा बढ़ी सड़क, 1 दर्जन बढ़ी खानेपानी, सिंचाई कुलो, तटबन्ध मा क्षति पुर्याएको, शारदा नदीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ, तरकारी र सुन्तलामा क्षति पुर्याएको छ। बाढ़ीले जलाउँदै गरेको सब गहुँ बोकेको ट्र्याक्टर र पानी घट्टा पनि बगाएको छ भने वर्षाकै कारण पहिरो जाँदा 2 घरमा पनि क्षति पुगेको छ। बाढ़ी पहिरोले सड़क चिराचिरा पार्दा, कलभट हेमपाइप बगाउँदा बागचौर नगरपालिकाको 5 ओडाका विभिन्न सड़कमा यातायात अवरूद्ध भएको छ। बाढ़ीले खाने पानीको मुहान पूर्णका साथै पाइप बगाउँदा र ट्याङ्कीमा क्षति पुग्दा स्थानीय प्रभावित भएका छन्। बागचौर नगरपालिका 9 वडा अध्यक्ष यज्ञ बहादुर डाङ्गीले वर्षासँगै आएको बाढ़ीले वडाभित्रका 3 दर्जन नयाँ पुराना सड़क क्षेत्र विच्छेद बनाएको, 4 खानेपानी योजनाको मुहान परेको ट्याङ्कीमा क्षति पुर्याएको, पाइप बगाएको, स्थानीयको घट्ट बगाएको र 2 स्थानीयको घरमा क्षति पुर्याएको जानकारी दिनुभएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा सल्यानबाट बुद्धि पुनले खबर लेख्नु भएको छ।
1: थारू समुदायको परम्परागत मटावा बड़घर भलमनसा प्रथाको संरक्षण प्रवर्धन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेश स्तरीय महिला सम्मेलन प्रदेश स्तरीय सम्मेलन आयोजना हुने भएको छ। मटावा बड़घर भलमनसा संघ केन्द्रीय समितिको आयोजनामा आजदेखि दंगीशरण गाउँपालिका वड़ा नम्बर 3 चखौरामा थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावा बड़घर भलमनसा अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुन लागेको हो। सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासी लगायतका जिल्लाबाट करिब 1000 भन्दा बढ़ी मटावा बड़घर भलमनसा तथा थारू समुदायका अगुवाहरू सहभागी हुने बड़घर भलमनसा संघका केन्द्रीय अध्यक्ष डेली बहादुर चौधरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार थारू समुदायका आदिम कालदेखि चलिआएका मटावा बड़घर भलमनसा प्रथा गाउँ समाजमा सञ्चालन गर्ने परम्परागत संरचना तथा अलिखित कानून अभ्यासका रूपमा स्थापित छ। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं, खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर विमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाथेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाथेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-8563-218।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
22: इन्डोस्कोपी सेवा,
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
26: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग: नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिवहरि मरठाद्वारा लिखित दाङ महिमा काव्य संग्रह आइतबार घोराईमा विमोचन भएको छ। पुस्तकको विमोचन गर्दै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले साहित्य मार्फत दाङको महिमा लेखेर मरठाले दंगालीलाई ठूलो गुण लगाउनु भएको बताउँदै लेखकको साहित्यिक उन्नयनको काममा कामना गर्नुभयो। नेपाल संस्कृत विश्वविद्यालयको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै शर्माले युरोपियन मुलुकहरूले संस्कृतको महत्व बुझे पनि यहाँ नेपाल संस्कृत विश्वविद्यालयको सदुपयोग हुन नसकेको उहाँले बताउनु भएको छ। दाङको विकासमा सबैले सोचौं, मरठाजीले हामीलाई गजगज्याउनु भएको छ, प्रेरणा दिनुभएको छ, शर्माले भन्नुभयो, सद्भावको भारी बोकाउनु भएको छ भन्दै लेखक प्राध्यापक मरठाले खुशी व्यक्त गर्नुभएको थियो। आजको नागवत राष्ट्रिय दैनिकमा खबर छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा मंगलबार भोलि सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, सबै तयारी पूरा भइसकेको छ, प्राविधिक रूपमा कुनै समस्या नआए दुई दिनभित्र नतिजा प्रकाशित गर्छौं। यस वर्षको एसी नतिजा चैत्रको दोस्रो सातादेखि परीक्षा सञ्चालन भएको थियो। परीक्षा भएको करिब एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो। यस वर्ष 5,12,421 जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 4,41,566 जना र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षा दिएका थिए। परीक्षा दिनेमा छात्राको संख्या बढ़ी छ। यस वर्ष 2,57,613 छात्र, 2,54,801 छात्र र अन्य 7 जना परीक्षार्थीमा सहभागी भएका थिए। आजका पत्र पत्रिकामा खबर छ।
2: आगुन छेउको गोठ नजिकैको 6 टनेलमा गाई भैंसीको गोबर राखेर त्यसभित्र गडेउला छोडिएको छ। गर्मीको मौसम भएकाले हरेक दिन बिहानी गडेउला राखिएको बेडमा पानी चार्नुपर्ने हुन्छ। तुलसीपुर तीन भट्टीका कर्ण बहादुर ओलीले गडेउले मल उत्पादन गर्न थालेको 4 वर्ष भयो। त्यसैता उहाँको हरेक बिहानको शुरूआत गडेउलालाई पानी चारेपछि शुरू हुन्छ। त्यसपछि गडेउलाले रातभरमा बनाएको मल छुट्याउनुपर्छ। छुट्याएको मललाई चालेर सुरक्षित राखेपछि उहाँको बिहानी काम लगभग पूरा हुन्छ। यति मात्र होइन, गडेउला मल बारे अध्ययन अनुसन्धानका लागि आउनेहरूलाई यसको उत्पादन उपयोगिता बारे जानकारी दिने तथा विभिन्न संघ संस्था तथा स्थानीय सरकारले नागरिकलाई दिने गडेउला मल सम्बन्धीको तालिममा प्रशिक्षण दिन पनि ओली पुग्ने गर्नुभएको छ। एकराज भण्डारीले आजको नागरिक राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: सरकारले आज यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुने भएको छ। शुरूआती दिनमै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठक सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता इकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधान को धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने उहाँले जानकारी दिनुभयो। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्ह 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक हुनेछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे संसदलाई अवगत गराउने कार्यसूची रहेको छ। आजको युगबोध दैनिकबाट खबर लिएका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको रक्त रंजित इतिहास र पपुलिष्ट सरकार शशीधर भण्डारीको विचार छापिएको छ। औलो लगायत लामखुट्टे जन्य रोकथामका लागि भनेर प्रकाश बुढाथोकीको डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने आजको युगबोध राष्ट्रिय दैनिकमा खडेरीको जोखिम कम गर्न पूर्व तयारी आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ।
2: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा आत्मनिर्भरताको बाटोमा अच्युत प्रसाद पौडेलको विचार छ। बालेन्द्र सरकारको एक महिना, किशोर नेपालको विचार छ। बर्खा नजिकै विपद जोखिम बढ़दै भूपेन्द्र सुवेदीको विचार छ भने खानेपानी नेतृत्वका चुनौती गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा पाठ्यक्रममा नैतिक शिक्षा संजीव कार्कीको विचार छापेको छ भने आखिर सरकार त सबैको होला नि सुरेश कुमार पाण्डेको विचार छापेको छ। र आजको गणतन्त्र दैनिकले सुकुम्बासीको घरमा डोजर होइन लाल पूर्जा दिनुपर्छ शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौं।
1: नमस्कार।

0: नक्षत्र नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: मध्य पश्चिम चाङ च्याक बिहानको 7 बजेको छ।
3: अधिवेशन आजदेखि शुरू हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह मनाइँदै माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुन यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने
6: शल्यक्रिया गरेर

गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजे भन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि उपस्थिति हुनका लागि आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत विभिन्न 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिश संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागबण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। उहाँले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हित भन्दा बाहिर नजाने पनि प्रश्न पार्नुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको पनि उहाँले बताउनुभयो। सभापति लामिछानेले आम नागरिक समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन पनि दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पहीन ढंगले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्रै परीक्षा फल प्रकाशन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेका छन्। प्रदेशका सत्तारूढ़ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन्। नेपाली कंग्रेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनता समाजवादी पार्टी जसपा नेपाल प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित जारी विज्ञप्तीमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो। जनकपुरधाममा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो सरकारलाई 4 दलको समर्थन कायम रहेको बताउनुभयो। मुख्यमन्त्री यादवले नेपाली कंग्रेससहित सत्तारूढ़ 4 दलको जनकपुरधाममा बसेको बैठकले विश्वासको मत लिने विषयमा छलफल भएको पनि बताउनुभयो। उहाँले आफ्नो सरकारलाई कांग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 17, नेपाली कम्युनिष्ट पार्टीका 15, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका 8 गरी 62 प्रदेशसभा सदस्यको समर्थन कायम रहेको पनि बताउनुभयो। मध्य प्रदेशका 4 दलको हिजो बसेको बैठकमा वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको पनि मुख्यमन्त्री यादवले जानकारी दिनुभयो।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या

0: मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 यी विषय समावेश गरिएका छन्। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्यस्तै आजदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह मनाउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख 28 जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले ऐक्यबद्धता जनाएको हो। महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास समेत व्यक्त गरेको छ। महासंघले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अध्यावधि अधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न समेत आग्रह गरेको छ। महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आफ्नो क्षेत्रका बजारमा मूल्य सूची राखिए नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी व्यवसाय मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। उता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 जनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले बताउनुभयो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिममुक्त रूख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्म 25 रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ़न थालेको छ। खोलाको बगर र बलौटे जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाड़ामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
1: मोरङ सुनवर्सी नगरपालिका 6 झप्पडदलका किसान मोहम्मद उस्पानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ़न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्पानले खरबुजा, फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
2: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ। 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ। दिल्ली पञ्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, कुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कठामा काँक्रा पनि छ, फर्से पनि 3 कठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
1: गत मंगसिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ पोखरा धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
2: पानीले गर्दा यसले मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि आफूसँग जति छ त्यति लगाउने हो।
1: दस वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत सात वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनुभयो।
3: इधर छ सात साल होले जी इधर करतो करतो उधर झपड़थल करा करते बकरा में उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ। ये जंगल में या मिट्टी में नहीं होगा, बलुआ में होगा। यहाँ तीन परिवार है इंडिया, फरसी खीरा तरबूज ये करते।
1: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक स्वयं सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कूटर फेला परी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा फेला परेका 45 मोटरसाइकल र 20 स्कूटर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कूटर चोरीका घटना बढ़दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको बताउनु उहाँले सादा पोशाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी खोजतलाश तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ़न थालेपछि सादा पोशाकमा टोली खटाएर खोजतलाश गर्न थालेका छौं। टोलीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ। उहाँले भन्नुभयो, चोरी भएका अधिकांश सवारी साधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारी साधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। सवारी साधन फिर्ता पाएपछि धेरै सवारी धनीले खुशी व्यक्त गरेका थिए। कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै प्रहरीलाई धन्यवाद समेत व्यक्त गरेका थिए। मनसून नजिकिँदै गर्दा झापामा बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसूनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढ़ीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसूनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढ़ी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। हरेक वर्षायाममा सबैभन्दा बढ़ी क्षति कन्काई र बिरिङ नदीमा आउने बाढ़ीले पुर्याउने गरेको छ। आराध्यदेव भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2082 सिद्धलिंग दर्शन समूह हिजो पशुपति आइपुगेको छ। भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकोमा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। नेपाली शिक्षा परिषदले 9 दशक पार गर्नुभएका नेपाली बाङ्मय सेवीहरूको अभिनन्दन गरेको छ। परिषदको अमृत महोत्सव वर्ष 83 अवसरमा नेपाली भाषा साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा परिषदका अध्यक्ष रमा शर्माले नेपाली साहित्य र बाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याउनु भएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले परिषदद्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने बताउनुभयो। अभिनन्दन हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरूष डाक्टर गौरीशंकर लाल दास, भद्रा कुमारी घले, मिर्गेन्द्र राज पाण्डे, डाक्टर महेश्वर शर्मा, चेतुनाथ शर्मा आचार्य, शंकर राज पाठक, द्वारिका श्रेष्ठ, तेजस्वर बाबु गोंग तथा हरिराम जोशी रहनु भएको छ। कार्यक्रममा साहित्यकार, शिक्षाविद, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। सहभागीहरूले वरिष्ठ वाङ्मय सेवीको योगदान नेपाली भाषा, साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो। सल्यानको सिद्ध कुमा गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवितै छ। त्यहाँका एक दर्जन भन्दा बढ़ी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएको बताउँछन् सल्यानबाट हाम्रा संवाददाता दीपक शर्मा।
4: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढ़ी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनुभएका 63 वर्षीय पुराना राम रेउले
5: घट्ट गराउँछौ, राता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउन खालको थिएँ।
4: सिलो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाई रहेको छ।
6: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढाएको, लगभग 9-10 वटा जति बिक्री भइसक्यो।
4: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई विदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ। प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ।
7: दीपक शर्मा, सल्यान।
8: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
9: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
10: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
9: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
9: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक दङ्गालीबाट किनेर हेर न।
9: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98-478-26873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: मम्मी दाँत दुख्यो।
17: मम्मी, मेरो दाँत भङ्ग आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
18: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
19: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
17: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
19: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
14: लामो समय फिलिपिन्स बंगलादेश का विभिन्न अस्पताल में अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवन डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्री द्वारा बिरामी को दैनिक रूप में जांच तथा उपचार भइरहेको छ।
12: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है। बीआर डेन्टल मा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
19: सम्पर्क फोन नम्बर 0825902222।
17: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बीआर डेन्टल को सहकार्यमा जारी सन्देश।
20: सम्पूर्णलाई संजीवनी टिचिंग अस्पताल को सूचना 300 सैया को संजीवनी टिचिंग अस्पताल अब तपाईको सेवामा। अब उपचार का लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्य देखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिंग हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 0825911101, 591102, 591103, 591104 र 591105।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
23: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगा।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मासँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 MHz ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
3: यसै गरी यो साथ हामीले कोशेली घर मार्फत स्थानीय उत्पादनको प्रवर्धन गर्दै पालिका सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 15 सहित उमेश मार्गमा व्यवसाय गर्दै आउनुभएकी बसन्ता ईश्वरकी संचालक सफल व्यवसायी बसन्ता योगीसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साथ हामीले लिएका छौ बाँसका सामग्री उत्पादन गरेर उद्यमी बन्ने सोचमा महिला सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ कोशेली घर मार्फत स्थानीय उत्पादनको प्रवर्धन गर्दै पालिका सम्बन्धी खोजमूलक समाचार।
4: सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 पोखरी कोशेली घर सञ्चालनमा आएको छ। हिमाली क्षेत्र 5 पोखरीमा उत्पादित कृषि तथा पशुजन्य सामग्रीहरू एकै स्थानबाट उपलब्ध हुन थालेपछि स्थानीय किसान तथा उद्यमी उत्साहित बनेका छन्। बागमती प्रदेश सरकार र गाउँपालिकाको चालू आर्थिक वर्षमा औपचारिक रूपमा उद्घाटन गरेपछि कोशेली घर केही वर्ष अघिदेखि सञ्चालनमा रहेको थियो। गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादन मार्फत आय आर्जन वृद्धि गर्ने उद्देश्यका साथ कोशेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो। कोशेली घरमा हिमाली क्षेत्रमा उत्पादित चौरी गाईको छुर्पी, घिउ, गहुँ, कोदो, मकै, फापर, आलु, फलफूल, तरकारी तथा अन्य कृषि उत्पादन उपलब्ध छन्। साथै स्थानीयवासीले निर्माण गरेका गलैचा, चकटी लगायत हस्तकलाका सामग्रीहरू पनि बिक्रीका लागि राखिएका छन्। कोशेली घरमा उपलब्ध सामग्रीहरूको मात्रा र गुणस्तर सुनिश्चित गरिएको छ। कोशेली घरसँगै गाउँपालिकाले सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ। सूचना केन्द्र मार्फत 5 पोखरी क्षेत्रको पर्यटन सम्बन्धी जानकारी, मार्गदर्शन तथा आवश्यक विवरण उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न सहयोग पुगेको गाउँपालिकाले विश्वास गरेको छ। गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार कृषि उत्पादन वृद्धि, बजारीकरण र आधुनिकरणमा गाउँपालिका सक्रिय रूपमा रहेको छ। उहाँले अथाह सम्भावना हुँदाहुँदै पनि कृषि क्षेत्रमा अझै विभिन्न चुनौतीहरू रहेको बताउनुभयो। विशेष गरी किसानहरूले भोगिरहेको रासायनिक मल अभावको समस्या संघीय आपूर्ति व्यवस्थासँग जोडिएको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारले सहजीकरण तथा समन्वय गरिरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय तह तथा किसानहरूलाई कृषि क्षेत्र सुधारका लागि आवश्यक योजना तथा कार्यक्रमबारे स्पष्ट माग अघि सार्न आग्रह गर्दै 5 पोखरीको भौगोलिक अवस्था अनुसार मौसमी बाली, पशुपालन र पर्यटनसँग जोडिएको कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। गाउँपालिकाका अध्यक्ष लामाले कोशेली घर स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार खाल्डे खोलामा दैनिक रूपमा खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरिँदै आएको छ, जसबाट सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको छ। गाउँपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै अखाद्य वस्तुलाई गाउँपालिका सीमाभित्र प्रवेशमा रोक लगाउने व्यवस्था लागू गरेको जनाएको छ। बाहिरबाट ल्याइने सामग्रीको गुणस्तर र मात्रा परीक्षणपछि मात्रै गाउँपालिकाभित्र प्रवेश अनुमति दिने नीतिगत आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको स्थानीय उत्पादनको गुणस्तर र मात्रा सुनिश्चित गरी कोसेली घर मार्फत बिक्री वितरण गरिँदै आएको छ। यसबाट स्थानीयवासीको आय स्रोतमा वृद्धि हुनुका साथै आवश्यक खर्चमा कमी आएको गाउँपालिकाको दावी छ। स्थानीय सरकारले लागू गरेको स्वास्थ्य तथा खाद्य सुरक्षा सम्बन्धी नीतिले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको उपाध्यक्ष अधिकारीले बताउनुभयो।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौं। घोराई उपमहानगरपालिका 15 सहित उमेश मार्गमा व्यवसाय गर्दै आउनु भएकी बसन्त स्टोरकी संचालक सफल व्यवसायी बसन्त योगी, उहाँसँग हामीले उहाँसँग अनुभव अनुभूतिमा आधारित रहेर विशेष कुराकानी गर्नेछौ।
0: श्रोता, अब हाम्रो पालो छ कुराकानीको। कुराकानीको लागि आज हामीले अतिथि निम्त्याएका छौं घोराई उपमहानगरपालिका 15 सहित मार्गमा पसल गर्दै आउनु भएकी बसन्त स्टोरकी संचालक आदरणीय व्यक्तित्व बसन्त योगीलाई हामीले आज रेडियोमा निम्ता गरेका छौं। सर्वप्रथम बसन्तजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
5: हजुर नमस्ते। नमस्ते। एकदमै म एकदमै खुसी छु दिजु, हजुरले मलाई साँच्चीकै छानेरै लिएको हो। किनभने म जस्तो एउटा यस्तो संघर्ष गर्ने महिला हो कि दिजु, मेरो हजुरले बाहिरको ब्याकग्राउन्डदेखि लिएर अहिलेसम्म पनि बुझ्नुहोस् कसैसँग म गलत लाइनमा हिँडेको छैन, गलत पेसा गरेको छैन, जे गरेको छु आफ्नै दुःख गरेको छु, संघर्ष गरेको छु दिजु। यहाँ बोलाइदिनु भयो, यति खुसी लाग्यो यो मध्यपश्चिममा। मेरो जिन्दगीमा यसरी यो रेडियोमा आएर दुईटा कुरा केही भन्न पाउँदा यति खुसी छु नि दिजु, खुसीको त सीमा नै छैन। यहाँले बहिनी दुईटा कुरा केही बोलिदिनुहोस् भनेकोमा धेरै धेरै धन्यवाद दिजु। म दुईटा कुरा पोख्न पाउँदा एकदमै खुसी छु।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। संघर्षको कथा लेख्ने महिलाहरूमा तपाईँको आफ्नो नाम पनि पहिचान बनाउनु भएको छ।
5: एकदमै
0: महिलाहरूले संघर्षको कथा आफै लेख्नुहुन्छ, ती लेख्नेहरूको एउटा नाम बसन्त योगी हो।
5: एकदमै
0: यो पेसामा कहिलेदेखि लाग्नु?
5: मैले यो व्यापार लाइनमा चाहिँ योभन्दा 11 वर्ष अगाडि पनि मैले गरे दिजु। सहित गेटको रोडमा त मैले भर्खर गरे दिजु, मैले चाहिँ न्यू रोडमा गरे हो। न्यू रोडमा पनि मैले हरि रावतको घरमा गरे हो। 11 वर्ष अगाडि पनि मैले 18,000 मैले भाडा तिरेर मैले व्यापार गरे दिजु। तर मैले किन छोडेँ भने मेरो बालबच्चा साना, मैले बच्चालाई टाइम दिन नसक्नु, मेरो घर व्यवहारलाई टाइम दिन नसक्नु भएको कारणले गर्दा मैले त्यो व्यापार बेच्नु पर्यो। त्यसपछि 11-12 वर्ष फेरि म मेरो छुट्टै आफ्नै कथा व्यथामै छु, ताकि त्यो व्यापार गर्न छोडेर म मस्त घरमा बसेर पुग्ने एकदमै ठुलो खानदानको छोरी पनि होइन र ठुलो खानदानको म बुढी पनि होइन। मैले संघर्ष त गरे दिजु, एकदमै गरे, संघर्ष गरेर नै म अहिले यहाँसम्म सफल हुन सके दिजु।
0: हजुर, यो पेसा यहाँले किन रोज्नुभयो? अरू पनि त गर्न सकिन्थ्यो, अरू पेसा पनि, बसन्त स्टोर नै बनाउन किन खोज्नुभयो?
5: यो चाहिँ दिजु किनभने अब मैले अरू पनि गर्थे है, कुनै दिन अब आफ्नो स्थिति अनुसार, हिजोको दिनमा मेरो स्थिति के थियो भने हो, म कुनै एउटा युनाइटेड इन्टरनेसनल भने मेरो त्यो के भन्छ यो नेटवर्क बिजनेस थियो, उहाँसँग मैले 2-4 जना दिदी बहिनीहरूसँग काम गर्न गएको थिएँ। त्यस बेला मेरो पढाइको योग्यता नभएर म त्यो अफिसमा झाडु पोछा लाएर हिँड्ने व्यक्ति, हिँड्ने महिला म हो दिजु है। अनि हिजोको दिनमा म घरमै बस्दाखेरि पनि मेरा सङ्गसाथीहरूले 5 रुपियाँ किलो दाउरा उहाँहरूले किन्नुहुन्थ्यो भने मैले 5 रुपियाँ किलो दाउरा किन्न नसकेर मैले बोक्रा दाउरा 3 रुपियाँ किलो बोक्थेँ दिजु। अब पकाएर त खानु पर्यो नि त होइन, बच्चा बच्चीले पनि खुवाउनु पर्यो। बुढोले हो, मेरो बुढो गाडी लाइनमा हो, तुरुन्तै त छिट्टै त ड्राइभर त हुनु भएन, भर्खरै ड्राइभर भएको पनि अब 8-10 वर्ष भयो होला। तर मलाई बिहे गर्ने बेलामा कन्ट्र्याक्टर खलासी पाए ड्राइभर पनि गर्नुहुन्थ्यो है, मेरो बुढो ड्राइभरै हुनुहुन्न थियो, फेरि मैले त्यति ठुलो घमण्ड पनि गर्दैन दिजु। तर अब त्यस बेलामा कमाइ कहिले कहिले फेरि गाडी भेटिन्थ्यो, कहिले भेटिन्नथ्यो, अर्काको काम गरिन्थ्यो दिजु। अनि मैले यति सङ्घर्ष गरेँ नि दिजु, 3 रुपियाँ किलो दाउरा बोकेर ल्याएर ट्राफिकको आरामिलबाट मैले 3 रुपियाँ किलो, मेरा साथीहरूले 5 रुपियाँ किलो दाउरा बोक्नुहुन्थ्यो, त्यो दाउरा कति मजाले बोल्थ्यो फेरि घरमा, मेरो बोक्रा दाउरा त निभ्यो भने बोल्दैन बोल्ने के, र पनि मैले कसरी सङ्घर्ष गरेर यहाँसम्म आएँ दिजु।
0: पैसा नभएर 3 रुपियाँ किलो
5: पैसै नभएर नि एकदमै, मैले एक लम्बरी चामल किन्थेँ दिजु, मलाई लाज लाग्थ्यो। अब म माइतमा हुन त म माइत पनि धेरै ठुलो लेभलको एकदमै हाई लेभलको छोरी त होइन, तर लम्बरी किनेर खाने लेभलको चाहिँ छोरी होइन पनि के, जो बोराबाट चाहिँ किनेर खान्थ्यौँ। आमाले सङ्घर्ष हुन त मेरो पनि, मेरो आमा 25 वर्षमा विधवा हुनुभयो दिजु, पच्चिस वर्षमा विधवा भएर अहिलेसम्म हामीलाई सङ्घर्ष गरेर दुईटा भाइ छन् मेरो, म एउटा दिजु, मेरो बुवा उमेरमै बित्नुभयो, बितिसकेपछि मेरो आमा पच्चिस वर्षमा विधवा हुनुभयो, त्यसपछिको मेरो आमाले पनि सङ्घर्ष गर्नुभयो, ताकि मैले मेरो आमाको सङ्घर्ष देखेँ नि त, बुझेँ नि त, र त म अहिले सफल भएँ नि दिजु, होइन र मेरो भाइहरू पनि दुइटै अब पुलिस प्रशासनतिर छन्, सानै पद भए पनि जे भने सरकारी जागिर त हो नि दिजु, एउटा राणी आई मैले पच्चिस वर्षमा विधवा भएर अहिले यहाँसम्म दुइटा छोरालाई लाइनमा लगाउनु, म छोरी, म जस्तो छोरी हुनु त उहाँको पनि सौभाग्य कुरो हो,
6: एकदमै सौभाग्य। यो बाल्यकालको कस्तो रह्यो, कसरी विवाह गर्नुभयो, माघी विवाह गर्नुभयो कि प्रेम विवाह गर्नु?
5: कहाँ माघी विवाह होला के दिजु, माघी विवाह त अब मेरो बुढो र मेरो मेरो बुढोको र मेरो उमेर पनि अलिकति फरक छ है, 10-11 वर्षले फरक छ, हाम्रो माया प्रेम त भयो तर बिना बुद्धिको भयो कि दिजु, अहिले जस्तो बाठो जमाना होइन नि त त्यस बेलामा, अब अहिले त मेरो 25 वर्ष पुग्यो दिजु मेरो बिहे भएको, अब 25 वर्षमा पनि अब कति संसारले त 25 वर्ष मनाउनु पर्छ भनेर भन्नुभएको छ, तर त्यो त मलाई थाहा छ नि त भित्रको कथा व्यथा त, अब आज 25 वर्ष भयो, हाम्रो माया प्रेमले नै बिहे भएको हो, बिहे मेरो घरबाटै दिनुभएन, अब त्यसरी गुरुङ ज्याङ गरेर एकदम पञ्चे बाजा बजाएर दिने लेभलको मेरो माइती पनि होइन, जे पनि सडक सुरुङ त दिन सक्नुहुन्थ्यो, म चाहिँ अब पहिले नै भागिहालेँ, उहिलोको जमाना दिजु हेर्नुहोस्, मेरो आमाले पनि धेरैसँग मेरो आमाले पनि धेरै चिन्नुहुन्छ, डाँडा लक्ष्मीपुर गाविस वडा नम्बर 4 थियो, अहिले त कति छ, विष्णु रोकाए भनेपछि मेरो आमालाई नचिन्ने पनि कोही पनि हुनुहुन्न, विष्णु रोकाएको म छोरी हो दिजु, मेरो आमाले 25 वर्षमा विधवा भएर हामीलाई यहाँसम्म ल्याउनु ठुलो योगदान मेरो आमाको हो, आमाको राम्रो संस्कारले गर्दा हामी यहाँसम्म आछौँ, प्लस म त्यसपछि बिहे भयो फेरि कस्तो ठाउँ भने दिजु, ताकि एउटा घरै नभएको के दिजु, चौगेरा मन्दिरमा बस्नुहुन्थ्यो मेरो बुढो, रोहित योगी भनेपछि नचिन्ने को हुनुहुन्छ, लगभग चिन्नुहुन्छ सबैले, चौगेरा मन्दिरमा बस्नुभयो, चौगेरा मन्दिरमा बसी मान्छेको घर हुन्छ र दिजु, हुँदैन नि त, अनि त्यसपछि बिहे भयो, त्यो बिना बुद्धिसँग बिहे भयो, भइसकेपछि हामी एउटा काठेगोल लिएर एकजना हाम्रो मेरै बुढोले गाडीसँगै चलाउने एकजना बाबुको घरमा कोठा भन्यो, कोठा मात्रै रहेछ कि दिजु, त्यो भाडा भन्ने कुरो मलाई थाहा थिएन दिजु, अब माई त घर थियो जस्तो जे भए पनि साँझ बिहान काम गर्ने पकाउने खाने हामीलाई भाडा पनि थाहा थिएन कि, म त्यस्तो सोझो केटी हो दिजु, अनि बुढोले बुढोसँग भागिगयो हेर्नुहोस्, भागेपछि लग्ने कहाँ छ, घर छैन बिचरा मेरो बुढोको पनि, अनि त्यो साथीलाई भनेर उहाँले काठीगोलमा कोठा ल्याउनु भएर कोठा भने कोठा मात्रै, त्यहाँ त गइयो, न खानु छ दिदी, न बस्नु छ, न केही छैन कि, र पनि कसरी त्यो त्यो रात कटाइयो त्यो कुरै नगर्नुहोस्, त्यसपछि त्यो रात कटाइयो, कटाएपछि बिचरा मेरो बुढोले लमाइर घोराईको गाडी चलाउनु हुन्थ्यो, फेरि त्यस बेलामा आयसरो कि के भनिन्थ्यो क्या, आयसरो के भनी यस्तै आयसरो कि के भनी गाडी थियो, लमाई घोराईको गाडी चलाउनु थियो उहाँले, दिनको 200 रुपियाँ भत्तामा, 200 भत्ता बिचरा उहाँले आफूले खानुहुन्थ्यो, अनि फेरि उहाँले कता कताबाट मागेर एकजना हाम्रो आमा हुनुहुन्थ्यो, आदरणीय आमा हुनुहुन्छ उहाँ चाहिँ, उहाँले आफ्नो घरमा भएका हाँडा भाँडा प्लस स्टोभ दिनुभयो, पुरानो स्टोभ, ताकि मैले माइतमा देखेकै थिएन थिजु त्यो स्टोभ, हामी त आगो बाल्ने मान्छे, न स्टोभ न ग्यास देखेन, मैले देख्दै देखाइदिन कि, त्यो स्टोभ ल्याइदिनु भयो मेरो बुढोले, अब अर्काको गाडी चलाउने, उहाँ त दिनको 200, अब त्यो नगएर खाना नपुग्ने, हेर्नु के खाने, अनि त्यो स्टोभ ल्याएर न खान्छु यो खाना बनाए भन्नुहुन्थ्यो, मैले स्टोभै बाल्न नजान्ने थिजु, म भोकै पनि बसेँ, अब साँझ आउनुहुन्थ्यो त्यहाँ, साँझ चाहिँ हाम्रो गोलमोल चाउचाउ रुचि चाउचाउ भन्ने हुन्छ नि, त्यो खाएर बस्थ्यौँ हामी बुढाबुढी, अब के अरे स्टोभै देख्दै नदेखा मान्छेले कसरी बाल्ने दिजु, जानिएन, अनि भोकै पनि बसेँ म कतिसम्म, सङ्घर्ष गर्दा गर्दा अब त्यस बेलाको जमाना अहिले जस्तो बाटो जमाना छैन दिजु, बाबु पनि भयो मेरो ठुलबाबु, ठुलबाबु भइसक्यो, ठुलबाबु नहुँदै त्यसपछि एक दुई दिन त्यो बिचमा म एउटा छोरी माइतको दुईटा भाइ जे भयो मेरो आमाले आमाले धोका दिन छोराछोरीलाई चाहिँ सुखमा पाल्नु भएको थियो है, बाहिर दुःख अरूको काम गर्न आफूले गरे तापनि छोराछोरीलाई त अर्काको काम गर्न जान दिनु भएन मेरो आमाले, अनि त्यस्तो हुर्कामा हुर्किएर त्यस्तो पुलपुलमा हुर्किएँ म, हुर्किसके यस्तोसँग जे केही पनि नभएसँग मेरो बुढोले हत माया गर्नुहुन्छ, मेरो बुढोले माया गरेर विश्वास गरेर सपोर्ट गरेर म यहाँसम्म आएको हो नि दिजु, किनभने मेरो म यहाँ आउनुको मेरो ठुलो लक्ष्य त मेरो बुढो हो मलाई जन्म दिने आमा. मैले भने नि अस्ति बसन्त स्टोरको ओपनिङमा पनि मेरो एउटा त्यो शब्द सबलाई रुवायो. त्यो शब्दले सङ्घर्ष मैले गरे नि त दिजु आमा मेरो आमा भइदिए. मेरो जन्म दिने आमालाई मैले रबर रिबन कटाउने थिएँ है. मेरो जन्मदिने आमा कामले गर्दा बर्दिया हुनुहुन्थ्यो, आउन पाउनु भएन. नपाएपछि मैले कसलाई ल्याउने त दिजु? सङ्घर्ष त मेरो छ नि त, पैसा त मेरो छ भने मैले अरूलाई किन रिबन कटाउँछु? अनि प्लस मेरो घरभित्र मैले आफूले पाएको कन्या छोरी त छैन नि त. मेरो त दुईटा छोरा छ, मैले छोरी पनि त्यही छोराले मान्नुपर्छ कि दिजु. मैले अर्काको छोरी ल्याएर कन्या लगाएर टिको लगाएर मैले कलश पसाले भित्र पसालेको व्यापार पनि होइन दिजु. मेरो आफ्नो सङ्घर्ष, मसँग कन्या छैन. मलाई भगवान्ले कन्या दिनुभयो त एउटा बाबु एउटा नानु दिइहाल्नुहुन्थ्यो नि. मलाई दुइटै कन्या भए पनि छोरा भए पनि छोरी पनि त मलाई दुइटा बाबु दिनुभएको छ. ठाँटीको मुर्का जस्तो छन् मेरो छोराहरू. मेरो छोरामा खोट पनि केही पनि छैन, एकदमै ज्ञानी छन् मेरो छोराहरू. भने दायाँतिर मेरो छोरा, बायाँतिर मेरो बुढो, अगाडि कलश, अनि मैले नै जीवन काटिदिन्छु. म नै भित्र पसे पसलमा. अनि सङ्घर्ष त मेरो छ नि त दिजु, पैसा त मेरो छ नि. कसरी ल त भनेर मलाई 1,00,000 सहयोग गरेको छैन नि त. आज म हिजोको दिनमा 5 रुपियाँ किलो दाउरा भोग्न नसक्ने महिला हो नि त दिजु. भने आज मैले यहाँ 30-35-40 लाख, अहिलेसम्म त मैले कति लाख 50 लाखको मैले सामान हालिसकेँ नि त. रहेको व्यापार पनि मलाई एकदमै फाइदा छ दिजु. म यति मनमुटुमा बस्न सफल भएको छु कि मलाई व्यापारले पनि थाहा दियो. भने
6: यहाँको पसलमा ग्राहकहरूले के सम्झेर यहाँकै पसलमा आउन पर्ने के छ विशेषता? हुन्छ नि हरेक पसलले आफ्नो विशेषता.
5: एकदमै एकदमै दिजु,
6: यो बसन्त स्टोरले के छ र यहाँको पसल सम्झेर ग्राहकहरू आउनु पर्ने छ
5: के भने दिजु? मेरो जे छ हुन त मलाई जति पनि मेरो आउनुमा छ टिकटकै बाटो आउनुमा छ. यहाँको मैले त्यति घमण्ड पनि गरे होइन कि दिजु. यहाँका दिदी बहिनी मेरा इष्टमित्रलाई मैले आदरणीय दिजुहरूलाई सबलाई मैले सम्मान पनि गर्छु कि. त्योभन्दा पहिले मलाई टिकटकबाट मेरो जे हो त्यो फ्यार बोली के मैले बासी बात पनि म लाइफमा बसेर खाइदिन्छु दिजु. सधैँभरि राम्रो हुन्छ पनि छ र घरमा हुँदैन नि त. अब त नठोसेर बोल्दैन भने त हामी त झन् घर परिवार हो नि त दिजु. भने मेरो जे छ त्यो फ्यार छ कि बोली. त्यो नै कतिपय ग्राहकले के भन्नुहुन्छ, दिजु हजुरले 200 बढी पनि हामीले हजुरकै पसलबाट लिन्छौँ है भन्नुहुन्छ कि. किन म उहाँहरूको मनमा बस्न सफल भएको छु नि त दिजु. अब दुई चारजना त मेरो साँच्चै के भन्नुपर्दा दिजु, म हिजोको दिनमा चौगा मैले भने नि रोहित योगीको चौगाडा मन्दिरमा बसेको हो कि उहाँ चाहिँ. भने त्यस्तो मान्छे आज एउटा नमुना नै भएको छौँ कि हामी कोराई बजारमा. भने एउटा जिरो लेभलबाट कसैले ल नानी ल बाबु भनेर 1,00,000 सहयोग गरेन दिजु, 1,000 रुपियाँ पनि गरेन. अहिलेसम्म भन्नुहुन्छ भने मेरो सङ्घर्ष यति छ कि कसैसँग ऋण लिएर पनि व्यापार गरेको होइन दिजु. म जहाँ छु जे छु म आफ्नै मेरो आफ्नो पैसामा बगाएको छु. हो हिजोको दिनमा मैले 25 सय पनि ठुलो कुरो थियो नि दिजु. त्यस बेलामा मेरो बुढोले दिनको 2,000 ल्याउनुहुन्थ्यो, मैले दिनको 2,000 पनि बचाएर कृषि विकास, त्यस बेला जमानामा पनि मैले कृषि विकास ब्याङ्कमा खाता खोलेको थिएँ. अनि म उहिलेदेखि सुनजोनी फेरि अति सोख के दिन्छु. अब अहिले त म 40 वर्ष पुग्यो, मलाई यति रहर लाग्छ दिन्छु. झन् त्यस बेलामा मलाई रहर लाग्दैन थियो होला. तर पुगेन पुगेन के, नपुगेपछि के गर्ने? अनि त्यस बेला पनि मैले 1 आना 2 आना सुन जोडेर राख्थेँ कि दिन्छु. मेरो बुढोले दिनको 200 रुपियाँ ल्याउनुहुन्थ्यो, मैले 50 रुपियाँ मास्थ्यो होला, 150 त राख्थेँ दिजु. मैले मलाई पनि त मेरा सङ्घ साथीहरू कति राम्रो राम्रो ठाउँमा बिहे भएको थियो, मलाई पनि त रहर लाग्थ्यो होला नि. तर तिनीलाई त्यो खुसी त्यो रहरलाई मैले च्यापी च्यापीमा अगाडि बढाएँ नि त दिजु. मेरो यो जिन्दगी यो मेरो यो जिन्दगीमा भनेपछि अहिले म सफल भएको छु दिजु. किन सफल भएको छु? हजुरहरू जस्तो मान्छेले मलाई बहिनी दुइटा कुरा पोल यो मध्यपश्चिममा आएर मेरो लागि ठुलो सौभाग्यको कुरो हो कि दिजु. आज म जस्तो मान्छे यहाँनिर मध्यपश्चिमको यो टेबुलमा दुइटा कुरा हजुरले सोध्नुभएको छ, म एकदमै छाती फुल्लाएर किन मैले सङ्घर्ष गरेँ नि त दिजु. त्यो सङ्घर्ष जसले गरेको छ त्यसलाई मात्रै थाहा छ कि दिजु. अहिले पनि हजुर जान्नु बहिनी दुइटा कुरा बोल्दैन भन्दाखेरि मेरो बुढो म भन्दा पहिले मेरो बुढो खुसी हुनुभयो कि कान्छु जाऊ तिमी बोल्नुपर्छ भनेपछि. दिजु राम्रो मान्छेले राम्रो देख्ने हो क्या होइन? अब नराम्रो मान्छेले नराम्रो देख्छन् त्यसलाई पनि त्यसको पनि पछि पर्नु हुँदैन के. राम्रै मान्छेको दुइटा कुरा गर्ने त हो नि,
6: आफूले राम्रो गर्ने
5: एकदमै आफूले राम्रो गर्ने हो. राम्रो मान्छेको पछि दुई चारजना मान्छे भएनन् भने त त्यो मान्छेको जिन्दगी के जिन्दगी दिन्छु. दुई चारजना हुनै पनि पर्छ फेरि. त्यो भएर सायद दिजू मैले जस्तो दुःख त यो घोरे बजारमा अन्त त नभनौँ, सायद मेरो कथै जब बन्ने थियो होला, एउटा फिल्मै बन्छ। त्यही भएर मलाई अस्ति मेरो ओपनिङको दिन पनि म भक्कान किन रुनु भयो बहिनी, मैले हिजोको दिन यही सहिद गेटको बाटो म रित्तै पनि हिँडे नि दिजु, रित्तै हिँडे, 200 मेसी लाएँ दिजु, पछाडिको खुम्किन्छ अगाडि लाउँछु, अगाडिको पछाडि खुम्चिन्छ, त्यस्तो गरी गरी मैले सहिद गेटमा त्यसरी हिँडे हो। यही सहिद गेटको बाटोमा हिँड्दाखेरि मलाई कसरी बसन्ता भने बोलाउँदैन थियो भने अहिले म दुई पल्ला हिँड्दाखेरि बसन्ता नमस्ते भन्नुहुन्छ भने किनभने मलाई चाहिँ कस्तो लाग्छ भने हिजोको दिनमा मलाई दुःख परिमेरा जतिले साथ सपोर्ट दिनुभयो उहाँहरूलाई मैले जीवनमा बिर्सिन्न। अहिलेको दिनमा जति पनि मेरो म त अहिले आफैमा परिपक्व छु त दिजु, मलाई दुईजना मान्छे भए पनि भयो नभए पनि भयो। हिजोको दिनमा मलाई एक छाक कसरी खाना बोलाए कस्तो हुँदो जस्तो लाग्थ्यो कि दिजु, मैले त स्टोभ बाल्न जान्दैन थिएँ, बुढो मेरो त गाडी चलाउन जानुभयो, उहाँले त बिहानको खाना त उतै होटेलमा खानुहुन्थ्यो होइन, त्यस बेलामा मलाई कसरी एक छाक खान दिए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो कि भएन नि। कति दुःख कति मेरै छोरालाई दुई चार दिन मैले बिस्कुट खुवाएमला अथवा कोहीसँग मागेर बाइसपात खुवाएमला, त्यही छोराले खाइ नसकेको बाइसपात मैले खाएमला, त्यसरी पनि संघर्ष गरे हो कि दिजु।
6: श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौं गोराई उपमहानगरपालिका 15 सहित उमेश मार्गमा बसन्ता स्टोरकी संचालक बसन्ता योगी, उहाँसँग हामीले उहाँको जीवन अनुभव अनुभूति उहाँका भोगाई र उहाँका संघर्षका कथाहरूलाई हामीले राख्दैछौ। यति बेला प्रविधिमा साथ दिनुहुन्छ प्राविधिक साथी शालिक राम चौधरी। विशेष त बसन्ताजीलाई म अनुरोध गर्न चाहन्छु, अहिले यहाँ दुःख कष्ट गर्दै गर्दै एक एक पाइला हिँड्दै हिँड्दै यहाँ आइपुग्नुभयो बसन्ता स्टोरको संचालक हुनुभयो होइन, बसन्ता स्टोर भन्दा यहाँ सबैले धेरैले चिन्नुहुन्छ, यो सफल व्यवसाय बन्नलाई कस्ता खालका साधना गर्नुपर्ने छ, सङ्घर्ष कस्ता खालका गरेपछि मान्छेहरू केही हुँदैन, विदेशमा मात्रै सबै चिज हुन्छ भन्ने, विदेशको हुटुटीले हरेक घरमा अहिले अप्ठ्यारो पारेको छ, यो कस्तो खालको एउटा सङ्घर्ष निरन्तरताले मान्छेलाई सफल बनाउन सक्छ जस्तो लाग्छ तपाईँलाई एउटा सफल व्यवसायको नाताले?
5: यस्तो हो दिजु, सङ्घर्ष भन्ने कुरा विदेशमा पनि सजिलो छैन कि दिजु, जस्तै विदेशमा दुःख गर्छौ नि हामीले त्यस्तै गरी हाम्रो देशमा गरौँ त किन हुँदैन भने मैले पनि एक किसिमले दुःख गरेकै हो कि दिजु, मलाई विदेशभन्दा कम छैन कि आफू सन्तोष पनि हुनु पर्यो फेरि है, मैले हिजोको दिनमा दुःख गरेँ नि त्यो दुःखको फल मैले एकदम राम्रो पार्छु कि दिजु, मैले भनिसकेँ मेरो बाबुलाई मैले मेरो छोरालाई विदेश पठाउने मेरो धारणा होइन दिजु, अहिले मेरो बाबुले ठुलो बाबुले थर्ड इयर पढ्दैछन्, थर्ड इयरको इक्जाम दिए उनलाई मैले भनिसकेँ मैले नेपालमा केही गर्ने, भोलि मैले यही व्यापार गरेँ मेरो छोरोले यही गर्छन् आफ्नै देशमा गर्ने हो कि, अहिले अर्काको देशमा गयो दुःख गर्यो त्यो चाहिँ जस्तो यो व्यापारमा पनि ठग्नु भएन झुट बोल्नु भएन दिजु, जे हो त्यो फ्याट कुरा गरिदिनु पर्यो होइन, अब अलिकति आफूले पनि अब 30-35 हजार भाडा तिरिन्छ दिजु, दुईटा स्टाफ राखेको छु मैले घरबाट ल्याएर दिने स्टाफ राखेको स्टाफ त होइन नि त, भाडा पनि मैले त्यही व्यापारबाट उठाउने हो, नगरे के हुन्छ दिजु, गर्नु चाहिँ पर्यो के, हिजोको दिनमा मैले 3 रुपियाँ दाउराबाट सुरुवात गरेको मान्छे हो नि त भने म आज 50 लाखको व्यापार गर्न सफल भएको छु कि दिजु, आज म कति लाखको मान्छेले भन्छ ए किन यति महँगो कुर्सी, मेरो आफ्नो सोख हो, मैले दुःख गरेँ नि त दिजु, मेरो म आफू व्यापारमा जुन व्यापारमा अहिले जुन कुर्सीमा बसेको छु नि दिजु हजुर गएको बेलामा त्यो मेरो 34 हजारको व्यापार हो, यता 34 हजारको मेरो कुर्सी हो कि प्रकृति फर्निचरबाट ल्याएको दिजु, मलाई त्यो रहर लाग्यो त भने दुःख पनि त मैले बेस गरी गरेँ नि भने रमाउनु पनि त पर्यो नि, भनेपछि यो व्यापारमा जस्तो सामान छ त्यस्तो फ्याट बोलिदिनुहोस् भनिदिनुहोस्, जो जति अब हुनलाई म पनि 2 महिना पुग्यो भर्खर व्यापारी भएको, योभन्दा 11 वर्ष पनि म व्यापारी थिएँ तर कोही समयलाई मात्रै भयो दिजु, म बच्चाको कारण घरको कारणले बेच्नु पर्यो, अब मैले दुःख गरेको छु बच्चा बच्चीको लागि, भोलि मैले समय दिएन मेरो बच्चालाई भने कुलतमा ल्याइदिएँ भने मैले कमाएको के अर्थ रह्यो त दिजु, रहेन नि भने त्यस कारणले गर्दा मैले त्यो व्यापार बेचेको हो भने अब अहिले चाहिँ मैले गर्नुपर्छ, मेरो छोरो ठाउँ लाग छैन मैले केही गर्नुपर्छ, घरमा बसेर हुँदैन, फेरि यस्तो हुने रहेछ दिजु मैले दुःख गरेँ नि, मैले भने नि हजुरलाई अहिले, मैले अर्का काम पनि गर्न गएँ, लेबर काम पनि गर्न गइदिन्छु मैले, मेरो भिडियोमै टिकटकको भिडियोमा हालेको छु, लेबर काम गरेको बेल्चा खेलाएको मान्छेले बेल्चा खेलाउन जानिन्छ कि दिन्छु, अब बेल्चै नखेला मान्छेले अहिले हजुरले कसैलाई दिम नखेलाएको मान्छे बेल्चै चलाउन आउँदैन भने मलाई एकदम राम्रो आउँछ बेल्चा चलाउन, किन मैले लेबर काम गरे पनि जान हो के, काम भन्ने कुरो मैले ठुलो सानो गरेन दिन्छु, रहेको कुरो मैले अहिलेको यो अहिले मेरो यो मैले अहिलेको यो महालमा चाहिँ के बुझ्छु भने धनी कोही पनि छैन, गरिब हो त जसको हात हुँदैन, जसको खुट्टा हुँदैन, जसको आँखा जे भए पनि आफ्नो शरीरको अङ्गहरू कुनै पनि कमजोर हुन्छ त्यो मात्रै गरिब हो के, गरेर खाने त हाम्रा यत्रो हात पाखुरा छ नि त, गरेर सफल के कहिले नहुने रहेछ र, म सफल भएको दिन्छु, मैले अरूलाई उदाहरण दिँदैन म आफैलाई उदाहरण दिन्छु, म मेरो बुढोलाई विदेश पठाए पनि होइन, मेरो बच्चालाई विदेश पनि पठाएको छैन, म पनि गएको छैन, मैले हिँडै सङ्घर्ष गरेर अहिले यहाँसम्म आएको दिन्छु, अब मेरो बच्चालाई पनि मेरो धारणा त त्यो छ बाहिर नपठाऊँ भनेर, अब मेरो बच्चालाई फेरि आमा बाउले भनेको कहाँ हुन्छ र दिन्छु, हुँदैन, बच्चा बच्चीको कस्तो छ मन, मैले त रात दिने भन्छु बाबु, हाम्रो धेरै कोही पनि हुनुहुन्न, बुवाहरू पनि एउटा कान्छो ससुरा हुनुहुन्छ, उहाँबाट तिनजना देवर हुनुहुन्छ, उहाँ पनि तुलसीपुर जेठाहरू टाढा टाढा हुनुहुन्छ, हाम्रो कोही पनि हुनुहुन्न के, अनि रहेको एउटा चिज फेरि दिन्छु, हिजो मैले दुःख पाउने बेलामा म तेरो आफ्नो हो भनेर कोही पनि आउनु भएन के, अनि अहिले म एउटा यस्तो व्यक्ति भएर बसेको छु घोडा बजारमा, एउटा नमुनै भएर बसेको छु कि दिन्छु, अनि अहिले उहाँहरू आउनुहुन्छ ए म त तिम्रोको बाबु बाबाको तिम्रोको ससुराको यस्तो मान्छे हो नि, म त तिम्रो यति दिने गोत्याहरू पनि भन्न आउनुहुन्छ, अनि कस्तो दुःख लाग्छ कि दिन्छु, हिजो मैले त्यो त्यो तिन रुपियाँ दाउरा पोख्ने बेलामा आफ्नो मान्छे भनेर आइदिएको कति गर्व लाग्थ्यो होला कि दिन्छु, अनि अहिले मैले त्यो आफन्तलाई आफन्त मान्दैन कि दिन्छु, सङ्घर्षमा आफ्नो मान्छे खोइ, अनि अहिले राम्रो भए बेला आफ्नो मान्छे भने मैले म मान्छे अलि बेग्लै नै छु के दिन्छु, त्यो भएर नै होला मलाई एकदमै खुसी लाग्यो दिन्छु हजुरले यसरी बोलाएर म आज यो मध्यपश्चिममा यो यहाँनिर रेकर्डिङको यो कोठामा दुईटा कुरा बोल्न पाछु पाइदिए यस्तो खुसी लाग्छ दिन्छु, यति खुसी लाग्छ कि ताकि मेरो जिन्दगीमा पहिलो त मैले पसल गरेँ, दोस्रो हजुरले यो मलाई अब यो अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मेरो दिन्छु, फेरि पनि त्यस्तो कुनै दिन पर्न गयो भने बहिनी आइज दुईटा कुरा भनिदिनुहोस् म बोल्न एकदमै आउनेछु दिजु, त्यसको लागि धेरै धेरै धन्यवाद,
6: व्यवसाय एकदम सफल गर्नुहोस्, यहाँका अनुभव यहाँको अनुभूति यहाँका सङ्घर्षका कथाहरू लिपिबद्ध हुनेछन् र यहाँले भनेका कुरा हामीले एकदम मनन गरेका छौँ, धेरै हाम्रो सङ्घर्षशील महिलाहरूले पनि यति बेला रेडियो सुनिरहनुभएको छ, यहाँको कथा सुन्दा उहाँहरूलाई ऊर्जा मिलोस्, हाम्रो यहाँलाई यहाँको व्यावसायिक सफलताको यहाँको परिवारको लागि सफलता पारिवारिक सफलता
5: एकदमै दिजु धेरै धेरै धन्यवाद, एकदमै धेरै धेरै धन्यवाद मेरो दिजु, अनि मलाई फेरि एउटा कुरा भन्ने मन लाग्यो, जस्तो उहाँ कतिको मनमा चाहिँ यस्तो छ अरे कि दिजु यो बसन्तले कति सुन लाउँछ भनेर भन्नुहुन्छ अरे, अब त्यो मैले सङ्घर्ष गरेँ नि त दिजु, मैले बाउको सम्पत्ति बेचेर लाएन, मैले बुढोको सम्पत्ति बेचेर लाएन, मलाई माइत दिन भएको जग्गा माइतको सम्पत्ति बेचेर लाएन मेरो दिजु, म आफ्नो दुःखमा रमाउन नपाउने हो त, हो कि दिजु भन्नु त, भने आफू सबैको आफ्नो स्वभाव हुन्छ के, त्यो कुरा पनि नभनिदिनु होला दशाक बिन्ती,
6: धन्यवाद। यो विशेष कुराकानी सँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौ, तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ बाँसका सामग्री उत्पादन गरेर उद्यमी भन्ने सोचमा महिला सम्बन्धी जानकारी मूलक सामग्री,
7: एक महिना सिप सिकेर बाँसको चोयाबाट आफैले तयार गरेका सामग्री देखेर तुलसीपुर दुई खैरीपुरकी 37 वर्षीय पुष्करी रावत दङ्ग हुनुहुन्छ, गिरणी जीवन बिताइरहनु भएकी रावत अहिले बाँसको चोयाबाट डोको डस्टबिन फोटो फ्रेम कलमदानी र मुढा बुन्न सक्ने बन्नु भएको छ, एक महिना अघि आफ्नै ओडा कार्यालयको भवनमा बाँसको चोयाबाट सामग्री तथा डस्टबिन निर्माण तालिम सञ्चालन हुने जानकारी पाएपछि तालिममा सहभागी बन्न पुग्नुभएकी उहाँ अहिले सिपयुक्त बन्नु भएको छ, आफूले सिकेको सिप सकेसम्म समूह निर्माण गरेर नभए घरमै भए पनि सामग्री उत्पादन गरेर उद्यमी बन्ने सोच रहेको उहाँले सुनाउनु भयो। तरिका नजान्दा शुरूका दिनमा त बाँस काट्दा चोया बनाउँदा निकै दुःख भयो। अहिले त काम प्रति रहर लाग्न थालेको छ। बजारमा बाँसबाट बन्ने सामग्रीको माग पनि बढ्दो भएको हुँदा मेहनत गर्ने हो भने घरमै बसेर उद्यमी बन्न सकिन्छ भन्ने ऊर्जा जागेको छ उहाँले भन्नुभयो। दुई छोराछोरीलाई विद्यालय पठाएपछिको समय फुर्सदिलो भइन्छ। त्यही समयलाई उद्यममा लगाउन सकियो भने पनि राम्रो आमदानी गर्न सक्छु भन्ने लागेको छ। श्रीमान विदेशमा हुनुहुन्छ। आफू उद्यमी भएर काम थालियो भने आफ्नो कमाईले घर खर्च चलाउने भइयो, श्रीमानको कमाई बचत हुन्छ। तुलसीपुर दुई कुइरे पानीकी 35 वर्षीय निमा पुनले पनि बाँसबाट सामग्री बनाउने सिप सिक्नका लागि एक महिना वडा कार्यालय परिसरमै बिताउनुभयो। यस अघिसम्म घरैसी कामकाजमै आबद्ध पुनलाई यो सिपले आफूलाई उद्यमी बनाउन सक्छ भन्ने विश्वास छ। एकल महिला समेत रहेकी उहाँलाई दुई सन्तान हुर्काउने तथा पढाउने जिम्मेवारीमा यही सिप उपयोगी बन्ने उहाँको बुझाइ छ। विगतमा पनि अन्य धेरै सिपको तालिम सञ्चालन हुन्थे तर मलाई त्यति रहर लागेन। अहिले बाँसबाट सामग्री बनाउने तालिम भनेपछि सिक्ने रहर लाग्यो। एक दिन पनि नबिराएर सिके। यी दिनमा सिकेका सामग्रीहरूमा राम्रो फिनिसिङ दिएको भन्दै गुरूले प्रशंसा पनि गर्नुभएको छ। त्यसैले यही सिपबाट उद्यमी बन्ने सोच बनाएकी छु उहाँले भन्नुभयो। एउटा राम्रो फोटो फ्रेम बनाउन सकियो भने 500 भन्दा बढी रुपियाँमा बिक्री हुन्छ। घरैसी रूपमा प्रयोग हुने मुढाको जोडी 1500 भन्दा बढी बिक्री हुँदो रहेछ। हामीले जाँगर गर्यौं भने गाउँघरमै पाइने बाँसबाट यति राम्रा वातावरण अनुकूल र हाम्रो दैनिक जीवनमा प्रयोग हुने तथा सजावटका सामग्री निर्माण गरेर राम्रो आमदानी गर्न सकिदो रहेछ। तालिममा सहभागी मध्ये अझ रोचक र अनुसरण गर्नुपर्ने त 55 वर्षीय लक्ष्मी कुमारी डाङ्गीको आत्मविश्वासलाई हो। यो उमेरमा सिप सिकिरहनु भएकी उहाँ बाँसबाट सामग्री निर्माण गरेर उद्यमी बन्ने सोचमा हुनुहुन्छ। श्रीमान बुहारी र एउटा नातिसँग उहाँ घरमा हुनुहुन्छ। एउटा छोरा अमेरिकामा हुनुहुन्छ भने छोरी इजरायलमा। परिवारमा मासिक आमदानी राम्रै भित्रिन्छ तर सक्दासम्म आफूले केही न केही काम गर्नुपर्छ भन्ने सन्देश डाङ्गीले सिप सिक्नका लागि गरिरहनु भएको मेहनतले देखाउँछ। हुन त बाँस काट्ने चिर्ने काम अप्ठ्यारो नै हुन्छ तर पनि काम त गर्नै पर्छ। यो काममा सिक्न जाँदैछु भन्दा श्रीमानले पनि साथ दिनुभयो। छोराछोरीले त झन् तपाईँले बनाएका सामग्रीहरू फोटो खिचेर पठाउनुहोस् है भन्दै हौसला दिए। रोक्न खोजेनन् उहाँले भन्नुभयो। तालिम अझै लामो समयसम्मको भइदिए अझ धेरै कुरा सिकिन्थ्यो होला तर सिकेको जति गर्न सकियो भने पनि धेरै हुन्छ। अझै केही दिन तालिम चल्छ त्यसपछि घरमै बसेर सिकेको सिपलाई निरन्तरता दिने सोचेकी छु। आफ्नै जमिनमा बाँस पनि पर्याप्त छ। घरबाटै सिपलाई निखार्दै उद्यमी बन्न सकिन्छ। लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेको 8,00,000 रुपियाँ आर्थिक सहयोगमा तथा थर्ड आई नेपालको सहकार्यमा सञ्चालित सो तालिममा 30 जना सहभागी छन्। 2060 सालदेखि बाँसबाट सामग्री निर्माणको तालिम दिँदै आएका प्रशिक्षक वृषध्वज विकले तालिम लिइरहेकाहरूले कामलाई निरन्तरता दिने हो भने अहिले स्थानीय बजारमा खपत हुने बाह्य जिल्लाबाट आपूर्ति हुँदै आएका बाँसका सामग्री स्थानीय स्तरमै निर्माण हुन सक्ने र बजार पाउने दावी गर्नुभयो। पछिल्लो समय बाँसबाट बन्ने सामग्रीहरूको माग बढ्दो छ तर यो सिप सिक्न उत्साहित जनशक्ति छैन। बाँसबाट हस्तकला फर्निचर र परम्परागत सामग्रीहरू निर्माण गर्न सकिन्छ। अहिले पनि दाङका बजारमा ह्याङ्गर कोक्रो र्याक लगायतका धेरै प्रयोग हुने सामग्री बाह्य जिल्लाबाट आउँछन् उहाँले भन्नुभयो। तुलसीपुरमै बाँस पर्याप्त मात्रामा छ त्यसकारण कच्चा पदार्थको कमी छैन। मात्रै जनशक्ति उत्पादन गर्न सकियो भने स्थानीय बजारमा स्थानीय स्तरमै उत्पादन भएको सामग्री पाइने र स्थानीयहरूले पनि स्वरोजगार बन्ने अवसर छ। अब नागरिकमा चेतनाको विकास गर्ने र कम्तीमा 3 महिनाको तालिम दिने वातावरण बनाउन सकियो भने यो अभियानले सार्थकता पाउन सक्छ। थर्ड आई नेपालले विगतदेखि नै रगत अभाव न्यूनीकरण तथा अन्य सामाजिक विषयवस्तुमा जनचेतनामूलक कार्यक्रम किशोरीहरूलाई आत्मरक्षा तालिम लगायतका काम गर्दै आएको र यसपालि उद्यमशीलताको अभियानलाई पनि अगाडि बढाएको थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीले जानकारी दिनुभयो।
8: यो जानकारी सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार घोराई जाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
6: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
3: प्राविधिक साथी शालिकराम चौधरीलाई
6: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य
2: म रञ्जिता शर्मा
6: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त नमस्कार।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98577-71546।
11: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
12: मध्यपश्चिम जायन्ट च्याट यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। गुडिया बनाउन सिकेपछि तुलसीपुर उपमहानगरपालिका सात निवासी टीका कुमारी सार्कीको दैनिकी नै फेरिएको छ। पहिले चुलो चौकमै सीमित रहनुभएका उहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। त्यस्तै तुलसीपुर छकी मीना लामी छाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन खुर्सानी पाँच बोडी लगायतका अचार बनाएर बेच्ने गर्नु भएको छ। उहाँहरू यसरी उद्यममा जोड़िनु भएको छ। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आय आर्जनमा जोड़िएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि

0: मिक्स अचार लसुन र अदुवाको अचार बनाउन सिकेका छन्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुर्याएको छ। बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्तांक रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ। कुनै जटिल प्राविधिक समस्या आएन भने ढिलोमा भोलिसम्ममा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ। विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यसपटक भने एक महिनाभित्रै नतिजा प्रकाशन सार्वजनिक गर्न लागेको हो। यसरी गत चैत्र 29 गते सकिएको थियो। बोर्डका परीक्षा नियन्त्रक कक्षा 10 टुकराज अधिकारीले अहिलेसम्मको कार्य प्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने अधिकारीले बताउनुभयो। नयाँ सरकार गठनपछि शुरू भएको एससीको नतिजा शुरूमा 15 दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो। निकै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढ़ीमा एक महिनाभित्र सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारी बीच छलफल भएको थियो। नतिजा प्रकाशनलाई छरितो बनाउन यसपटक एसीको उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तर पुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो। एसी चैत्र 18 29 गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा सहभागी हुन मुलुकभरबाट 5,12,421 जनाले फारम भरेका थिए। तीमध्ये कतिजना परीक्षामा सहभागी भए भन्ने एकिन्न तथ्याङ्क नतिजा सार्वजनिक भएको दिन मात्रै थाहा हुनेछ। फारम भरेका मध्ये 2,57,613 जना छात्रा र 2,54,801 जना छात्रा रहेका छन्। निर्धारित रूपमा सम्पन्न गर्नुपर्ने संवैधानिक र कानूनी दायित्वका कार्यसूचीका दबाव बीच संघीय संसदको बजेट वर्षीय अधिवेशन आजदेखि शुरू हुँदैछ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन शुरू हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेशका लागि संयुक्त सदनको बैठक समेत बस्नेछ। बजेट अधिवेशनमा नियमित विधायकीय काम बाहेक संविधान कानून र संसदको नियमावलीले तोकेको समयसीमाभित्र निश्चित काम सम्पन्न गर्नुपर्ने दायित्व संसदलाई छ। विगतका एक वर्षभन्दा केही ढिला गरी अधिवेशन आह्वान भएकाले कार्यतालिकाको दबाव समेत परेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। कोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वमा महिला उपाध्यक्ष बाहेक अध्यक्ष दुर्व केसी सहितको प्यानल विजय भएको छ। अस्ति भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै केसी सहितको प्यानल विजय भएको मुख्य निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष पदमा ध्रुव केसी 2,593 मत सहित विजय हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्नुभएको छ। त्यस्तै अर्का अध्यक्षका प्रत्याशी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले 1,916 मत प्राप्त गर्दै विजय हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी यशोदा पाण्डेले 1,228 मत प्राप्त गर्नुभएको थियो। त्यस्तै महिला उपाध्यक्षमा खुमा कुमारी खड्काले 1,361 मत सहित विजय हुनुभएको छ। यसै सन्दर्भमा रहेर हामीले नवनिर्वाचित अध्यक्ष ध्रुव केसीलाई अबका योजना के छन्, अब कसरी अगाडि बढ्नुहुन्छ भनेर हिजो सोधेका छौं।
1: लामो समयदेखि म यस प्रस्तावमा रहेको सर्वविधि त छ। मैले बारम्बार पनि आफ्नो इन्टरभ्यूमा या पत्र प्रक्रियामा मैले जानकारी पनि गराउँदै आइरहेको छु। अब म जित्न आउँदै गर्दा मलाई अब जुन जनताहरू उपभोक्ताहरूले मलाई यत्रो अत्याधिक अकल्पनीय मतहरूले साथले मलाई विजय गराउनु छ उहाँहरूमाथि म आभार व्यक्त गरेँ। मलाई अझ थप जिम्मेवारी धेरै जिम्मेवारी दिएर पठाउनु मैले महसुस गरेको छु। आगामी दिनहरूमा म उपभोक्ताको साथसाथमा रहेर यस संस्थालाई कसरी दिगो रूपमा बलियो बनाउने र उपभोक्ताहरूलाई उपभोक्ताको पानीको समस्याको हकमा सानादेखि ठुला समस्याहरूको समाधान गर्ने र कसरी संस्थालाई अब बलियो बनाउने उपभोक्ताहरूलाई सर्वसुलभ र सस्तोमा पानी खुवाउने र सफा र स्वस्थ पानी खुवाउने भन्ने अभियानमा म अगाडि बढ्नेछु। साथै अब आगामी योजनाहरू त मैले आफ्नो प्रतिबद्धता पत्रमा पनि भनेको छु र पनि धेरै कुराहरू गर्नुपर्नेहरू सुरु

0: चाहिँ मैले उक्तको समस्याको या उहाँहरूको चाहना अनुसार जो 160मा 10,000 रुपियाँ पानी खुवाउने भन्ने अलिक रेडियो या 5,000 गरौँ भन्ने भन्नुभएको छ, त्यहीमा रहेर मैले ज्येष्ठ महिनादेखि लागू हुने गरी 10,000 लिटर एक मिनिमम महसुलमा खुवाउने मेरो हाम्रो निर्णय रहनेछ। यो कुरा यो सञ्चार माध्यम मार्फत मैले सम्पूर्ण जानकारी पनि गराउन चाहन्छु।
1: अब धेरैलाई चाहिँ के छ भन्दाखेरि घोराई खाने पानी एउटा ठुलो आयोजना भइसक्यो, यसले चाहिँ बोटलिङमा चाहिँ प्याक गरेर पनि पानी वितरण गर्नुपर्छ भन्ने कुरा आइराखेको छ, बढ्दो सहरीकरण छ, भोलिका दिनमा पानीको सङ्कट समाधानका लागि अब घोराई खाने पानीले कस्ता योजना ल्याउँछ, अघि भने जस्तै बोटलिङमा पानी प्याक गरेर वितरण गर्ने कुराहरू यहाँले नयाँ कामको सुरुवात पनि भनिसक्नुभयो, न्यूनतम दरमा पानी खुवाउने भनेर, यसतर्फ तपाईँको सोच के छ?
0: अब हामीले घोराई खाने पानीलाई बलियो, पहिलो कुरा सस्ता बलियो हुनुपर्छ, सस्ता बलियो भए नै उपभोक्ताहरूलाई जन घोराईवासीहरूलाई सस्तोमा पानी खुवाउन सक्ने अवस्था रहन्छ। सस्ता नै नभएपछि र बलियो नभएपछि कसरी उपभोक्ताले सस्तो पानी खुवाउने? हाम्रो पहिलो आर्थिक रूपले संस्थालाई कसरी बलियो बनाउने र यो सस्ता बलियो भएपछि उपभोक्ताले कुन कुन राहत कुरा दिन सकिन्छ, कस्तो कस्तो कुराहरूले सर्वसुलभ सस्तो रूपमा हामीले उहाँहरूलाई पानीदेखि लिएर अन्य सुविधाहरू दिन सकिन्छ, घर घरको सुविधा दिने हाम्रो एउटा अभियान पनि छ। कम्प्लेनको लागि अब सस्तामा आउने नपर्ने वातावरण हामी बनाउँदैछौँ। कम्प्लेन आएको अब सानोदेखि ठुलो समस्यालाई मध्यनजर गर्दा आधा घन्टादेखि 1 घन्टा 2 घन्टा या कति टाइम लिन्छ समस्याका, तुरन्त हामी त्यसलाई निराकरण गर्ने हाम्रो प्रयास रहनेछ र गर्छौँ पनि, अहिले पनि गरिरहेको अवस्था हो। अब साथसाथै बोटलिङ पानी बोटलिङ गरेर गर्ने कुरामा एउटा हाम्रो योजनामा त छ, तर यो कतिको अब यसले सरकारलाई फाइदा गर्छ या के गर्छ भन्ने कुरा एउटा अध्ययन गरेर यसको सायद हजुरसँगै उपभोक्तासँगै छलफल गरेर या वैज्ञानिक सरकारसँग विज्ञहरूसँग सल्लाह गरेर हामी यसलाई छलफलबाट अगाडि बढाउने हाम्रो एउटा सोच रहेको छ।
1: घोराई खाने पानी भन्दा बित्तिकै देवीबहादुर ऋषिको नाम अग्रपङ्क्तिमा आउँछ। बिहान उठेदेखि साँझ नपरुन्जेलसम्म हरेकका घर दैलोमा पुग्ने देवी वकिल देवीबहादुर ऋषि, जसलाई पानी बा भनेर भन्थ्यो, अब ध्रुवलाई चाहिँ पानी काका भन्न थालेका छन् कतिले, यो कुरालाई चाहिँ कसरी यहाँले चाहिँ त्यो अभाव मेट्ने योजना हुनुहुन्छ?
0: अवश्य नै देवीबहादुर ऋषि, देवी वकिल वा पानी बा, एउटा नाम यस्तो नाम हो जो घोराई खाने पानीको क्षेत्रले कहिले बिर्सन सक्दैन। हामी पनि म लगायत मेरो टिम कति पैसाथीहरू उहाँसँगै सहकार्य गरेर लामो समयदेखि उहाँ सँगसँगै आएका छौँ, उहाँबाट हामीले धेरै कुराहरू सिक्यौँ, उहाँहरूले सिकाउनु भयो र उहाँको काम गर्ने शैली र उहाँहरूले गर्ने काम उपभोक्तालाई गर्ने व्यवहार नै हाम्रो एउटा महत्त्वपूर्ण सिकाइरह्यो। त्यो सिकाइको आधार पनि होला आजलाई घोराई खाने पानीको मतदानमा उपभोक्ताले मलाई साह्रो सपोर्ट गर्नुभयो हो। तिनै उहाँको गुणहरू, उहाँ सिकाएको कार्यहरू, उहाँले दिएको कर्महरू र पनि हामीले गरेको कामहरूको अनुसार नै हामीलाई यो यति अत्यधिक मात्रामा मत आएको छ। यो मतको साथसाथै हाम्रो आदरणीय स्वर्गीय देवराजी पानी बागोलाई हामीले एउटा शिरमा राखेको हिँड्छौँ, किनभने घोराईलाई हिजो पानीको एउटा कस्तो अवस्था थियो त्यो कुरा सबैलाई थाहा छ। अहिले आउँदै गर्दा हामीले उहाँसँग 16 वर्षदेखि म निरन्तर सहकार्य गर्दै आएको छु, सदस्यबाट सुरु गरेर
2: अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
6: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
6: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
6: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
7: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
5: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-497-193 र 98-128-89-028।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मजात नै सिकारी हौ सिकारी
2: पुरै दैलेख मलाई चाहियो
3: एफएक्स सिनेमाज कुराही दश नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: सूचना श्री गणेश चित्रालय खोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले लाली बजार
9: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु
8: गुरु आमा
10: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
8: र परालको आगो
11: खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
13: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
15: मधुमेह सुगर मृगौला रोग पिसाब
14: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
16: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: यो मौसममा
18: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फुलहरू तपाईँलाई पनि लाग्ला, घरमा घर कहाँ छ बगैँचामा मजाले फुलहरू फुलिराख्या हुन्छ, तपाईँलाई नजिक गएर सुन्न मन लाग्छ, छुन मन लाग्छ, तर त्यसले चाहिँ बिस्तार बिस्तार असर गरेको तपाईँलाई थाहा पाउनुहुन्न। किन भन्दाखेरि त्यसमा विभिन्न किसिमका चाहिँ जुन पोलेन्सहरू हुन्छ, ती पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असरहरू देखाउँछ। जस्तै प्रकारको जुन स्यास्या हुने भयो, होइन, सास फेर्न गाह्रो हुने, ब्रङ्किल एज्मा हुनेदेखि लिएर विभिन्न किसिमका सिओपिडीका रोगहरू छ, सिओपिडीका बिरामीहरूलाई एक्युट एक्जासर्बेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सन्सहरू, खास गरेर यो एलर्जिक राइनाइटिस, रुगा बराबरी लागिराख्ने, आँखामा छिपछिप हुने, त्यसपछि यदि ती चिजहरूलाई छोएर भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ, केयरली अब घरमा जाँदाखेरि हामीले राम्रोसँग हात सफा गरेन भने अन्य ठाउँहरूमा पनि छोइराखेको हुन्छ, त्यसले गर्दाखेरि शरीरमा बिग्निसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ। त्यसकारण चाहिँ यो सिजनमा अहिले अब बिस्तार बिस्तारै जुन जाडो महिनामा त बढ्छ नै, तर यो सिजनमा अहिले विभिन्न किसिमका एलर्जिक मेनिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ।
17: तापक्रमको अन्तर पनि छ, बिहान र दिउँसोको तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ। रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ, अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ?
18: अब यो त अब मानसिक समस्याहरू भन्दा अटोमेटिकली बढ्दै जाने चिज हो। जस्तै झाडा पखाला हुन्छ, झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नाच्दाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ, केही क्षणिक क्षणिकसम्मको लागि घटेको हुन्छ। त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो औषधि खान्न भनेर छोडिदिनुहुन्छ, होइन, कमसेकम त्यस्तो गर्नु हुँदैन। किन जुन चिकित्सकले चाहिँ प्रेस्क्राइबरको औषधि नियमित खानुपर्ने हुन्छ, त्यसलाई छोड्न मिल्दैन। यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ। र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जलवियोजन भयो, होइन, अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भेरिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग, अब त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ, त्यसले गर्दासँग रोगसँग लड्ने क्षमता, जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै, त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा विभिन्न किसिमको रोगहरू बढ्ने, रोगको प्रकोपहरू बढ्ने, ब्लड प्रेसर बढ्ने, घट्ने हुने त्यस्ता समस्याहरू पनि हुनसक्छ। टेम्परेचर भेरिएसनका कुराहरूले दिउँसो गर्मी हुन्छ, बिहान बेलुका चिसो हुन्छ, पानी परिराखेको हुन्छ, पानीमा भिज्छौ, त्यसले गर्दाखेरि शरीरमा विभिन्न किसिमको चाहिँ संक्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ।
17: बिहान बेलुका चिसो हुने, तातो लुगा लाउनु पर्यो, दिउँसो गर्मी हुन्छ, फेरि त्यो लुगा चाहिँ पातलो लाउनु पर्यो, पातलै लुगा लाएर दिनभरि बिताइरह हुन्छ भने कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ, शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
18: पर्छ। जस्तै तपाईँले पसिना आयो, त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनियान अथवा गन्जी त्यसलाई फेर्नु पर्यो, होइन, फेरेर अर्को सुक्खा लगाउनु पर्यो। यदि तपाईँले त्यही त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने, किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातिको समयमा, होइन, त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको संक्रमणहरूले सम्भावना हुनसक्छ। यी निमोनियाकै कुरा गरौँ, होइन, धेरै चिसो भयो भने त निमोनिया पनि हुनसक्छ। त्यसकारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। त्यसकारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ। त्यसकारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर सफा कपडा, धोएको कपडा, सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुनसक्छ। पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ। विभिन्न सुतीको कपडाहरू सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रोसँग सोच्ने हुन सक्छ, त्यसले गर्दाखेरि सजिलो हुन्छ।
17: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ?
18: पक्कै पनि हुन सक्छ, किन भन्दाखेरि मानौ न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैलाई फुड पोइजनिङ भन्छ, एकजना कुनै परिवारको सदस्यलाई त्यो समस्या हुनु त्यो होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो, त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ। अब यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ, छोराछोरीहरू बिरामी भयो, बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छेले ब्लड प्रेसर बढ्न सक्छ।
17: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौँ, अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो, उहाँहरू पक्कै तनावमै हुनुहुन्छ होइन, तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ?
18: जुन विस्थापित भएर बसिराख्नु भएको छ उहाँहरूको गाँस बाँस कपास भन्छ, खास गरेर उहाँहरूलाई समयअनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो। थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ, विभिन्न उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो, डायबिटिज भयो, विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ, उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि, उहाँहरूलाई त्यो इन्स्योर गरेर के औषधि खानु भएको छ त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधि उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको सुनिश्चित हुनु पर्यो। अर्को उहाँहरूलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ, विभिन्न किसिमका चोटपटक घाउ चोटपटक विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँ हाम्रो मेडिकल टिमहरू पठाएर होइन अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौ। त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ, विभिन्न किसिमको युनिभर्सिटी हुन्छ, तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौँ। खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था हामीले गर्नुपर्ने हुनसक्छ, अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन, अब एउटा स्कूलमा पढिराखेको थियो त्यो स्कूल क्लास भयो अथवा बन्द भयो, अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कूलमा जानुपर्ने भयो, अनि त्यस कारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ, स्कूल पढ्न पाएको हुँदैन, त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन, यसका लागि मनोसामाजिक परामर्शलाई विभिन्न संघ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ। अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न किसिमको सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुन्छ।
17: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो जुन चाहिँ एकदमै महत्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन। अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्तो खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ?
18: अब यो एक त सबैभन्दा ठूलो अव्यवस्थित यी चिज बस्ने बसाई अथवा अलि राम्रोसँग व्यवस्थित भएन भने पानी जन्य रोग त अघि नै मैले भनिहालेँ, त्यसको साथसाथ मानसिक विभिन्न किसिमका समस्याहरू देख्ने छँदैछ, र त्यसको साथसाथमा अन्य बिचको झै झगडाहरूमा एक आपसमा झै झगडा हुने ती समस्याहरू देख्न सक्छन्। त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा कोविडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेकोलाई नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसी एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु। त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँहरू बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफआफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ, जस्तै नगरपालिका भयो, त्यसको विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न संघ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरू चाहिँ व्यवस्थापन गर्न सक्छ।
17: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्दिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
19: हेलो पिंकी
20: बोल दिन
19: इटबी किन्न नजाने
20: जान्न
19: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
20: जान्न
19: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
20: जान्न
19: किन
20: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
19: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि
20: पाइने भएर त जान लाग्यो नि
19: हो र कहाँ
20: भन्दिन के
19: सत्य भन्दिनौ
20: आई लभ यू पिंकुली भनेको
19: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
20: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
19: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
21: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
20: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
19: फोन नम्बर
20: 082562452
19: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
22: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
23: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082562510 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: बेस्ट प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
3: सम्पर्क फोन 0825590079 मोबाइल नम्बर 9847810030 र 9829954555
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
8: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
8: अनुहार हड्डी भाँचिएको जोड्ने
3: दाँतको एक्सरे सेवा
8: सामान्य तथा जटिल दाँत निकाल्ने
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
3: मेसिनबाट जरेदेखि दाँत भरिने
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
3: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर नारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहिदान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 0825627707
10: विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौं अलिकति विगतलाई कोट्याउन मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो
11: अब जस्तै गत वर्षकै कुरा गरौं बिरगंजमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ जुन हैजाको प्रकोप भयो त्यस्तै 2-3 वर्ष अगाडि चाहिँ यो पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा जुन हैजाको प्रकोप भयो त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस ए को विराटनगरमा संक्रमण भयो ती घटनाहरू हाम्रो अगाडि छँदैछ त्यसकारण यस्ता घटनाहरू नहोला भन्न सकिँदैन त्यसकारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने विभिन्न संघ संस्थाहरूसँग एउटा समन्वय गरेर आफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुन सक्छ
10: चर्चा गरौँ अलिकति बाल बालिकाको होइन यो न मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुन सक्छ होइन विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने
11: एकदम राम्रो कुरा गर्नुभयो अहिले वर्षायामको लागि बच्चाहरू भनौँ न पानी पर्ने सम्भावना हुन्छ तर एकछिन हेर्दाखेरि पानी परेको हुँदै एकछिन पछि पानी परिराखेको त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ र भिज्ने बेलामा भित्रको कपडा समेत भिजिराखेको हुन्छ, भिजेको कपडाहरूले निकालिदिनुपर्छ र अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, विभिन्न किसिमका भाइरल संक्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुभएको छ ह्यान्ड फुट एन्ड माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिक सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्रा हुन्छ, ती चिजको लागि आफ्नो नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चङ्गी विभिन्न किसिमका सिन्थेटिक कपडा भन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेरिदिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ। र स्कूल जाँदाखेरि अथवा कहीँ जाँदाखेरि बाहिर जाँदाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यो जुत्ता मुजाहरू भयो, यी चिजहरू चाहिँ यहाँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्ने सम्भावना हुन्छ, उनीहरू रुचाउँछन् पनि होइन, त्यस कारण तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलोस्, खेलिसकेपछि घर भित्रदाखेरि कमसेकम उनलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
10: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
11: सबैतिर आर्द्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो, त्यस कारण चाहिँ आफ्नो स्कूल अथवा विद्यालय अथवा संघ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजन भन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको एकिन हुनु पर्यो, मुख्य कुरा पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ, त्यस कारण त्यस्तो स्नेक बाइटकै कुरा गरौँ, यो पानी परिराखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले सर्प टोकाएको बिगबिग पनि बढ्न हुन सक्छ, विशेष किराहरूले टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
10: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने
11: होइन।
10: जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
11: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि यो चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ, त्यस कारण उहाँलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ। तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थ चाहिँ दिनु हुँदैन, विभिन्न किसिमको चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिन हुँदैन। कतिपयले चाहिँ हजुरबा हजुरआमालाई माया गरेर चाहिँ यो कोकोकोलादेखि फ्यान्टादेखि लिएर हजुरआमाको लागि भने ल्याइरहेको उपहार हुन्छ, ती चाहिँ दिन खोज्छन्, साथीले झन् असर पुर्याइरहेको हुन्छ। र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ, थोर थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ, र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ, सुपाच्य चिजहरू हामीले दिउँ होइन। के कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजनले कुनै न कुनै औषधि खाइराखेको हुन्छ, उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहेको हुन्छ, कतिले सुगरका औषधि खाइराखेको हुन्छ, कसैले चाहिँ सिओपिडीका औषधि खाइरहेको हुन्छ, कसैले आजमाका औषधि खाइराख्नु भएको छ होइन, कसैले थाइरोइडका समस्या भएको बेला थाइरोइडका औषधि खाइराख्नुहुन्छ, उहाँहरूलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ। र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जल वियोजनको साथसाथमा पौष्टिक पदार्थको कमीले पनि, किनभने खाना रुचि हुँदैन होइन, खाना रुचि नहुँदाखेरि जे पाते खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमका झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउन सक्छ, त्यस कारण चाहिँ उहाँलाई पस्ने प्रकारको खाने पदार्थहरू प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ, सम्झाउनुपर्छ। र कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्सदेखि लिएर थुप्रै प्रकारका होइन रोग समस्याबाट पीड़ित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिजो नमानिकन चाहिँ उहाँलाई अलिकति केयर टेक गरे पनि चाहिँ समस्या समाधान कम हुन्छ।
10: अब दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरू जो औषधिहरू सेवन गरिराख्नु पर्ने हुन्छ, उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ?
11: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि, अब तातो चिसोको लागि सीओपीडी भएका व्यक्तिहरूमा यो सिजनमा बल्झिने समस्याहरू हुनसक्छ, त्यसको लागि उहाँहरूले चाहिँ आफ्नो खानपिनमा ध्यान दिनु पर्यो, त्यसपछि प्रशस्त मात्रा झोलिलो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो, जुन हामीले अन्य सिजनमा भन्दा यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ। केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ, त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू, यो जुन श्वास प्रश्वास गर्ने रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ, त्यो बढ्न दिनको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने, यो अनावश्यक गन्धहरूबाट बचाउने, त्यस एक्सपोजर नहुनको लागि मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले चाहिँ नियमितता चाहिँ नियमित रूपमा हामीले उहाँलाई वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने, त्यसको साथसाथमा आवश्यक परे बेला यो चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्य कर्मीका अथवा चिकित्साका परामर्श लिएर मात्रै सहयोग लिनुपर्ने।
10: अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थिति बस बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ, चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ, र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ। उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव?
11: अब यस्तो छ, यो काम पनि गर्नुपर्ने हुनसक्छ, त्यस कारण चाहिँ चर्को घाममा हामीले सकेसम्म काम नगरी बिहानको समयमा हामीले 10-11 बजेसम्म काम गर्ने, त्यसपछि बीचमा हामीले ब्रेक लिने, अनि जब 4-5 बजेपछि टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने, त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौ। र त्यस्तै गर्मीमा त्यो विभिन्न प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ, यो बाँसले बनाएको होइन, त्यो पनि प्रयोग गर्न सकिन्छ, विभिन्न किसिमको रेनकोटहरू प्रयोग गर्न सकिन्छ। वातावरण पर्ने ठाउँ, काम गर्ने ठाउँहरूमा चाहिँ कमसे कम पानीबाट बचाउनको लागि रुफहरू चाहिँ हुनु पर्यो, यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सर्टेन आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो, ती चिजहरू गर्न सकिन्छ।
10: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
11: एकदमै विचार गर्नुपर्ने
10: होइन, पानीजन्य रोगहरू नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
11: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो होइन, त्यसपछि विभिन्न स्वास्थ्य संस्था भयो, स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ, सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि त्यसको व्यवस्थापन गर्नुपर्छ। पहिलेदेखि नै जुन व्यवस्था थियो, अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँमा केन्द्रीय सरकारमा प्रादेशिक सरकारमा भन्दा सबभन्दा बढी अधिकार दिएको छ, स्थानीय सरकारलाई दिएको छ, अनि त्यसैले स्थानीय सरकारले आफ्ना जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकिन गरेर चाहिँ उहाँले विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यसका लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ, जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ, नजिकै रहेको विभिन्न अस्पतालहरूले, मेडिकल कलेजहरूले, युनिभर्सिटीले पनि सहयोग दिन सक्छ, विभिन्न संघ संस्थाले पनि सहयोग दिनुपर्ने हुनसक्छ, पालिकाहरूदेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ होइन, महामारी तयारीको लागि पूर्व तयारीको लागि गरेका संघ संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ यकिन गरेर चाहिँ कार्यक्रम तयारी गर्नुपर्ने हुन्छ। अहिले
10: सरकारको तयारी त छँदैछ, व्यक्तिको तयारी पनि त्यतिकै जरूरी हुन्छ होइन, जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ, किटजन्य रोग लगायतका विभिन्न अब यो पानीजन्य, किटजन्य, खानेजन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन्, देखा पर्छन् होइन। अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले?
11: अघि मैले शुद्ध पानीकै कुरा गरेँ, शुद्ध पानीका घर परिवारले हाम्रो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ, सफा छ, सेफ छ भनेर सुनिश्चित हुनु पर्यो। यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने विभिन्न विधिहरू अवलम्बन गर्ने, जुन भन्नु न फिल्ट्रेसनका कुराहरू छन्, पानी बोइलिङका कुराहरू छन्, त्यसलाई चाहिँ अपनाउनु पर्यो, व्यवहार परिवर्तन गर्नु पर्यो, कमसे कम ह्यान्ड हाइजिन का कुराहरूलाई चाहिँ राम्रोसँग चाहिँ गर्नुपर्यो। व्यक्तिगत सरसफाई का कुराहरू भयो, त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण हुन नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो, फोहोर व्यवस्थापन गर्नु पर्यो। त्यो फोहोर व्यवस्थापन जतै फाल्न भएन, जस्तै यो भनौँ न एक्स्ट्रा डिस्पोजलका कुराहरू छ होइन, दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जतातै गर्न भएन, पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ। जुन ढलका कुराहरू छ, ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ, पाइपिङ भएको सिस्टम माथिमा त्यहाँ राख्नु भएन, त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ, त्यो परिवारले गर्नु पर्यो। त्यसपछि अर्को कुरा, अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ, पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो, र पानीको नाममा विभिन्न किसिमको यो चाहिँ पेय पदार्थहरू चाहिँ सेवन गर्न भएन। यदि समस्या छ भने कुन त्यस्ता समस्या छन्, कुनै पारिवारिक सदस्य परिवारका सदस्यलाई खानाजन्य अथवा यो किटजन्य रोगहरू छ भने तत्कालीन स्वास्थ्यकर्मीसँग चाहिँ समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु।
10: वातावरणकै कुरा गरौँ न, किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्वपूर्ण छ? हामीले घरको मात्र सरसफाईलाई बढी जोड़ दिन्छौँ,
11: राम्रो कुरा गर्नु। अहिले चाहिँ यो भनौँ न भर्खरै पानी, काठमाडौँमा त पानी अभाव नै छ, तर पानी परिराखेको छ सबैको घरमा। यदि तपाईँ भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरेर राखेको नै हुन्छ, त्यो लामो स्वयं प्रयोजनको लागि। त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न, कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ, जहाँ पनि पानी मजाले जम्मा हुन्छ। त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छ। ती खाल्टाहरूमा विभिन्न किसिमका परजीवी, अब यो यो के भन्छ यो विभिन्न किसिमका यो मस्किटोहरू भनौँ न लामखुट्टेहरू वृद्धि भइरहेका हुन्छ। त्यो लामखुट्टेले गर्दाखेरि मलेरियादेखि लिएर डेङ्गीदेखि लिएर चिकनगुनियादेखि स्कब टाइप अस थुप्रै प्रकारको रोगहरू चाहिँ बढी मात्रामा देखिने हुँदाखेरि त्यस्तो नहुनको लागि वातावरणमा एकदम हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। फोहोर मैला राम्रोसँग व्यवस्थित गर्ने, पानी जम्न नदिनको लागि ती खाल्टाहरू पूर्णेदेखि लिएर ती यदि कुनै पनि भाँडामा अथवा बोतलमा पानी जम्मा भएको छ, त्यो पानीलाई चाहिँ हामीले फ्याँक्नुपर्ने हुन्छ। फेक्नाले के हुन्छ भने त्यसमा चाहिँ भएका जुन यो लामखुट्टेका चाहिँ लार्वा पिपाहरू चाहिँ नष्ट हुन सक्छ, हुर्कन पाउँदैन, ती चिजहरू गर्नुपर्ने हुनसक्छ। र अर्को कुरा, यो महिनामा हामी भनौँ न बिहान बेलुका चाहिँ जाँदाखेरि गर्मी भन्छौँ तर चाहिँ नाङ्गो कपडा लगाएर जान्छौँ होइन, यो भनौँ न बाहुला नभएको कपडा लगाउँछौँ, हाफ प्यान्ट लगाउँछौँ, त्यसले गर्दाखेरि विभिन्न किराहरूले त्यो मच्छरहरूले चाहिँ लामखुट्टेले चाहिँ पुग्ने सम्भावना हुन्छ, जसले गर्दाखेरि मलेरियादेखि डेङ्गुदेखि लिएर थुप्रै प्रकारको रोग हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा बरु पातलो कपडा लगाउने छोप्ने कपडाहरू लगाउनु पर्यो कमसे कम, त्यसले गर्दाखेरि जुन लामखुट्टेको टोकाइबाट बस्न सकिन्छ, लामखुट्टेको साथसाथमा विभिन्न किरा फटेङ्ग्राहरूबाट पनि बस्न सकिन्छ।
10: जस्ता विशेष गरेर यो समयमा जुन चाहिँ पर्वतारोहणको चर्चा पनि हुन्छ, पर्वतारोहणको सिजन पनि हो होइन, मौसमको बदलावले गर्दाखेरि चाहिँ यो पर्वतारोहणमा जाने व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी चाहिँ अप्नाउनु जरुरी छ?
11: अब यो सिजनमा भनौँ न अहिले यो इन्टरनल टुरिज्म भन्दा आन्तरिक पर्यटन एकदमै फस्नाउँदछ। थुप्रै भनौँ न हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी विदेशभन्दा पनि नेपालभित्रकै ठाउँहरूमा चाहिँ यात्रा गर्न चाहिँ रुचाउनुहुन्छ। कतिपय ठाउँहरूमा गइराखेको हुँदा हामीले घटनाहरू पनि सुनिरहेका छौँ, विभिन्न किसिमको समस्या परेको, त्यसै ती यात्रा गर्ने चाहिँ हाम्रा यात्रुहरूलाई म मेरो अनुरोध के भन्दाखेरि कमसेकम जाँदाखेरि आफूलाई चाहिने विभिन्न औषधि उपकरणहरू पनि साथमा लिएर जानुहोला। यदि तपाईँले नियमित औषधि सेवन गर्नु भएको छ त्यो औषध पनि साथमा लिएर जानुहोस्। तपाईँलाई आवश्यक पर्ने अघि यात्रा गर्ने विभिन्न जल वियोजन हुनसक्छ होइन, जल वियोजनले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू हुनसक्छ। कमसेकम त्यस्तो अवस्थामा विभिन्न पेय बजारमा पाउने पेय पदार्थ भन्दा पनि कमसेकम तपाईँले जाँदाखेरि जुन बजार पाउने यो ओआरएस भन्छ होइन, त्यो ओआरएस चाहिँ लिएर जानुहोस्। त्यसले गर्दाखेरि पानीको साथसाथमा विभिन्न सुगर यो चाहिँ सोडियम पोटासियम हुन्छ प्रशस्त मात्रामा पाउन सक्नुहुन्छ। र त्यसको साथसाथमा तपाईँहरू चाहिँ यो यात्राको क्रममा हिमाल नजिकै भनौँ न अब यो आधार शिविरसम्म पुग्दाखेरि चाहिँ उचाइको कारणले गर्दा विभिन्न किसिमको अल्टिच्युड सिग्नेसहरू पनि देखिराखेको हुन्छ,
10: त्यस्तो
11: लेक लाग्ने हजुर, त्यो लेक लाग्दाखेरि कमसे कम त्यस्तो अवस्थामा कसरी आफूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू आवश्यक उपकरणहरूको साथसाथमा औषधिहरू पनि हुन्छ, त्यो साथमा लिएर चाहिँ यात्रा गर्न म अनुरोध गर्न चाहन्छु। यदि त्यस्तो अवस्थामा माथि कुनै ठाउँ निश्चित उचाइमा पुग्दाखेरि आफूलाई अप्ठ्यारो महसुस भयो भने त्यसलाई फर्दर रोकेर डाउन जाने अथवा केही समय आराम गर्ने, फेरि त्यसलाई एडाप्टेसन गरेर भनौँ न त्यसलाई फेरि माथि चढ्ने त्यस्ता छ एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ। एक्लै नजानुहोस्, जाने भने कमसेकम अरू साथीभाइ लिएर जानुहोस्, टिममा जानुहोस्। त्यसले गर्दाखेरि चाहिँ एक व्यक्ति मतलब आफूले सहयोग चाहिँ गर्न सजिलो हुन्छ। यसकारण चाहिँ यो आन्तरिक टुरिज्म जाँदा पनि कमसे कम इन्फर्मेसन दिएर साथीभाइसँग जाँदाखेरि सजिलो हुन्छ।
10: के गर्न हुँदैन जुन चाहिँ धेरै जसोले चाहिँ त्यो गल्ती चाहिँ गरिरहेको हुन्छ?
11: अब आफू त भनौँ न अब चाहिँ विभिन्न किसिमका सर्टेन पिक्समा हामी पुगिसके पनि कमसे डेस्टिनेसनमा पुग्नको लागि जानुभन्दा पहिले नै विभिन्न समस्याहरू हुन्छ। जस्तै उसलाई चाहिँ अप्ठ्यारो हुने, टाउको दुख्ने, एकदम जिउ दुख्ने, विभिन्न कम शरीरमा चाहिँ स्प्याजमहरू हुने, थकाइ लाग्ने, चक्कर आउने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो अवस्था हुनसक्छ। त्यस्तो भइदियो भने कमसेकम त्यो फर्दर नजाने, कमसेकम उहाँले चाहिँ त्यो जुन लेभलमा पुग्नु भएको छ त्यति डाउन हुने, डाउन हुँदाखेरि केही समस्या बिस्तारै कम हुँदै जान्छ। त्यहाँ निश्चित घण्टा साधारण उपचार गरिसकेपछि त्यसपछि बल्ल हामीले यदि त्यस्तो समस्या छ भने बिस्तारै त्यसलाई चाहिँ त्यो पिकमा जानको लागि जानुपर्ने हुनसक्छ। यदि त्यस्तो समस्याका बावजुद पनि भनौँ न अब त्यहाँ नै पुग्न खोज्यो भने के हुन्छ त विभिन्न अप्रिय घटनाहरू चाहिँ हुन सक्ने सम्भावना हुन्छ। अल्टिच्युड सिकनेसका विभिन्न सिरियस कम्प्लिकेसनहरू हुन सक्ने सम्भावना हुनसक्छ।
10: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
11: सबैभन्दा व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ होइन। जस्तै अब झाडा पाखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो, पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। दि पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई अनि बाहिर वातावरणमा जुन बजारमा पाइएका जुन तयारी खानाहरू हुन्छन् होइन, अब चाहिँ घरमा जाँदाखेरि पकाउन मन लाग्दैन आज चाहिँ बजार गएर खाना किनेर लिएर जान्छु भन्छु, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। सकिन्छन् भने खाद्य पदार्थ घरमै बनाउने, बाहिर जुन पकाएका खानाहरूमा त्यति सुनिश्चित हुँदैन, सुरक्षित आवास हुँदैन, त्यसकारण चाहिँ घरमै बनाएर सेवन गर्नु पर्यो। र अर्को चिज प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाजन्यदेखि लिएर रुगाहरू प्रशस्त मात्रा हुँदाखेरि चाहिँ छालाको सरसफाई, व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्यो, वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। र त्यस्तै अर्को विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनको लागि अब यसलाई चाहिँ बिजनेसको उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, यी चिजहरू चाहिँ यो चाहिँ लिएर आफूलाई केही चाहिँ व्यवहार परिवर्तन गर्न सकिन्छ।
10: डाक्टर धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण विषय र अहिलेको सन्दर्भमा निकै अपरिहार्य विषयमा चाहिँ चर्चा गर्न स्टुडियोमै आइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु।
11: धन्यवाद सम्झनाजी।
10: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। आज हामीले मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानी बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
12: हीरा काट्ने हीरैमा राखे।
13: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
14: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: ब्लड प्रेसर हाई लो भएका,
14: कोलेस्ट्रोल बढी भएको,
15: मुटुको गति एकनास नभएको,
14: मुटु डुक हुने, डर लागे जस्तो महसुस हुने,
15: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
14: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
15: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच निमिति एजेट 15 गते शुक्रबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
18: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
19: अनुहार हड्डी भाँचिएको जोड्ने,
20: दाँतको एक्सरे सेवा,
19: सामान्य तथा जटिल दाँत निकाल्ने,
20: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
19: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
20: मेसिनबाट जरेदेखि दाँत फरिने,
19: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
20: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
19: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
20: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
20: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-585-7707।
21: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
22: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
23: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
22: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
23: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
22: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
23: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
22: सचेत बनाऊ।
23: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
24: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
25: विशेषज्ञ डाक्टरी सेवाहरू
24: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान।
24: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
0: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकतामा दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उद्योग उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढ़ीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ। राष्ट्रपतिले भाषण गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। त्यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएको 8 अध्यादेश पेश हुने भएका छन्। सरकारले स्वच्छ प्रशासनको नयाँ संकल्प अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 मनाउने भएको छ। संघीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्था समेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले बताएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुने निर्देशन समेत दिइएको छ। यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको

0: 7 बजेतिर जहाज अवतरण गर्ने क्रममा पांग्राबाट धुवा उड़ेको देख्ने बित्तिकै दमकलले निभाएको थियो। जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ। सबै यात्रु सकुशल रहेको विमानस्थलले बताएको छ। आग लागेको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा पांग्राको प्राविधिक समस्या वा अत्याधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान गरिएको छ। जहाजको पांग्रामा आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजको उडान र अवतरण रोकिएको छ। र गुडिया बनाउन सिकेपछि तुलसीपुर सात निवासी टीका कुमारी सार्कीको दैनिकी फेरिएको छ। पहिले चुलो चौकोमै सीमित रहनुभएका उहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। त्यस्तै तुलसीपुर छकी मीना लामिछानेल पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन खुर्सानी 5 बोडी खुर्सानी लगायत अचार बनाएर बेच्ने गर्नुभएको छ। उहाँहरू यसरी उद्यममा जोड़िनु भएको छ। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आय आर्जनमा जोड़िएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 दिने अचार उत्पादन तथा गुजिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगार मार्फत आमदानीमा जोड़िएका हुन्। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दान।
10: सम्पर्क मोबाइल 98-477-9770
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच

0: भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578053825।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
4: उपचार हुने रोगहरू
3: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
5: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
6: बिमा गराउन जाँदैछु।
5: बिमा किन गर्नु पर्यो सर? बिमा
6: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
5: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
6: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
5: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
5: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
6: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
5: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: विष्णु बहादुर लामा र हरकमान लामा चितलाङ छेउको तोपलाङ गाउँमा बस्थे। उनीहरू सिकारी परिवारका थिए। बाजे पनि बुवा पनि दरबारका सिकारी। बेला बखत चरा सिकार गरेर दरबारमा बुझाउनु पर्थ्यो। विष्णु र हर्क बाउबाजेले बन्दुक चलाएको देखेर हुर्केका थिए।
2: सुरु गर्दाखेरि तपाईँलाई त है नमस्ते भन्नुपर्छ नि, होइन? अनि त्यसपछि मात्रै अनि हामीले भन्नुपर्ने कुराहरू अगाडि बढाउने, होइन? नमस्ते, मेरो चाहिँ विष्णु बहादुर लामा हो। बुढो बाघ पनि मेरो निकनेम चाहिँ नाम चाहिँ बुढो बाघ हो भनेर भनेपछि चाहिँ प्राय जसो हाम्रो चाहिँ साथीहरूले चाहिँ बुझिन्छ, चिनिन्छ।
3: नमस्ते, मेरो नाम चाहिँ हरकमान लामा, म चाहिँ वनजन्तु प्राविधिक।
2: 2029 सालदेखि चाहिँ वन्य जन्तुसँग एकदम हाँसी खेली अङ्गाल मारी घुलमुल गरेर हिँड्यौँ।
3: 43 वर्ष 1 महिना चाहिँ जारी खाएर म चाहिँ अहिले रिटायर भएर बसेछु।
2: यसको बारेमा केही थोरै राख्छु है दाजु। ल, हामी अब बाघले थापेको पाडा चेक गर्न जाँदैछौँ। अब त्यो बाघले खाए खाएन 7 बजीभित्रमा ल्याएर रिपोर्ट गर्नुपर्छ। खाए खाएन, खायो भने तुरन्त फेरि फर्केर गएर त्यसलाई बाघलाई चाहिँ अब नियन्त्रणमा लिनुपर्छ, समात्नुपर्छ। त्यो बेलामा त यस्तो डुङ्गाको सुविधा थिएन हामीलाई। त्यहाँबाट चाहिँ खोला तर्ने हो, अनि तर्ने बेलामा कहिले काहीँ डुङ्गा युज गर्ने बेलामा एकचोटि चाहिँ डुङ्गै पल्टेर फेरि 7 बजी चाहिँ रिपोर्ट ल्याउनु पर्ने। अब त्यही पानी भिजेकै कपडामा चाहिँ गएर चेक गरेर आएर मेन मान्छेले रिपोर्ट दिनुपर्ने, केतिमान तामाङलाई। उहाँ चाहिँ रिसर्चको चाहिँ मुख्य मान्छे हो। ल, अब हामी पाडा चेक गर्न जाँदैछौँ।
1: कालिम्पोङमा जन्मेका कीर्तिमान तामाङ नाम गरेका मान्छे नेपालको वन विभागमा जागिरे थिए, पढे लेखेका। केही समय चितवनको टाइगर टप्समा काम गरेका कीर्तिमान तामाङ पीएचडी गर्न अमेरिका गए। पीएचडीको अनुसन्धानको सिलसिलामा कीर्तिमानले टाइगर इकोलोजी प्रोजेक्ट ल्याए। चितवनका जंगलमा बाघमाथि अनुसन्धान हुने भयो। चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनै लागेको थियो। कीर्तिमानले बाघका आहार विहारको अध्ययन थाल्ने भए। उनलाई जंगलमा बाघ समाउने सहयोगी चाहियो। विष्णु बहादुर र हर्कमानका काकासँग कीर्तिमानको चिनजान रहेछ। कीर्तिमानलाई सघाउन 29 सालमा दाजु विष्णु आइपुगे, 32 सालमा हर्क। त्यस यता झण्डै 45 वर्ष यी दाजुभाइले संरक्षणको बन्दुक चलाएर जंगलमै बिताए।
3: तमाङ साहबको चाहिँ समयलाई चाहिँ अति ख्याल गर्ने, यो समयभित्र तिमीहरूले रिपोर्ट दिनुपर्छ हामीलाई भन्थ्यो। अनि के गर्थ्यो, 3 बजी उठेर जो अगाडि जान्छ एक कप चिया बक्सिस पाउँथ्यो कि। एक कप कालो चियाको लागि मान्छेको त्यति ऊ हुँदो रहेछ मान्छेलाई।
4: कतिपल्ट तर्नु भयो होला त यो राति?
3: त्यो हाम्रो चाहिँ चितलाङ गाउँ पञ्चायत वार्ड नम्बर 1 हो, तोपलाङ चाहिँ। अहिले आएर चाहिँ धादिङ।
4: ए, अनि हजुरहरू जन्मे हुर्केको उतै?
3: उतै हो।
2: हामी 14-15 वर्षपछि
3: 14-15 वर्ष पनि होइन होला है, हामीले अगाडि नै होला। त्यो बेला तोपलाङदेखि हेटौँडासम्म हिँड्थ्यौँ हेर्नुहोस्
4: है
3: पैदलै। अनि 4 दिन लाएर हेटौँ आइपुग्यो
5: भारी बोकेर।
3: त्यही ठाउँमा हामीले चाहिँ मेरो साथी एउटा चाहिँ साथी र हामी दिनु सिराकोट आएको जाडो यस्तै बेला। अनि बिहान 3:30 बजी थियो होला। त्यो बेलामा तल पुगेपछि गाइड भेट्यो। अब त्यहाँ रुख पनि छैन, केही पनि छैन, अब के गर्ने? सिरक तानेर दुईजनाले तानेर फालेको। अनि के भयो, त्यो सिरक यस्तो हावाले घुमेको जस्तो भयो, अनि गाइड भाग्यो। त्यहाँबाट गएर अनि पाडा लिएर आएर अनि रिपोर्ट दिने।
2: यो चाहिँ गैँडाको पाइला है?
6: गैँडाको पाइला हेर्नु, 3 खुर हुन्छ,
3: एक
6: दुई तिन, यो पछाडिको भयो, यो अगाडिको भयो है। हात्तीको चाहिँ यस्तो खुरहरू देखिँदैन, अलि बाहिरपट्टि हुन्छ। यसको चाहिँ भित्रपट्टि भएकोले यो टक्क टेक्ने बेलामा यो खुर ठ्याक्क देखिन्छ। हात्तीको हुन्छ, तर त्यो त खुर भनेको त नङ हो नि।
1: सामान्य सहयोगीको रूपमा जंगल पसेका लामा दाजुभाइले भारी बोक्ने, बाघ लोभ्याउन पाडो बाँध्ने, खाना पकाउने, भाँडा धुने हर काम गर्नुपर्थ्यो। बिस्तारै उनीहरूले बाघ समाउने काम सिक्न थाले। सिकारी परिवारका हर्क र विष्णु केही समयमै बाघ लठ्याउने बन्दुक चलाउन सिपालु भइसकेका थिए।
7: पहिलो त खालि गैँडाहरू त बाघ मात्रै थियो त्यो गैँडा र बाघलाई चाहिँ हामी त्यति डराउँथेन किनभने यति माथि चढ्यो भने पनि गैँडाले केही गर्दैन सानो रुखमा चढ्यो पनि अनि अब हात्तीले त यस्तो यस्तो रुख त सबै ढालिदिन्छ अब हामी त कि भाग्नुसँग पर्यो कि जङ्गलमा भित्र घुस्रिनु पर्यो किनभने दारवाला हात्तीले चाहिँ जङ्गलभित्र छिर्यो भने झ्याडीभित्र छिर्यो भने त्यसको दाराले आल्दिन्छ अनि हामी लुकेर भाग्नु आल्मलिन्छ अनि हामी भाग्न सकिन्छ अब हात्तीलाई 22 फिट 25-30 फिट माथि चढ्नु पर्यो त्यति चढिन्जेलमा त उसले त भेटिहाल्छ हामीलाई त उसको अब झन्डै 22 फिट त के उसले त 30 फिटसम्म माथि तान्छ
4: फेरि
7: यिनीहरूको त्यो लिप्री भन्छन् त्यो सुरको टुप्पो हुन्छ तपाईँको कपडामा यति मात्रै च्याज पनि ताने रुखको बोक्राहरू त यसरी त्यो त्यही लिप्री यस्तो तानेर निकालेर खान्छन् हात्तीमा चढ्नु भएको छ डटमेन्ट खसी पनि थाहा पाउँछ केही चिज खसी पनि थाहा पाउँछ हात्तीले सुने बेला त अब जङ्गलमा
6: क्याम्पिङ
7: खाने चिज नपाएर दाल मात्रै खाएर नि बसेछु पानी खान नपाएर गैँडाले पिसाब गरेको पोखरीको पानी पनि खाएको छु हामी दुईजना सुतेको थियौँ साइडमा दुईटा कोप्रा रहेछ ठुलो अब हामीले त थाहै थिएन टेङ्कीले सुते अब बिहान अब सबैले रातको मन भन्यो नजिकै ओहो राति आएको भए के हुन्थ्यो होला जस्तो लाग्यो कि मनमा
6: त्यो त छेउमा मात्रै भयो होइन थाहा भयो
7: हजुर
6: थाहा नहुने त कहाँ सिरानीमा गएर बिस्तारामा गएर करेडहरू अनि त्यो के अरे आजिकरहरू सुत्रिरहन्छ हामी त भुइँमा भने त यस्तो घाँस
7: एकदमै सुत्ने हो
6: त्यो घाँस काटेर तल चाहिँ बेड बनाएर अनि एउटा तन्न ओछ्याएर
4: हजुरहरूलाई चाहिँ चरा जीव जन्तु सबै थाहा छ
2: किजवान तामाङले नै सिकायो किनभने राति यसो चराहरू करायो भने सुन्यौ त्यो के चरा अब त्यो चराको आवाजबाट चिन्नु सक्छ सक्दैन हामी त होइन त्यो बेलामा भन्नुहुन्थ्यो उहाँले त्यो चाहिँ कराएको चाहिँ जङ्गल आउटलेट हो भनेर भन्नुहुन्थ्यो कि अनि स्पोटेड आउटलेट भन्थ्यो अनि आफूले चाहिँ इन्भेस्ट गरेर अनि बुझेपछि बिस्तार बिस्तार सिक्दै गएको हो
7: कि केही जाने छैन भनेर चाहिँ बसाउनुहुन्छ हामी दाजुभाइ दुईजना चाहिँ धेरै दुःख गऱ्यौँ इङ्ग्लिस नजाने अब खाइरहे हाकिम उसले बोलेछ यो चिज ल्यायो भने चाहिँ हामीले थाहा छैन के गर्ने पाहुनाहरूलाई खाना पनि खुवाउने सबै काम गर्छ
2: आफूले चाहिने सामानहरू अहिले जस्तो कहाँ सुविधा छ र अनि बेड बिस्तर सबै
7: आफूले बोकेर हिँड्नु
2: अहिले त अहिलेको के सुविधा छ हरेक कुरोको सुविधा छ स्लिपिङ ब्याग छ म्याडिस छ
7: हामीले अब हजुरलाई मैले देखाउँला टाँटरीको पात भन्ने होइन पत्ता ठुल्ठुलो हुन्छ त्यो पत्ता राखेर त्यो टाँड बनाएर त्यसमा चाहिँ साउनको महिनामा त्यसरी बसेछु अनि खाना पकाएर आएको पानी खोला आएर भाँडा सबै लगिदियो भोकै
2: खानासाना सबै बगाएको
7: मान्छेले मुखले म संरक्षण गर्छु नि भनेर मात्रै नहुँदैछ तर मान्छे
2: धेरै गाह्रो

0: jangan berikhlas laksi kejar. Ikhlas itu tadi itu. Kini yukhala baru yukhala niski ni. Na jibis thasa, na kambas yang ada ni sah. Kaya yang ada ni na jibis tu tu. Pachi aku teri pachi. Yatro dikar. Ini orang le ini ni sama orang berde. Atas tu khal kau tu jibis aye. Atas pun na sama orang jangan maaf le. Atas ke English lirik ni yang deh na. Atas tu atas tu tu. Well, the bag begin to ya.
1: Ujian tu cipta lah ya, garis cipta cipta.
2: Kami
0: tak mirga bantah. Kami mirga terus. Amru yang ini 5 hari itu januari orang 5 hari mirga pasal dia. Thulo mana itu darayo?
2: Aja.
0: Tepat itu cital. Tepat itu logona.
2: Aja.
0: Tauka mana pun 5 hari itu mati mati. Tepat itu siapa mirga mana itu amru parti orang pun paham ni, tarawih pun paham ni. Rodua mirga mana jadi.
1: Cital itu pochi boyo, hey? Balik usi muncah, pochi usi muda na. Sudah mulai sajulah muncah. यो डियर फ्यामिली को के हुन्छ भने एउटा चाहिँ यसले सालको एकचोटी सिमझाल्छ नयाँ पलाउने बेलमा के हुन्छ भने त्यो चाहिँ भ्यालुएट भन्छ त्यो मखपली नेपालीमा पुरा त्यो सिमलाई चाहिँ छालाले मरेको हुन्छ 5-6 महिना पछि अनि बल्ला त्यो चाहिँ छाला चाहिँ सुक्दै जान्छ भेलभेट हुनेसम्म ऊ
0: एकदम
1: पोचीसँग बस्दैन छुट्टै हुन्छ त्यो छाला निकालिसकेपछि बल्ला पोचीसँग सँगै हुन्छ
2: हजुर हेर त यो जंगलको चप्पा चप्पा पुग्नु भएको छ
1: हजुर यो दुई नम्बर जंगल
2: भाषण
1: उता चाहिँ एक नम्बर हो यो दुई नम्बर हो अब त्यहाँबाट फेरि यहाँ काटेको छ
0: साथी
1: अब तीन नम्बर उता आउँछ अब बाघ चाहिँ भएको नै यतै हो एक नम्बर चाहिँ त्यही एक नम्बर जंगलमै समात्यो अनि दुई तीन चाहिँ यहाँ समात्यो
2: यहाँनिर
0: दाइले त्यो एक नम्बर बाघ भनेको दाड गर्ने बेला म थिएन पछि मात्रै आएको म चाहिँ दुई वर्ष पछि दाइ भन्दा पहिले त मेरो नाम त हात्ती सार मात्रै हजुर हात्तीको बुसमा
2: ए
0: माउती अनि घाँस पनि काट्यो मैले दाना पनि बान्यो दुनिया गरेँ त अनि पछि चाहिँ अब ल तिमी पनि टेक्निसियनमा भयो भने टेक्निसियन पछि राखिदिनु
3: सन् 1974 कीर्तिमान तामाङको टोलीले चितवनमा 101 नम्बरको बाघ समात्यो बाघको घाँटीमा रेडियो कलर जडान गरियो यसरी बाघ समातेर रेडियो कलर लगाइएको एसियामै पहिलो पटक थियो
1: यो तीन नम्बर जंगल है तीन नम्बरमा आया हामी
2: प्रवेश
1: यो चाहिँ नदी तटीय भन्नुभयो यसलाई रेभरेन्ट फरेस्ट भन्छ है अब साल फरेस्ट भनेको अलिकति माथि यो चाहिँ भनौँ न सफ्ट
2: घाँस
1: दौरा यसोको लागि मात्रै युज हुने त्यो सिमल ग्रुप हो यो चाहिँ सेतो चाहिँ भेलर हो अब यो चाहिँ साल नभएको यो चाहिँ एकदम जनावरले खाने घाँसहरू छन् त्यस कारणले आयो भने जनावरले चाहिँ प्रायः जस्तो बस्ने चाहिँ यस्तो यो जङ्गल यस्तो हेबिटेटमा बस्न रुचाउँछ तीन नम्बर अब चार नम्बर अब
2: यो जङ्गलको एक नम्बर दुई नम्बर गरेको पनि तपाईँहरू नै हुनुहुन्छ
1: हामी नै हो हामीले नै त्यो म्यापिङ गरेर म्याप हुन्छ पहिलाको त त्यो सेटेलाइटबाट निकालेको त्यो एउटा ऊ हुन्छ कि तपाईँको ठाउँ ठाउँको चाहिँ म्याप अनि त्यो म्यापमा हेरेर हामीले
0: नम्बर गर्ने स्थापना निकुञ्ज स्थापना हुँदाखेरि नै उहाँले जागिर खानुभयो
1: यो जनावर देखेपछि नबोल्नु चाहिँ प्लिज किनभने किप क्वाइट आज त्यो त हाम्रो आवाज एकदम चिन्छ अब के गर्ने हामीलाई त देख्ने बित्तिकै एकदम एक्साइटेड हुन्छ होइन भन्दै मन लाग्छ तै पनि चाहिँ जनावर देख्यो भने चाहिँ अहिले किप क्वाइट अनि तपाईँहरू चाहिँ रेडी टु टेक ए फोटोग्राफ
0: पुरै भइसक्यो त हो
1: के हो ए लङ्गुर लङ्गुर ल त्यो माथि लङ्गुर है लङ्गुर
0: चराको होला
1: चराको होला त्यो
0: के अरे लेसर
1: एजिडेन्टको हुन्छ अनि सिमलकैमा बनाउँछ कि तपाईँको त्यो के अरे लेसर एजिडेन्ट स्टोक छ
0: हजुर
1: यो दुधहरू खोला है
0: यहाँदेखि त 5 नम्बर
1: अनि अब ग्रास नै

0: ಮತ್ತೆ ಸುರೇದಾರ ಕೂತ್ಕೊಂಡಿದೆ ಮಾಡಿದ್ದ ಮಾಡಿದಲ್ಲಿ ಆಮೇಲೆ ದಾನ ಸಾಣ ಸಪ್ಪ ದಾನ ಬಿಡ್ಸ
1: ಹೆಚ್ಚಿನ ಯಾರು ರೋಗ ಬಂದ
0: ಹೆಚ್ಚಿನ ರೋಗ ಮಾಡಿದ ಸಾಲ ಓಡ್ಲಿ ವ್ಯಕ್ತಿ ನಾನಿ ಕಚ್ವಾನಿ ಜಕ್ಷನ್ ಮಂಚ ಅವ ಕಚ್ವಾನಿ ಜಕ್ಷನ್ ಮನೆ
2: त्यहाँनिर राङ्गो बाँधियो यसरी किलो गाडेर अनि त्यसपछि चाहिँ बाघ आउँछ अनि बाघले मारेपछि यो जङ्गलमा लान्छ कमसेकम मुरले लान्छ कि बाघले चाहिँ कति लान्छ भने तपाईँको 200-250 मिटरसम्म चाहिँ तानै लिएर जान्छ मार अनि
0: त्यसपछि हामीले जाने एउटा भित कपडा चाहिँ यो रोडे रोड लिएर गयो एउटा चाहिँ यहाँबाट रोडे रोड लिएर गयो
1: 250 मिटर
0: सेतो कपडालाई चाहिँ अनि घेरिदिन्छ यसलाई अनि त्यहाँबाट चाहिँ यो रुखमा राखिदिन्छ ढाड गर्ने मान्छेलाई
2: अनि हात्तीले घाँसहरू मार्दै
0: यसरी मार्दै अनि कहिले कहीँ टक टक टक टक ऊ के अरे ऊ बचाउँदै धपाउँदै ल्याउने हो ल्याएपछि अनि यहाँ नजिक आएपछि ठ्याक्क हामीले चाहिँ अब ढाड गर्ने बाघ चाहिँ लगभग अब 10 मिनटमा बिहोस भएन भने केही औषधि गएन
1: भन्ने
0: बुझ्नु पर्यो अब पर्खिनु चाहिँ आधा घन्टासम्म पर्खिनुपर्छ बिहोस भएको पछि भेटाएपछि अनि त्यसलाई के गर्ने त हामीले
3: लामो लट्ठी लिएर गयो अनि त्यसलाई चाहिँ बिस्तारै चलायो अब त्यसले टाउको उठाएको थिएन भने चाहिँ अब चाहिँ यस्तो थियो है
0: अनि त्यसलाई चाहिँ जोग्ने नाप्ने सबै गर्नुपर्छ
1: कति केजीसम्मको बाघ छ तपाईँहरूले
0: अहिलेसम्ममा
3: ठुलो बाघ भनेको त्यो 105
0: हो 250 अनुमानित गरेको थियो
3: तर त्यो स्केलले धानेन
0: स्केलले धानेन त्यो स्केल चाहिँ 552 थियो 36 चाहिँ रेडियो कलर लगाएर अनि मोनिटरिङ गरेर विभिन्न स्वदेशी विदेशीले चाहिँ अनुसन्धान बाघमा गरेछ कहिले चाहिँ खाने आहार सम्बन्धी कहिले चाहिँ भनौँ न वासस्थान सम्बन्धी कहिले चाहिँ
3: एरिया सम्बन्धी कहाँसम्म एउटा बाघको एरिया छ भने त्यस्तो गर्छु
0: अब कतिवटा तिमीले जाँच गरे मैले त लगभग 250 त पक्का गरे
3: होला पुग्यो होला 200 त पुग्यो होला
1: बाघ हान्नलाई त त्यो डाट गर्नलाई त
0: उहाँले सिकाउँछ टार्गेट राखेर
3: त्यो त सिरिज हुन्छ कसरी हान्ने 107 नम्बर बाघ पहिलो बाइस डार गर्दाखेरि म भर्खर नयाँ
1: पहिलो
3: अनि ल बाघ डार भयो सुतेछ साउनाइज भनेको गएँ ओहो बाघ त सर्लक्क सुतेको यति लामो देख्यो टाउको यता गयो आँखाले हेरिरहेछ उता गयो भने हेरिरहेछ चल्दाखेरि होइन
0: चलिरहेको
3: त्यहाँबाट त तमासाले मेरो हात समाउनु भयो त्यो टेक्निसियन बन्ने मान्छे डराएर हुन्छ भनेर यसरी तानेर बाघले छुवाउनु भयो म यता फर्केँ छुए पहिला फर्स्ट वर्ड सुनेर यसरी डरायो
0: म चाहिँ पछाडितिर पुच्छारतिर गएँ बोलाउनु भयो मलाई त तानेन लाउ केटा हो सबैजना अब यो बाघलाई चाहिँ झोक्नु पर्यो नाप्नु पर्यो कलर लगाउनु पर्यो भनेर चाहिँ उहाँले चाहिँ पहिल्यै फर्स्टमा गएर चाहिँ अगल मार्नुभयो
1: पहिलो
0: डाँडमा म पनि त्यो पहिलो डाँडमा हो परेको होइन सक्सेस भयो भनेर चाहिँ आँगन मारेर मजाले चाहिँ के अरे चुम्ब खाने भयो बाघलाई है हामीले त डर लागिरहेछ चलिरहेछ आँखा पनि कान पनि चलाए जस्तो देखिन्छ होइन पछाडितिर गएर चुम्बाए अब काम गर्दै गएपछि चाहिँ हामी के भयो भने आफै काम गर्न सक्ने भयो युज टु भयो अनि बाघ चाहिँ यस्तै रहेछ अब किर्मान तामाङले जस्तै काम गर्नुपर्छ हामीले भनेर चाहिँ हामी सोध्यौँ अनि त्यसपछि किर्तिमान तमासा नभए पनि हामी दाजुभाइ मात्रै मिलेर पनि अब काम गर्दै गयौँ डक्टर बिना पनि काम गर्यो
3: डक्टर बिना हामीले औषधि
0: बनाउने हामीलाई चाहिँ अनि के भन्थ्यो सिकारी भन्थ्यो
3: सिकारी हामी
0: पातमा चाहिँ त्यस्तो भयो अनि यो पात हुँदैन प्राविधिक राख्नुपर्छ यो तिमीहरूले सिकार गर्दैनौ तिमीहरूले बचाउने हो
1: अनि किर्तिमान सरलाई चाहिँ सबै थाहा है
0: किर्तिमान तमासा त उहाँ गएर पढेको नि त उहाँ के अरे अमेरिकामा गएर चाहिँ त्यो सम्बन्धी पढेर आउनुभयो समाउने मेथड त यहीँ सिक्यो भनौँ न उहिलेको चाहिँ राजा महाराजाले चाहिँ समाउने त्यही तरिका
3: राष्ट्रियत्व कपडाको
0: कपडाहरू चाहिँ युज गर्नु
3: अनि
1: पहिला पहिला शिकार गर्दाखेरि प्रयोग हुने तरिका चाहिँ पछि संरक्षणमा
0: त्यही
3: गर्यो हामीले त्यही युज गर्यो अहिलेसम्म पनि त्यही हो
0: मलाई जिस्याएर अनि सबै काम गर्नेहरूले चाहिँ अब यो बाघबुढा हो यता किन बाघबुढा भने थाहा पाउनुभयो म चाहिँ जहिले पनि सुत्ने बेलामा बाघको आवाज हुराउँदो रे मलाई त थाहा छैन तर बुढो बाघ त करायो
3: हामी गैँडा गणन गएको दाजुभाइ एउटै टेन्टमा सुते ऊ ढल्न पाएन घुर्न सुरु गर्यो गैँडा टेन्टको वरिपरि चरिरहेछ गैँडा यसो सुन्दो रहेछ होला त्यसले घुरेको अनि यसो गरेर चुप्पु लगाएर घाँस नखाइकन बस्ने अनि फेरि मैले यसो ढकाल दिन्छु अनि चुक लाग्छ अनि फेरि घुर्न सुरु गर्छ गैँडा फेरि त्यो सुन्दो होला त्यसले होइन चुप्पो लगाएर घाँस खानै छोड्ने कि अब चाहिँ टेन्सन भत्काउने हो कि जस्तो लाग्यो डर लाग्यो अनि मैले ट्रेनमा यसो ढडढ गर्दै गैँडा तर्सेर भाग्यो
1: उहाँलाई
3: सानो बाघ
1: सानो बाघ
3: तर म घुर्दै घुर्दैन त्यति हाँसाउँथ्यो
1: यो ठाउँमा बाघ छ भनेर थाहा पाउने कसरी बाघ
3: अब यो चाहिँ
1: कसरी पाइन्छ
3: यो पाइला हेरेपछि र अथवा रुखतिर पिसाब गरेको हुन्छ जस्तो रुखमा पिसाब गर्यो तपाईँले सुन्नु भयो
0: यता रुखको बारेमा आयो रुख पनि देखौँ न यो चाहिँ
3: यो
0: हात्तीले हो हात्तीले यसको बोक्रा खान्छ यो चाहिँ बाघको चाहिँ यस्तो नङ्ग्रा यस्तो तानेको हुन्छ देख्नु नि
1: हजुर हजुर
0: हात्तीले चाहिँ यसरी छ्या छ्या पारेको हुन्छ कि त्यहाँ पनि पिसा परेछ कि क्या हेर त भाइ
3: मेरो त नाक पनि गन्दै आउँदैन हो के हो
0: आउनु यहाँ यसमा छ अलिक जुन भएको छ कि बिस्तारै सुन्नु
3: अलिक चरुको जस्तो गन्ध
0: छ नि
3: अलिक कस्तो
0: यसमा छ
1: ग्यास जस्तो
0: अनि बाघकै गन्ध हो नि त
3: एक हप्तामा उनीहरूले एरियामा
0: घुम्छ
3: बास्नको आयो त
0: बाघको बासन एरिया कभर गर्ने भनेको यही हो किनभने पोथीलाई पनि गन्ध छोड्ने अनि आफ्नो एरियालाई पनि कभर गर्ने यदि पोथीले चाहिँ अब त्यहाँ हिटमा छ यति छ भने यो गन्धबाट थाहा पाउँछ भान्ने अब होइन भने अर्को भाले आयो भने ए यो यहाँ अर्को रहेछ यहाँ चाहिँ जानु हुँदैन म यतै हो भनेर उसको एरिया उता यस्तो एरिया यस्ता होइन त्यसरी बाउन्ड्री बनाएको हुन्छ पुग्नुहोस् है त्यो गालो पनि चल्छ कि
1: त्यति माथि पुग्छ है
0: त्योभन्दा माथि फाल्छ यो छ नि लगभग 75 सेन्टिमिटर हुनुपर्छ अनि भालेको चाहिँ 175 सेन्टिमिटर माथि पनि हाल्छ कि जमिन तलबाट
3: यो भाले पोते भालेको
0: कति छ त
3: 87
0: अब यो पोथीको भयो भाइलाले चाहिँ अलिकति माथि फाल्छ पोथीले चाहिँ सिधा फाल्छ कि
3: अनि तिनीहरूले त्यो एउटा एरिया चाहिँ उनीहरूले एक हप्तामा
0: हजुर
3: चाहिँ आफ्नो एरिया घुमेकै हुन्छ त्यो बेलामा त हामीले फेरि बाघले एक दिनमा कति खान्छ भनेर ऊ पनि गर्थ्यो है त
0: जिम्दो पाडालाई जोग्ने
3: मारेपछि
1: कति
3: बाँकी भयो कति खायो बाघले एक छाकमा कति खाँदो रहेछ त भने 25 केजीमा खायो क्या हो
0: बढ्ने खायो
1: सुरु सुरुमा चाहिँ हात्तीमा थिएन हिँडेर जाने होइन त
0: हिँडेर जाने हो 5-10 वर्षपछि हामीले हात्तीमा गएर काम गर्थ्यौँ हात्तीको नाम चाहिँ के अरे चञ्चलकाली कीर्तिकाली प्रेमकाली होइन यसरी नाम राखेको छ कि
3: मेलकाली
0: मेलकाली
3: कीर्तिकाली भनेको चाहिँ कीर्तिमान तामाङको मेलकली भनेको चाहिँ मेलसम भन्ने एउटा त्यो विदेशी त्यसको नाम सगदनकली भनेको चाहिँ त्यो चाहिँ पछि उ गरेको प्रेमकली भनेको चाहिँ त्यो
1: प्रेम
3: छैन हजुर बाँच्दै छैन
0: हात्ती भनेको तपाईँको हाम्रो एजमा बाँच्छ लगभग 70-80 वर्ष बाँच्छ भने बाघ चाहिँ के अरे 12 देखि बढी बाँच्यो भने 20 वर्ष त्यस्तो हो त्यस कारणले गर्दाखेरि बाघमा नाम राख्यो भने खाली बुढो बाघ
3: बुढो बाघ भन्छ मलाई चाहिँ यस्तै 5 नम्बर बाँच्यो यस्तै 5 नम्बर राखेर हैरान बनाए म चाहिँ धेरै गीत गाउने गाउँतिर घुम्ने अनि त्यो भएर मलाई यस्तै 5 नम्बर
1: यस्तै
3: 5 चाहिँ त्यो बाघ चाहिँ धेरै ठुलो त्यो चाहिँ यहाँबाट हिँडेको टाइगर डग पुग्थ्यो कि
0: गौर मचान
3: गौर मचान यो चाहिँ
0: गौरी गाई अब यो घाँस सबै तपाईँको यो जलेपछि पुरा चर्ना आउँछ यहाँ. हामीले तिनवटा गौरी गाईले यहाँ चाहिँ रेडियो कलर लगाएर मोनिटरिङ गरेको. अब सानो जनावरहरू भन्नाले बिरालो प्रजाति हुन्छ नि
1: हजुर,
0: त्यो सबैलाई ट्र्याप गरेर अनि रेडियो कलर लगाएर अनि
3: तर भने त्यस्तो जनावरहरू चाहिँ पहिला अब कसैले थाहा थिएन यो निगुजोमा कति प्रजाति के अरे जनावर छ त भनेर चाहिँ थाहा नहुने. तर क्यामेरा ट्यापिङ जब सुरु गरिन्छ ट्यापिङ गर्दाखेरि धेरै बिरालो प्रजाति भेट्यो.
1: त्यो बेलामा त त्यसरी जो जो जनावरको जीव जन्तुको अध्ययन गर्ने चराको अध्ययन गर्ने जो जो आए
0: हजुरहरूसँगै त्यहाँनिर तपाईँ अलि अगाडि आउनु छ. पिसाब देख्नुभयो?
4: देख्यो.
0: कति फरक छ स्टिङले देखेको छ नि यो भर्खर दुई एक दुई दिन भएको छ यो चाहिँ एकदम. अहिले यो चाहिँ गन्दा सुन्न आउनु छ एकजना प्लिज.
5: यहाँ चाहिँ छ है पपकोर्न जस्तो ऊ हुन्छ कि उसको पपकोर्न सेन्ट.
0: यो नाम नङ्ग्रा चाहिँ 175 समथिङ जस्तो हुन्छ कि. ल हेर्नुहोस् 175 आउँछ कि एभरेजमा.
1: 70
0: जति आयो लगभग. अब दाजुभाइलाई चाहिँ एट्याक गरेको ठाउँ छ नि आउँदैछ त्यो ठाउँमा ओर्लेर दाजुभाइ भाग्नुपर्छ.

0: यो चाहिँ डुमरिया भन्छ। डुमरिया किन नाम रह्यो भनेदेखि पाकभित्र भएको चाहिँ त्यो बसे अतिक्रमण गरेर बस्ने जुन व्यक्तिहरू छ नि हजुर, अनि उनीहरूले चाहिँ उठाएर अनि पाक बनाएको गाउँ थियो
1: यहाँ।
0: यो त टाउन नाम कचवानी जक्सनमा जिन्दार, यो के अरे डुमरियामा जिन्दार, जनेलीमा जिन्दार, खेती गरेर बसेको।
1: हामी दुईजनालाई बाघले खेदेको छ
0: है,
1: यही हो अगाडि अगाडि यहाँनिर
0: त्यहाँ राङ्गो बाँधेको थियो अनि चेक गर्नलाई आउँदै थियो, यसरी आउँदै थियो। त्यहाँ पुगेपछि ऊ पाडा त छैन त हो भाइ भने जाउँ हेराउँदा भनेर गएँ। ठ्याक्क म यहाँनिर आइपुगेको थियो, पाडा त्यहाँनिर थियो, अनि बच्चालाई उतापट्टि राखेर त्यो मार्न लाएर यहाँनिर लुगेर बसिरहेछ यहाँनिर। हामी दुईजना यति नै नानीको थियो एक्कासी, त्यहाँबाट चाहिँ के अरे यति चाहिँ घाँस मुखमा ल्याएर हौँ आवाज दिएर जम्प गऱ्यो यहाँ, हामी दुईजनालाई छोप्यो आक्रमण गर्यो, ठ्याक्कै दुईजनाको बिचमा पर्यो, ऊ यतिर भाग्यो म यतिर भागेँ। अनि उसले चाहिँ बच्चाले चाहिँ यहाँ चाहिँ त्यो के अरे पाडा हामी दुईजना, म उतै भाइ भाइ गरे, ऊ उता भाइ भाइ गरे, त्यो बाघ चाहिँ आएर यतातिर बच्चातिर गयो, हामी भेटी आएन। बच्चाको माया भएपछि चाहिँ बच्चातिर गयो अनि बच्चाको चाहिँ त्यसरी भयो, हामी चाहिँ त्यो बाघको आक्रमण गर्ने। मैले सोचेँ अब सिद्ध्याउ, उसले सोच्यो म सिद्धियो, अब यो मोटोमा परे हेर्नुहोस्, म उता भाग्यो म देखेन, ऊ यतातिर भाग्यो मैले देखेन।
1: त्यो चाहिँ हामीले रेडियो कलर लगाएको भएको 113 नम्बर पोथी थियो,
0: हामीले त्यसलाई समाधान नि त
1: समाधान
0: त्यो बच्चा भएको कारणले
1: बच्चा भएपछि त्यो औषध दिएपछि उसको दुध सुक्छ अनि त्यो पछि बच्चालाई हुन्छ भनेर हामीले त्यस्तोलाई चाहिँ ख्याल गर्नुपर्छ, एकदमै ख्याल गर्नुपर्छ त्यो।
0: यो बाटोमा एक्सिडेन्ट भएको कुरा गरौँ,
1: ऊ चाहिँ पुलमा
0: के भयो भने एक दिन ड्राइभर थिएन, त्यो प्रेमले चलाएको थियो पुर्जा राईले, ऊ त छोटो छोटो मान्छे ब्रेक समाउनु पर्ने ठाउँमा त इलिस स्टेरोइड दबाई दिएछ, तेल दबाई दिएछ तुफान गएर, अनि यहाँनिर चाहिँ त्यो एउटा के अरे कुटमेरोको रुख थियो,
2: यहाँनिर
0: कुटमेरोको रुखमा चाहिँ हानेहरू कुटमान रुखै उखेलेको,
1: हामी चाहिँ रासन ल्याउँला भात खाउँला भनेर कुरेको कुरेको सुकीबार भन्ने ठाउँमा हामी क्याम्पिङ थियो, रासन त यहाँ खाल्डोमा हाल्दा अरे।
0: म चाहिँ यस्तै माथि अगाडिपट्टि इन्जिनियर रिसिभर लिएर चेक गर्दै थियो बाघको, ठ्याक्कै ओह्रालोमा पऱ्यो होइन, ए गरे होइन, गरेपछि चाहिँ त्यहाँबाट त उसले ब्रेक हाने, ब्रेक हाने चिप्लेर गएर खाल्डोमा सिधै झुन्ड्यो, है झुन्डिनुभन्दा अगाडि म चाहिँ पुलमा फाल्यो गाडी, अगाडि चक्का दुइटा झुन्डेर बस्यो, डेपले चलाएको थियो डेप भन्ने विदेशीले,
2: उसले के भन्यो भने
0: ऊ गाडीमै छ नि, ढोकोबाट यसरी निस्किएर हेरेर अनि विष्णु मरिलाने के छ भन्यो, मरिलाने के छ विष्णु भनेर हाँस्यो, त्यो हाँसिस अब त्यो त्यहाँबाट खसेको पल्टे भए के हुन्थ्यो भने मनमा है, आर्मीलाई बोलाएर अनि त्यहाँबाट चाहिँ जीपलाई त्यो झुन्डेको जीपलाई उचालेर अनि निकालेको। बाकुको
1: ठुलो भारी हो यो,
0: त्यो चाहिँ खोर्सेर मात्रै दिस गर्छ कि तपाईँ, यो यो यसरी खोर्सेको हो तर यो पुरानो छ, नयाँ होइन, यी ड्राई भएको छ नि, यो दिसोमा चाहिँ रङ हुन्छ यसको किनभने हड्डी हुन्छ, तर बाघको डायमिटर यत्रो हुन्छ, चितोको योभन्दा सानो हुन्छ अझै है, यो चाहिँ भालुको हो, भालुको तर थोरै हालेको छ, योमा रङ हुँदैन, धमेरो खान्छ भालुले, धमेरो र कमिलो अनि यसले फुल फ्रुटहरू खान्छ, मेन चाहिँ उसको फ्रुट भनेको यो धमेरो हो, धमेरो देख्नु पनि, धमेरो अब चार पाँच किसिमको हुन्छ, एउटा चाहिँ माउन्ट भएको, एउटा ग्राउन्ड टर्माइट, एउटा चाहिँ माउन्ट टर्माइट, एउटा चाहिँ त्यो बल्ब जस्तो हुन्छ,
2: त्यो बाघको आँखा चाहिँ सेतो सेतो छ त,
0: सेतो पनि हुन्छ, यसले चाहिँ कमेरो खान्छ कि
2: माटो
0: त्यो सल्टिक भन्छ, पेट दुख्यो अथवा पेट गडबड गर्यो त्यस्तो बेलामा चाहिँ गएर चाहिँ उसले चाहिँ त्यो कमेरो माटो खान्छ, अनि अनि एउटा चाहिँ अनि घाँस खान्छ भन्छ नि, घाँसको टुप्पा अलिअलि खान्छ त्यो, किनभने त्यो पेट बिग्रेको बेलामा औषधिको रूपमा प्रयोग गर्छ तिनीहरूले
1: त्यो। पनि अब हामी जङ्गल हिँड्नु पर्यो भने बाँदरले जुन फलहरू खाएको हुन्छ त्यो फल चाहिँ हामीले खायो भने हामीलाई केही पनि हुँदैन। अलिकति पढ्नु पाएको भए हामी दुईजनाले पनि पिएचडी गर्थ्यौँ होला
0: हजुर। एउटा जन्मेको ठाउँमा के हो भनेदेखि अब त्यहाँ चाहिँ स्कुल थिएन, स्कुल
1: पहिला म्याट्रिक पास हुँदो रहेछ दस कक्षा कति पढेको, बाजेले काठमाडौँसम्म चामल बोकी बोकी अब काठमाडौँतिर त अब ढिँडो खाने त लुकेर खानु पर्थ्यो नि त, पहिला पहिला त अलि ऊ मान्छेहरूले ऊ गर्थ्यो नि त, त्यसरी बोकेर ऊ गर्नुहुन्थ्यो अरे पढाएपछि चाहिँ यो तामाङ साहबसँग उहाँको कन्या भयो, उहाँ मार्फत चाहिँ हामी पनि जोडिन आइपुग्यो, पहिला दाई जोडिन भयो त्यसपछि हामी म आएँ काम यो काम गर्नु
2: हजुर।
1: यो अब सबै आउनुहुन्छ गुरुहरू भन्नुहुन्छ आउनुहुन्छ, आइब साहबहरू विदेशीहरू आउँछ फलाना फलाना कहाँ छ घरमै भेट्न आउनुहुन्थ्यो, त्यस्तो गर्छ अहिले पनि त्यस्तै छ, तिमीहरू नहिँडे पनि अब हामीलाई आइडिया चाहिँ दिउ कसरी गर्ने,
2: दुःख र खतरा मोलेर कमाएको ज्ञान
1: होइन हजुर हो। अहिलेसम्म धेरै गाइडहरू ट्रेनिङ दियो, पहिला पहिला त फरेस्टहरूको आउँथ्यो रे
2: आइएसएहरू
1: आउँथ्यो प्र्याक्टिकलमा जङ्गलमा लगेर घाँस कसरी काट्ने कुन रुख हो हामी चाहिँ नेपालीमा भन्ने हो,
0: यो ठुल्ठुलो पात चाहिँ यो
1: टाँट्री भन्छ
0: टाँट्री हो, टाँट्रीले चाहिँ इङ्ग्लिसमा नाम चाहिँ डेलेनिया पेन्टोगाइना भन्छ,
1: साज
0: साजलाई चाहिँ टोर्मनेलिया टोमन्टोसो भन्छ होइन, यो लिजेस्टोरमा यहाँ पानीफ्लोर यो बुढो धाएर अनि मेन मेन भनौँ न एक दुईवटालाई थाहा छ,
1: क्यामुना भयो
0: क्यामुनालाई सिजिजिम कुमिनी भन्छ, जुङ्गा भएको घाँस छ एउटा देख्नु पनि जुङ्गा भएको चाहिँ त्यसलाई उरिली भन्छ नेपालीमा ठेमेडा भेलोस, अनि जुङ्गा नभएको अर्को छ कि त्यो चाहिँ फाँक हो, फाँकलाई चाहिँ नरेङ्गा पर्फिरोमा है इङ्ग्लिसमा
3: हजुर हजुर। कति कक्षासम्म पढ्न पाउनुभयो?
1: चार कक्षा पढ्यो कि हामीले
0: बिजिङमा स्कुल जाने बेला के भयो त भन्दाखेरि अब टाढा दुई तिन घन्टाको बाटो जानुपर्ने कुरा गर्दा
1: तपाईँलाई गरेछ मलाई
0: के फरक पर्छ त कुरो गर्न हामीसँग चाहिँ भनेन
1: लसो लसो विष्णु दाई होइन विष्णु दाईको भाइ हो हजुर, हामी दुईजना सँगै छौँ, ए दुई बजी त भ्याउँदैन हामी त पाँच बजे छ बजे मात्रै फर्किन्छौँ ल
0: को रहेछ
1: आविसबाट गऱ्यो रहेछ
0: ए त्यो क्लास लिनुपर्छ अरे भन्थ्यो मलाई, अब त्यहाँ विद्यार्थी आएछ
2: विदेशीहरू
0: नै हो, अब जनावर कसरी ह्यान्डल गर्छ कसरी क्याप्चर गर्छ यो सम्बन्धी सोध्छ कि मलाई, तिनीहरूलाई अलि थोरै क्लास दिनुपर्छ सलाड देखाएर, अब गुरु भन्नु पऱ्यो जाने नजाने उनीहरूलाई देखौँ भन्ने हो बुझ्छन्
1: आदि इङ्ग्लिस आदि नेपाली
0: इङ्ग्लिस भेरी सिम्पल गाइ नि भाइ गुड नलेज हुन्छ अब त भन्थ्यो नि हो दिस इन द्याट गुरु त त्यही विदेशी स्वदेशी, अब कृतिमान तामाङले ल खाना पकाएर खान्थ्यो त त्यो के अरे कुहिरेलाई भन्नुभयो अनि भात सात पकाएर दिए एक दिन है, अनि अर्को दिन त बिहान त के भन्छ म भात खान्न आज स्यान्डविच खाने भन्यो
1: स्यान्डविच
0: स्यान्डविच
1: है थाहा
0: छैन, अनि मैले गएर सोधेँ स्यान्डविच खाने भन्छ के हो यो बुझेन सर भन्नु भने ए मोरो यही हो रोटी पनि त्यो जामसाम जलेर अनि यति काटेर मिलाएर देऊ स्यान्डविच भनेर भन्यो, अनि मैले लगेर दिएको त ओ विष्णु भेरी गुड राम्रो होस् नहोस् होइन भेरी गुड थ्याङ्क यू भन्छ, यस्तो यस्तो पनि गरेर काम गरेर सिकेको हो क्या आजको इङ्ग्लिस त कहाँ इङ्ग्लिस कहाँबाट थाहा हो र यहाँ आउँदाखेरि त जिरो कोही थाहा छैन,
2: अनि
0: एबिसिडी त पढ्थ्यो अलिअलि कहाँ बोल्न आउँछ त आउले भन्थ्यो विष्णु एन्ड कान्छा लामा वी आर गोइङ टुडे टु जङ्गल राज टु मनिटिङ टाइगर भन्यो इनाम ग्यास भन्यो इनाम ग्यास भन्यो कि ग्यास अब यस यस मात्रै भन्न आउनु यस यस भन्यो अनि जङ्गल गएको त आधा बाटो पुगेपछि छै जानु सकिएको यही बाटोमा बिचमा यो जमिनमा त अलिकति उता अब के गर्ने रात पऱ्यो अब के गरी जाने जङ्गल गएर क्याम्प गरेर आयो त्यो तिरपाल र अनि टेन्ट चाहिँ सुकाउनु पर्ने उसले भन्छ तान भनेको रहेछ पुल पुल के पुल पुल भनेको त जानेन यताउति दाइमा दाइमा गऱ्यो हामीले अनि त्यहाँबाट त नबुझेपछि त त्यो रिसायो रिसाएपछि आई डोन्ट नो नेपाली यु डोन्ट नो इङ्ग्लिस भेरी डिफिकल्ट टु वर्क यस्तो यस्तो गरेर काम गरेर आएको हो जिन्दगी बिताएको यहाँ 45 वर्ष त्यसै त्यो विदेशीहरूसँग उ गरेको होइन हेर्नुहोस् अब यस्तै मान्छेले उहाँ गएर अब विद्यार्थीहरूलाई अब यस्तै तरिकाले सिकाउँथेँ मैले फिल्डमा लगेर युनिभर्सिटीमा अमेरिकामा गएर 5-6 अनि त्यसपछि चराहरू इन्डेन्जर स्पिसिस त्यो चराको बारेमा 4-5 गएँ म अनि उनीहरूले अब सामानलाई गाह्रो भयो हल्का तरिकाले सामान तरिका तिमीले जानेछ त्यो चाहिँ पाइपिङ फ्लोभर के सानो हो त्यो फ्लोभर हो त्यो चाहिँ अब जाल राखेर नमिल्ने अनि खोलाको किनार किनार किनार बगरमा हुने त्यसलाई समाउनु पर्ने
1: म अमेरिका चाहिँ 2 गएँ 4 बस्यो
0: ऊ अमेरिका गएर चाहिँ त्यो जाड सम्बन्धी के अरे सिक्ने मौका पायो पाएन मैले चाहिँ त्यो पाएन उल्टै मैले चाहिँ सिकाउनु पर्ने यसरी डाट गर्छ यो यो चिज युज गर्छ भनेर उल्टै मैले सिकाउने
1: मलाई अमेरिका पुग्यो मलाई यो अमेरिका बस्नु छैन नेपालकै जङ्गल ठिक छ मलाई कति रमाइलो अब त्यहाँ त आफ्नो गाडी छैन भने जेल हाले जस्तै हो दिनभरि उनीहरू काममा जान्छ अब कोठै सुते के काम थियो
0: म चाहिँ 5-6 गएँ 5 त त्यो चरालाई चराको काममा अनि त्यसपछि 1 चाहिँ त्यो स्मल बिमारलाई चाहिँ मेमल सम्बन्धी ट्यापिङ गर्नलाई चाहिँ मिनेसोटा युनिभर्सिटी त्यहाँको चाहिँ विद्यार्थीहरूलाई बिताको दिनमा क्लास लिने त्यहाँ उ गरेर चाहिँ मलाई बोलायो समाउनेलाई के गर्नुपर्छ भनेर सबै त्यही उनीहरूलाई सिकाए
2: तपाईँहरू केही नपढेको मान्छे विदेशमा गएर युनिभर्सिटी पढ्ने विद्यार्थीहरूलाई आफ्नो कुरो सिकाएर आउने
0: प्रायः जस्तो त सिक्ने हो अब आज अझसम्म सिक्ने हो मैले धेरै कुराहरू उनीहरूसँग गरेर पनि सिकेँ कि
1: कति मान्छेले चाहिँ ओहो अहिलेसम्म हामीलाई चाहिँ एक गुरु ल तपाईँहरू यस्तो रहेछ ल
0: भन्नुहोस्
1: के छ हल्काबार भनेर सोध्नुहुन्छ त्यो नै एकदम ठुलो खुसी लाग्छ आफ्नो अनुभवहरू सुनाउँदाखेरि मान्छेहरूले ओहो हो र भन्दाखेरि त कस्तो हुन्छ नि त
2: पैसा कमाउन सकेन जिन्दगीमा भन्ने त छैन मनमा
1: त्यो चाहिँ लाग्दैन खोइ लागेन आफूले खाना पुगिरहेछ
2: तपाईँहरूलाई अब आफ्नो जिन्दगी फर्केर हेर्दा आफ्नो काम फर्केर हेर्दा कस्तो लाग्छ
1: यतिसम्म चाहिँ यो जागिर छोडेर हिँडेको भए हामी न के हुन्थ्यो के हुन्थ्यो तामाङ उता दाल खान्थ्यो रसी खान्थ्यो कता गाउँतिर कतै ऊ हुन्थ्यो सिद्धिन्थ्यो दिन्थ्यो जस्तो लाग्छ अहिले चाहिँ म एकदमै गर्व लाग्छ मलाई छोराछोरीलाई पनि मैले चाहिँ जेठो चाहिँ अहिले जहाँ जाउँ तिर्सा
2: ऊ
1: चाहिँ अहिले मान्छे पनि फेरि तिर्स जस्तो जङ्गु एउटै बाघ त्यस्तै पऱ्यो भने जुरुकै बोकेर हेर्न जस्तो छ
0: त्यसैले गर्छ अहिले
1: अनि कसो छ र फलानु छ र सबै अनि सोध्छन् अनि मान्छेहरूले ए छोराले पनि धेरै उ गरेछ त्यो नै एकदम गर्व लाग्छ मलाई किनभने मैले पढ्नु त सकेन तर अनुभव पनि यति ठुलो हुँदो रहेछ जस्तो लाग्छ अहिले मलाई
0: त्यो भाव भए अलिकति
1: केही हुन्थ्यो हामी दुईजनाको केही न केही हुन्थ्यो पढाइ नभएपछि अलिकति पछि नै पढ्नु रहेछ किन लेख्नु सकेन
0: त्यही हो पशुदायी
1: हाम्रो यही हो
0: पहिला काम गर्ने मलाई धेरै डर लागेको थियो काम गर्दै गएपछि चाहिँ मलाई चाहिँ बाघ चाहिँ ओ माई गॉड एकदम हुन्छ अझै अझै हेरौँ हेरौँ मन लाग्छ है ब्युटिफुल आइ एम सो ह्याप्पी आइ एम किनभने म चाहिँ एकदम मनपर्ने जनावर यही रहेछ मेरो मैले चाहिँ यस्तोमा काम गर्नु पाएर पाएछ भन्ने कुरा मैले चाहिँ एकदम गर्वमा एकदम एकदम खुसी छ। भने बाघ नामै बुढो बाघ भयो

जंगल घुम्दा भेटेका मरेका जनावरहरू विष्णुले बोकेर ल्याउँथे। उनले संकलन गरेका जनावरहरू अहिले सौराहाको प्रकृति संरक्षण कोषको कार्यालयमा वन्यजन्तु संग्रहालय बनेको छ।

प्रकृति संरक्षण कोषको कार्यालयको गेटैमा विष्णुको घर छ। उनलाई आजकल पनि फुर्सद छैन। अनुसन्धान गर्न आउने विद्यार्थीहरूलाई सिकाउँछन् पढाउँछन्। अमेरिका जाँदा उपहार पाएको झण्डै 20 वर्ष पुरानो ल्यापटपमा आफ्नो पुरानो सम्झनाहरू टिपोट गरी बस्छन्। यहाँबाट अलिक पर हर्कमानको घर छ। उनी चाहिँ अवकाश प्राप्त शान्त जीवन परिवारसँग बिताउँदैछन्।

अर्कका छोरा तीर्थ लामाले बुबाको काम सम्हाल्न थालेका छन्। जसरी जरा माटोमा गाडिएको छ विष्णुबहादुर र हर्कमानका सम्झना, त्यसै गरी गाडिएका छन् जंगलका कुना कुनामा ज्ञान सम्झना र अनुभवका अलिखित दस्तावेजहरू जंगल माझ हराइरहेका छनृ।

0: जङ्गलमा कतिवटा बाघ छ?
1: 128
0: 128 यो जङ्गलमा अहिले त 130 भयो
1: हजुर
0: अहिले त 130 भयो एउटा ठुलो बाघ एउटा सानो बाघ
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
2: अन्य सेवाहरू
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-5563-218
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
9: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
9: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
8: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। शनिबार करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरे खोलामा आएको बाढ़ीले बागचोड नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजनामा व्यापक क्षति पुर्याएको हो। बाढ़ीले बागचोड नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1 र 2 सड़क, खानेपानी, सिंचाई, कुलो, तटबन्ध लगायत दर्जनौ योजनामा क्षति पुर्याएको स्थानीय तहले जनाएको छ। 2 दर्जन भन्दा बढ़ी सड़क अवरूद्ध भएका छन् भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलोमा क्षति पुगेको छ। शारदा नदीमा आएको बाढ़ीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ, तरकारी तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। बाढ़ीले जलिरहेको सब गहुँ बोकेको ट्र्याक्टर तथा पानी घट्टामा समेत बगाएको स्थानीयले बताएका छन्। लगातारको वर्षाका कारण पहिरो जाँदा 2 घरमा पनि क्षति पुगेको छ। गुडिया बनाउन सिकेपछि तुलसीपुर 7 निवासी टीका कुमारी सार्कीको दैनिकी नै फेरिएको छ। पहिले चुलो चौकोमै सीमित रहनुभएका उहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। त्यस्तै तुलसीपुर 6 की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन, खुर्सानी, बोडी लगायतका अचार बनाएर बेच्ने गर्नुभएको छ। उहाँहरू यसरी उद्यममा जोड़िनु भएको छ। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आय आर्जनमा जोड़िएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारी मार्फत आमदानीमा जोड़िएका हुन्। तुलसीपुर 6, 7 र 9 नम्बर ओड़ाका महिलाहरूलाई तालिम दिएको थियो, जसमा 25 जना अचार बनाउने, 47 जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आय आर्जनमा जोड़िएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार महिलाहरूले 11 प्रकारका अचार बनाउन सिकेका छन् भने 9 प्रकारका गुडिया बनाउन सिकेको उहाँको भनाइ छ। राष्ट्रीय परीक्षा बोर्डले माध्यमिक

लक्ष्य अनुसार नै काम हुने बताउनु भएको छ। नयाँ सरकार गठनपछि शुरू भएको एससीको नतिजा शुरूमा 15 दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो। निकै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढ़ीमा एक महिनाभित्र सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारी बीच छलफल भएको थियो। र सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकतामा दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी रहेको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पाइल्स फिस्टुला फिस्टा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क मिनीजुली मेडिकल हल, शान्ति रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई। मोबाइल नम्बर 98 4 71 93 944।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। कार्यक्रम इन्द्रणीलाई हप्ताको सातै दिन सुन्न सक्नुहुन्छ। सातै दिन आउने इन्द्रणीमा हामी फरक फरक इन्द्रणीका रंगहरू लिएर आउँछौं र त्यही अन्तर्गत आज सोमबारे बसाई बिहानीको समय नेपाली सुमधुर गीत संगीतहरूको साथमा आज हामी कार्यक्रमको तालिका अनुसार तपाईसँग रहेर हामीलाई प्राप्त भएका तिनै शुभकामना सन्देशहरू वाचन गर्दै इन्द्रणीको बसाईमा अगाडि बढ़छौं। मेरा प्यारा प्यारा साथीहरू जो यतिखेर मेचेदेखि महाकालीसम्मका विभिन्न साझेदार रेडियो मार्फत यो कार्यक्रम इन्द्रणी सुनिरहनु भएको छ अनि हामीलाई घर देश परदेश तपाईँ जहाँ हुनुहुन्छ जुन ठाउँहरूमा इन्टरनेटका पहुँच पुगेका छन् ती ठाउँहरूमा हामीलाई चाहिँ सामाजिक सञ्जाल मार्फत लाइभ हेरिरहनु भएको छ, तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ अनि रेडियो सुन्ने साथीहरूले 98510 80272 एसएमएस गर्न सक्नुहुन्छ र आज हामी विशेष गरी तपाईँका तिनै सन्देशहरूलाई इन्द्रणी मार्फत अगाडि बढ़ाउनेछौ। त्यसैले सम्पूर्ण साथीहरू यतिखेर जहाँ जुन अवस्थामा रहनु भएको छ पक्कै पनि इन्द्रणीसँग सँगै रहेर सुमधुर गीत संगीतको साथमा अब तपाईँका एसएमएसहरू आज वाचन हुन्छ भनेर तपाईँहरू बसिरहनु भएको छ र यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई अगाडि बढ़ाउनको लागि हामीलाई साथ दिएको छ क्षेमादेवी ग्रुप अफ कम्पनीले र क्षेमादेवी ग्रुप अफ कम्पनीका विभिन्न ठाउँमा कार्यालय छन् र विशेष गरी भक्तपुरबाट यसले आफ्नो सेवा दिइरहेको छ। अब तपाईँ विकासका कामहरू गरिरहनु भएको छ, कन्स्ट्रक्सनका कामहरू अथवा घर निर्माण गरिरहनु भएको छ, अब घर निर्माणसँग सम्बन्धित रहेर तपाईँले तपाईँलाई चाहिने सामग्रीहरू चाहिँ त्यहाँबाट उपलब्ध गराउन सक्नुहुन्छ र विशेष गरी यूपीबीसीका झ्यालढोकाका लागि तपाईँले सम्झनै पर्ने नाम क्षेमादेवी ग्रुप अफ कम्पनी रहेको छ, त्यसैले सम्झनुहोला भन्दै हामी कार्यक्रम इन्द्रणीको शुरूआत गर्दैछौ। असाध्यै चलेको भाकाबाट यो गीत म सुनाउँछु, त्यसपछि नेपाली लोक संगीतमा देखिएका विभिन्न खालका पछिल्लो समयका गतिविधिहरूका सन्दर्भ पनि म इन्द्रणी मार्फत उठान गर्ने नै छु। यतिखेर पनि ईशा उठाउँ गीतलाई।

पूर्व मेची अनि पश्चिम महाकाली समका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनु भएका तमाम मेरा प्यारा प्यारा साथीहरू, भर्खरै हामीले प्रकाश दूतराज मेलिना राईको आवाजमा रहेको, प्रकाश दूतराजको सृजनामा तयार भएको मनकी रानी मनमाया बोलको यो लुकदोहोरी गीतलाई हामीले तपाईँको माझमा राख्यौं। पक्कै पनि यस्ता खालका सुमधुर भाका जब सांगीतिक बजारमा आउँछन्, साँच्चीकै भन्नुपर्दा यी गीत संगीतहरूले तपाईँ हाम्रो मनलाई एक किसिमको आनन्दित तुलाइदिन्छन्। हामी नेपाली मौलिक संस्कृतिमा रम्ने नेपालीहरूका लागि यी यस्ता खालका गीतहरू साँच्चीकै वरदान साबित भएर आएका छन् र यस्ता राम्रा भाका बजारमा प्रस्तुत गर्ने कलाकार साथीलाई नमन म व्यक्त गर्न चाहन्छु। सँगसँगै अब पछिल्लो समय आएका गीतहरू अहिले बजारमा अब एक किसिमको लाइभ दोहोरीको नाममा जुन खालका गतिविधिहरू होइन अलिकति उत्शृङ्खल कालमा भइरहेका छन्, हामीले त्यसको व्यापक यतिखेर घोर भत्सणा पनि गरिरहेका छौं र पछिल्लो समय केही युट्युब च्यानलहरूमा जस्ता पनि खालका गीतहरू गाउने छाडा बोल्ने अनि जे पनि गर्दा हुन्छ भन्ने खालका हरकतहरू देखिएका छन्। पछिल्लो समय कलाकार प्रकाश अधिकारी र कोपिला छिनालले गाउनु भएको एउटा लाइभ दोहोरीले साँच्चीकै सबैको ध्यान त्यता तानेको छ र विशेष गरी विकृति विसंगतिलाई चाहिँ प्रोत्साहन दिएर त्यहाँ चाहिँ प्रयोग भएका शब्ददेखि लिएर त्यहाँ चाहिँ वस्त्र नै चाहिँ देखाइएर जुन खालको हरकत गरिएको छ यसको हामी घोर भर्सना गर्छौं। आज राष्ट्रिय लोक संचारकै नेपालले बिहान एउटा आकस्मिक बैठक डाकी त्यो विषयमा के गर्ने भन्ने विषयमा निर्णय गरेको छ र अब केही समयपछि नै संचारकर्मी नेपालले त्यो निर्णयलाई चाहिँ सार्वजनिक गर्दैछ र एउटा ध्यानाकर्षण पत्र सहित हामी ती विषयमा कसरी अगाडि बढ्ने विषयको कुराहरू चाहिँ बजारमा आउँदैछ। पक्कै पनि यसरी नेपाली लोकदोहोरीमा दैनिक जसो भएका विभिन्न हरकतहरूले गर्दा आज लोकदोहोरी गीतलाई चाहिँ परिवार बसेर समाज बसेर हेर्न नसकिने अवस्थामा पुर्याउने ती कलाकारलाई साँच्चीकै भन्नुपर्दा हामीले सामाजिक बहिष्कार गर्नुपर्छ, तब मात्र नेपाली लोकदोहोरी सुध्रन्छ भन्ने हाम्रो ठम्ब्याई छ। र यतिखेर विशेष गरी कार्यक्रम सुन्दै गर्दा अथवा योसँग सम्बन्धित रहेका कलाकार साथीले पनि यी कुराहरू बुझ्न जरूरी छ, हामी कुन क्षेत्रमा छौं, हामी कसरी यो क्षेत्रमा अगाडि बढ्यौं अनि आज अगाडि बढ्दै गर्दा के खालका हरकतहरू भए अथवा हिजो अग्रजहरूले कसरी गीत संगीतहरू निकाल्थे र आज नयाँ पुस्ता भन्दैमा जे पनि गर्न पाइने छुट र अधिकार चाहिँ कसैलाई पनि छैन, किनभने सबैभन्दा पहिला देश आउँछ, संस्कृति आउँछ, तब मात्र हामी आउँछौं। त्यसैले यी कुराहरूको मध्यनजर चाहिँ कलाकार साथीले राख्नै पर्छ। अब कोपिला छिनाल राम्रो गीत गाउने गायिकाको रूपमा हामीले हाम्रो चाहिँ सबै ठाउँमा कुरा हुँदाखेरि उहाँले योभन्दा अगाडि गाएका गीतहरू हेर्दै गर्दा पनि तपाईँले राम्रो एउटा गायिकाको रूपमा लेख्नु भएको छ, तर पछिल्लो समय लाइभ दोहोरीको नाममा डलर कमाउने मोहमा कलाकार साथीहरू फस्दै गर्दा जस्ता पनि हरकत गरे जसका कारण अब बिस्तारा समाजले ती खालका गतिविधि गर्नेहरूलाई दण्डित गर्छ यसमा दुई मत छैन र यसको लागि संचारकर्मी नेपालले अब कहाँ कहाँ पुग्नुपर्छ। संचारकर्मी नेपाल भन्ने बित्तिकै 2065 सालमा नेपाली मौलिक लोक संस्कृतिको क्षेत्रमा यात्रा गर्ने अथवा यसभित्र सम्बन्धित रहेका कलाकारहरू संचारकर्मीहरूको एउटा विशेष गरी संचारकर्मीको छाता संगठन हो जसले आफ्ना हक अधिकार अनि मौलिक संस्कृतिमाथि यदि कसैले धावा बोल्छ भने ती विषयमा आवाज उठाउँदै विभिन्न निकायसम्म जान सक्ने एउटा ल्याकत संचारकर्मी नेपालले राखेको छ र यहाँलाई मैले अनुरोध गरिसकेको छु, विनम्रतापूर्वक भनिरहेको छु, जसले विकृति विसंगति ल्याउँछ ती त्यस्ता खालका विकृति ल्याउनेहरूको लागि चाहिँ कहिले पनि हामी बोल्न डराउने छैनौं, हामी झन बुलन्द हुँदै अगाडि बढ्नेछौं र यही विषयमा पनि आज जुन संचारकर्मी नेपालले बिहान भर्चुअल मार्फत केन्द्रीय कमिटिको बैठक बस्यो, विभिन्न कलाकारका संघ संस्थाका चाहिँ अध्यक्षज्यूहरूसँग तीसँग सम्बन्धित रहेका कलाकारसँग हामीले कुराकानी गरौं र यतिखेर भन्नै पर्दा जुन सर्जकले गीत अपलोड गर्नुभएको थियो उहाँले त्यो गीतलाई युट्युबबाट अहिले निकालिसक्नु भएको अवस्था छ, तर त्यति निकालेर मात्र पुग्दैन भन्ने हाम्रो कुरा छ, किनभने सामाजिक सञ्जालमा ती कुराहरू आइसकेका छन् र सार्वजनिक रूपमा उहाँले यो विषयमा बोल्नुपर्छ भन्ने धारणा हाम्रो रहेको छ र आज नै केन्द्रीय कमिटी जो संचारकर्मी नेपालको केन्द्रीय कमिटीले त्यो एउटा ड्राफ्ट तयार पारिसकेको छ, त्यसलाई अब सार्वजनिक रूपमा अगाडि बढ़ाइसकेपछि विभिन्न संघ संस्थासँग हामी कुराकानी गर्दै ती निकायहरूसम्म पुग्ने यतिखेर वचनबद्धता पनि दिन्छौं। त्यो मात्र होइन, योभन्दा अगाडि गुल्मी महोत्सवमा कलाकार ज्योति मगरको हरकत त सबैले थाहा पाउनुभयो, सँगसँगै रिया खड्का नामको एक कलाकारले
पलाङचोक भगवतीको जात्राको सन्दर्भमा गरिएको नृत्यदेखि लिएर अन्य विविध विषयहरूमा छलफल भएको छ र यी विषयमा सम्बन्धित कलाकारले चाँडोभन्दा चाँडो ध्यानाकर्षण गरिसकेपछि त्यहाँ ध्यान दिएर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा उहाँहरूले अगाडि बढ्नुभयो भने ती विषयमा हामी विभिन्न संघ संस्थासँग छलफल गरेर ती कुराहरू अगाडि बढाउँछौं। यदि होइन भने हामी सामाजिक संस्था हौं र सामाजिक संस्था भइसकेपछि सामाजिक संस्थाले के गर्न सक्छ भन्ने कुराहरू चाहिँ हामी अवश्य पनि यी कुराहरूलाई बाहिर ल्याउने जानकारी यहाँलाई गराउँदै अवश्य भने म तपाईँका कमेन्टहरू पढ्छु र धेरैभन्दा धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ। यतिखेर सामाजिक सञ्जाल फेसबुकमा प्राप्त भएको जुन रेडियो काठमाडौँ एचडी मार्फत लाइभ भइरहँदा यहाँ प्राप्त भएका कमेन्टलाई वाचन गर्छु। नमस्कार, म पनि सुन्दैछु प्रोग्राम रामेछापदेखि, सबैलाई मिठो सम्झना भन्दै विष्णु बिसन हायुले हामीलाई एसएमएस गर्नुभएको छ। गणेश नेपालीले शुभ बिहानी, डोटी घर मेरो, अहिले चेन्नई भारतबाट यो कार्यक्रम हेर्दैछु भनेर लेख्नु भएको छ। दिलीप पहरीले पनि म पनि सुन्दैछु कार्यक्रमलाई माछा पोखरी काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि भनेर लेख्नु भएको छ। यी त मैले कमेन्टहरू वाचन गर्दैछु जुन कमेन्ट हामीलाई सामाजिक सञ्जालमा प्राप्त भइरहेको छ। एकैछिनपछि टिकटक लाइभमा प्राप्त भएका र इनबक्समा प्राप्त भएका एसएमएसहरू पनि वाचन गर्छु, तर यतिखेर भने ढिला नगरिकन हामी इन्द्रेणीको बसाईमा अर्को एउटा गीतलाई राख्दैछौ, त्यसपछि आउँछौ नै।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रेणलाई सुनिरहनु भएको छ। पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै रहिरहँदा मलाई विभिन्न ठाउँका रेडियोका साथीहरूले टेलिफोन गरिरहनु भएको छ र पछिल्लो समय भएका विकृति विसंगतिका बारेमा अब मफसलबाट पनि आवाज उठ्न थालेको जानकारी मलाई भर्खरै गराउनु भएको छ। यसका लागि म सम्पूर्ण साथीलाई म आभार व्यक्त गर्न चाहन्छु। हामी नेपाली मौलिक लोकधोरीको क्षेत्रमा छौं र कला संस्कृतिको संरक्षण सम्वर्धनका लागि तपाईँ र हामीले भूमिका खेल्नुपर्छ, जसले गर्दा यो क्षेत्र अझ राम्रो होस्, होइन, हराभरा होस्, अझ समृद्ध बनोस्, सबै कलाकारहरू यसै क्षेत्रमा यात्रा गर्न सकुन् अनि सबैले एउटा उद्योगको रूपमा विकास गर्दै अगाडि बढ़िरहेको यो क्षेत्रलाई साँच्चीकै सबैले मलजल गर्न जरूरी छ। तर मलजलको नाममा विकृति विसंगति ल्याउनु हुँदैन, मौलिक सृजना मार्फत यो क्षेत्रलाई हराभरा बनाइ नै रहनुपर्छ। संचारकर्मीहरूले त्यो भूमिका निर्वाह गरिरहेका छन्, आफ्ना धर्मलाई भुलेका छैनन् र विकृति विसंगति आउँदा आवाज उठाएका छन्। राम्रा गीतहरूका प्रशंसा गर्दै हामीले समाचार बनाउनेदेखि लिएर विभिन्न जानकारी कलाकारका सन्दर्भमा गराइ नै रहेका छौं। यसरी अगाडि बढ़दै गर्दा आम श्रोताको हामीलाई महत्वपूर्ण भूमिका अथवा यो साथीहरूको हामीलाई साथ मिलेको छ, यो साथका लागि पनि म सबैलाई नमन गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं। आज हामी तपाईँका कमेन्टहरूलाई स्थान दिइरहेका छौं। धेरैभन्दा धेरै साथीहरूले हामीलाई कमेन्ट गरिरहनु भएको छ। कमेन्ट गर्नुहुने साथीलाई पनि म नमन व्यक्त गर्न चाहन्छु र आज विशेष गरी म तपाईँका कमेन्टहरू पढ्दै गर्दा धेरैभन्दा धेरै साथीहरूले हामीलाई चाहिँ यतिखेर कार्यक्रमका सन्दर्भ सँगै यतिखेर चाहिँ जुन हामीले तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ भनिसकेपछि साथीभाइलाई सम्झँदै अब बज्ने गीत मार्फत चाहिँ सहमति जनाइरहनु भएको छ र अलिकति याद पनि आउँछ। पहिला पहिला कमेन्ट पढ्ने बसाई भन्ने बित्तिकै हामी इनबक्सका एसएमएसहरू लिन्थ्यौं, सँगै हामी पत्रहरू पढ्थ्यौं र ती पत्रहरू महिनौ पछि हामी कहाँ प्राप्त हुन्थे र ती पत्रहरू वाचन गर्दै गर्दा त्यहाँ लेखिएका भावनाहरू हुन्थे, ती भावनाहरू पढ्दै गर्दा धेरै साथीहरू खुसी हुनुहुन्थ्यो। तर पछिल्लो समय प्रविधिको विकाससँगै हामी सहज रूपमा अगाडि बढ़ेका छौं, तैपनि हामीले खोजे जस्तो त्यो पत्रको बेलामा आउने भावनाहरू जस्तो अहिले आउन सकेका छैनन्। तथापि हामी आशा गर्छौं ती त्यस्ता खालका हिजो पत्र गर्थ्यौं भने आज हामी एसएमएस मार्फत छौं, त्यसरी नै तपाईँले लेखेर पठाउनु भयो भने पक्कै पनि अझ राम्रो हुन्थ्यो कि भन्ने हाम्रो बुझाइरहेको छ। हामी इन्द्रणीको बसाईमा छौं। देशैभरका रेडियोबाट इन्द्रणीको बसाईलाई सुन्दै गर्दा सल्लाह सुझाव प्रतिक्रियादेखि कलाकारले बजारमा ल्याउनुभएका गीत संगीत सम्मका कुराहरू आम साथीहरूले राखिने रहेको अवस्था छ। यतिखेर भने शम्भु छेत्री कटुवालले नमस्कार हजुर, आज पनि आइपुगे भोजपुरको हतुवागढी घोरेटारदेखि मजाले इन्द्रणीको बसाईलाई सुन्दैछु भन्नुभएको छ। लक्ष्मी केसीले पनि म कार्यक्रम सुन्दैछु, नमस्कार, गुड मर्निङ भन्नुभएको छ। यतिखेर भने विवेक रन पहिले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झना। मिस्टर बरालले पनि अब बज्ने गीत सुनाउँछु सबैलाई भन्नुभएको छ। दिलाबहादुर रोलपालीले पनि नमस्कार, म पनि इन्द्रणी सुन्दैछु, राम्रो लाग्छ, अझ मौलिकताले भरिएका गीतहरू इन्द्रणी मार्फत बज्छन् भन्नुभएको छ। यतिखेर भने बैतडीबाट सुन्ने साथी हुँ र अहिले जापानमा छु, म रोशन भन्न उहाँले लेख्नु भएको छ र रोशन नामसँग चिरपरिचित सबैलाई उहाँले सम्झन चाहनु भएको छ। वरूण सापकोटाले पनि सबैलाई सम्झना। लक्ष्मी प्रसाद सापकोटाले अब बज्ने गीत सबैलाई सुनाउँछु भन्नुभएको छ। अनि सुदर्शन बुढा छेत्रीले पनि नमस्कार चन्द्रमणि दाई, म पनि तपाईँको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। त्यसपछि तुलसाले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। जानकी गौतमले पनि नमस्कार, म पनि इन्द्रणी सुन्दैछु, राम्रो लाग्छ, बिहानीको समय घरको थन्को मनको गर्दै इन्द्रणी सुन्दा छुट्टै आनन्द भन्नुभएको छ। अनि गोविन्द बस्नेतले पनि सबैलाई सम्झना। बिना बास्तोलाले पनि इन्द्रणीको बसाईलाई सुन्दै गर्दा म पनि हेर्दैछु रामेछापबाट भन्ने साथी हुनुहुन्छ। गंगा घिमिरेले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। राजन कार्कीले पनि इन्द्रणीको बसाई सुन्दै गर्दा पदम अधिकारीले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ। हाम्रो पुरानो श्रोता मीना खड्काले पनि सबैलाई सम्झना गर्न खोज्नु भएको छ र सबैलाई सम्झना भन्नुभएको छ। ध्यानु देवीले यतिखेर दाङ घोराईबाट सबैलाई नमस्कार भन्नुभएको छ। अब तपाईँले कमेन्ट गर्दै रहनुहोला। यतिखेर भने म चाहिँ अर्को एउटा गीत राख्दैछु।

कार्यक्रम इन्द्रेणी तपाई सुनिरहनु भएको छ रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं अनि यो आवाजलाई रेडियो काठमाडौँ नेटवर्क मार्फत देशैभरका साझेदार रेडियोबाट लाइभ सुनिरहनु भएको छ अनि सामाजिक सञ्जाल फेसबुकमा छौं टिकटकमा छौं नेपाली पात्र हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट पनि हामीलाई सामाजिक सञ्जाल मार्फत सुनिरहनु भएको छ हेरिरहनु भएको छ हामी लाइभ मार्फत पनि छौं र भर्खरै हामीले कुलेन्द्र विश्वकर्मा देवी घरतीको आवाजमा शिव अखेलीको शब्दमा कुमार केसीको संगीतमा तयार भएको रमेश सेन्चुरीले म्युजिक एरेन्ज गर्नुभएको गीत बाटो भिरैभिर यो गीत यहाँलाई सुनाइसकेका छौं र यो गीतसँगै म यहाँलाई फेरि पनि मेरा साथीहरू स्वागत गर्न चाहन्छु आज हामी विभिन्न विषयहरूमा आफ्ना विचारसँगै तपाईँका कमेन्टहरू वाचन गरिरहेका छौं र पछिल्लो समय जुन खालका विकृति विसंगतिहरू लाइभ दोहोरीमा आइरहेका छन् यी विषयमा आवाज पहिला पनि उठेका हुन् र अहिले पनि उठिरहेका छन् र संसारकारी नेपालले तत्कालीन समयमा विभिन्न मन्त्रालय मार्फत ध्यानाकर्षण गर्दै आएको छ र ती ध्यानाकर्षणले पक्कै पनि केही हदसम्म भए पनि नेपाली लोकसंगीतको क्षेत्रलाई अझ राम्रो बनाउने प्रयास गरि नै रहेको छ र विशेष गरी अझ भन्नुपर्दा तीजको बेलामा आउने छाडा गीतहरूका सन्दर्भमा योभन्दा अगाडि हामीले केही गीतलाई सार्वजनिक रूपमा बहिष्कार नै गरेका थियौं र अब तीज आउँदैछ तीजको लागि गीतहरू रेकर्ड हुन थालेका छन् र यो विषयमा यतिखेर हामीले बोल्दा अझ उपयुक्त होला र हामी कलाकार साथीलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छौ विगतका वर्षहरूमा जस्तो यो वर्ष तपाईँहरूले त्यो खालका चाहिँ हरकत नगरिदिनु होला राम्रा गीतहरू ल्याइदिनको लागि हामी आग्रह पनि गर्छौं र यदि तपाईँले नराम्रा खालका विकृतिमूलक गीतहरू ल्याउनु भयो भने संसारका नेपालले आवाज उठाउनेछ र विभिन्न निकायसम्म जहाँ पुग्न सकिन्छ ती पुग्ने निकायसम्म हामी पुग्नेछौं र पुगिसकेपछि केही न केही निष्कर्ष त अवश्य पनि निक्लने नै छ किनभने तपाईँको त्यहाँ लगानी रहन्छ हरेक कुराहरू जोडिन्छ सामाजिक प्रतिष्ठा हुन्छ ती विषयमा तपाईँले अहिले नै ध्यान पुर्याएर तीजका समयमा निकाल्ने गीतहरूलाई पनि एक किसिमको छानेर र स्टुडियोमा रेकर्ड हुँदै गर्दा स्टुडियोका संचालकहरूले पनि यी कुराहरू बुझेर भोलि हाम्रो स्टुडियोमा रेकर्ड भएको गीतमा हामीलाई प्रश्न आउन सक्छ भन्ने कुराहरू हेक्का राखिदिनुहोला गाउने कलाकार साथीले पनि स्रष्टा सर्जकले जस्ता पनि गीत दिए भने नगाइदिनुहोला छानेर आफ्नो स्वविधि अब आफ्नो हुन्छ नि स्वविवेक प्रयोग गरिदिएर गाउनु भयो भने अझ राम्रो हुन्छ अझ भन्नुपर्दा स्रष्टा सर्जक जन्मदाता हुनुहुन्छ तपाईँहरूले ध्यान दिनुहोला भोलि किन तपाईँ आलोचना खेप्ने यी विषयहरूमा तपाईँले आज नै विचार गरेर गीत संगीतहरू निकालिदिनु भयो भने पक्कै पनि समाज सभ्य बन्छ र सभ्य समाजमा हामी यात्रा गर्न पाउँछौं यी कुराहरू हामीले आम श्रोता दर्शकलाई राखिरहेका छौं यतिखेर गणेश नेपालीले डोटीबाट सम्झना सबैलाई नमस्कार भन्नुभएको छ दिलीप पहरीले पनि सुन्दै हुनुहुन्छ मैले भनिसकेको छु त्यसपछि चन्द्रमाया तामाङले पनि शंख सभाको मान्छे कार्यक्रम सुन्दै हेर्दै भन्नुभएको छ सबैलाई सम्झना भावना मगरले पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ सबिन ओली ठुल्दाईले पनि नमस्कार म पश्चिम रूकुम पश्चिम त्रिवेणी गाउँपालिका दुई रुगाबाट भन्नुभएको छ कहिले प्रदेशबाट सुन्छु कहिले घरदेशबाट आज चाहिँ म घरबाटै विशेष गरी त हजुर लगायत मेरा भाइ आमा बुबालाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ त्यस्तै गरी प्यारो मान्छे ढकाल धर्मराजले दुबईबाट इन्द्रणी सुन्दै गर्दा आज विशेष गरी सम्झनु पर्दा जन्मदिन मनाउने प्यारो बहिनी प्रकृति ढकाल साथी देवीना चामलिङलाई जन्मदिनको अनगिन्ती शुभकामना यो कार्यक्रम मार्फत भन्नुभएको छ त्यस्तै गरी छेत्री ओम प्रकाशले हजुरको आवाज अनुसार एकदम आनन्द लाग्छ म कमेन्ट रेगुलर नगरे पनि तर कहिले काहीँ चाहिँ रेडियोलाई सधैँ सुनिराखेको हुन्छु हाम्रो पात्रोदेखि सम्झनु पर्दा मेरो घर परिवार लगायत रेडियो काठमाडौँ होल युनिटलाई अब बज्ने गीत परिवर्तन सम्भव छ म छेत्री ओम प्रकाश भनेर लेख्नु भएको छ बुद्ध भद्राचार्य चन्द्रमणि सर नमस्कार भन्दै बानेश्वर काठमाडौँबाट आइसक्नु भएको छ कमला मुखियाले पनि सम्पूर्ण साथीलाई मिस यु लर्ड भन्नुभएको छ अनि अर्को साथी खड्का केटो हुनुहुन्छ सुदीप थापा हुनुहुन्छ सायद सुदीप हुनुहुन्छ जस्तो लाग्छ कुमार खड्का भन्नुभएको छ ए सुदाप तेह्रथुमको छदर सुदापबाट कुमार खड्का भन्नुभएको छ जनक राजाली मगरले सबैलाई मिस गर्नुभएको छ किशोर कोइले पनि गोकर्ण काठमाडौँबाट म कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ लोक सांगीतिक अभिवादन चन्द्रमणि दाई परिवर्तन सम्भव छ रेडियो काठमाडौँ परिवारमा मिठो सम्झना पूर्व मेची पश्चिम महाकालीसम्मका विभिन्न ठाउँमा बसेर इन्द्रेणी सुनिरहनुभएका सम्पूर्णलाई जय इन्द्रेणी भन्न चाहन्छु र
अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु म बिमला भुजेल काठमाडौँको वनस्थलीबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। मीना श्रेष्ठले काठमाडौँ कपनबाट जय इन्द्रणी सबैको जय होस् भन्न लेख्नु भएको छ। शिला श्रेष्ठले पनि हलोदा नमस्कार भन्दै अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। दुर्गा सापकोटा नेपाली गीत संहितलाई माया गर्ने सामाजिक अभियन्ता बागमती अभियन्ता यतिखेर परिवर्तन सम्भव छ तपाईँ हामी सबै आफ्नो ठाउँबाट लाग्न जरूरी देखिन्छ। देशका लागि बागमती नदी नाला सबैले सफा राखौं भन्नुभएको छ। धुम्मा राई काठमाडौँबाट शिलाले सबैलाई सम्झना बिमला पोखरेलले दाङघोराईबाट नमस्कार भन्नुभएको छ। एसके लामा मंगोलियनले पनि यतिखेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ सबैलाई सम्झना भन्नुभएको छ। थमन परियारले भारतको दिल्लीबाट सबैलाई सम्झना दाङघोराईमा रहने रेडियो मध्यपश्चिम सुनेर बस्ने सबै आमा बुबा दाजुभाइ दिदी बहिनीलाई सम्झना भन्नुभएको छ। हरिहर दितालले नमस्कार म गोलढुङ्गाबाट इन्द्रणी सुन्दैछु सबैलाई सम्झना भन्न लेख्नुभएको छ। अनि चन्द्रदाई नमस्कार परिवर्तन सम्भव छ लोकप्रिय कार्यक्रम इन्द्रणी प्युठानबाट सुन्दैछु मान्डवी गाउँपालिका वडा नम्बर 3 सल्लीबेसी अनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। प्रमिसा चामलिङले लोक सांगीतिक विवाद नमस्ते म पनि सुन्दैछु फेसबुक पेजबाट वसुन्धरा काठमाडौँबाट प्रमिसा सबैलाई सम्झना अब बज्ने गीत भन्नुभएको छ। त्यसै गरी इन्द्रणीलाई साथै सुन्ने माया गर्ने श्रोता राइनी राजकला नमस्कार हेलो सेवक चन्द्रमणि गौतम दाई सुन्दैछु शंखसभाको मान्छे सोलुखुम्बुबाट सबैलाई मिस गर्न चाहन्छु र अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। रामजी घिमिरेले चितवनबाट हाजिर भइसकेको जानकारी गराउनु भएको छ। हामी इन्द्रणीको बसाईमा छौं गीत संगीतहरू सुनाइरहेका छौं अब भने यतिखेर अर्को एउटा गीत राख्छौं त्यसपछि आउँछौं कमेन्ट भनी गर्दै रहनुहोला।

बोल माया हाँसेर हेर्नुहोस् त, यस्तो मौलिक सिर्जना हामीले राख्यौं रवि खारको युट्युब च्यानल मार्फत। यो गीत सांगीतिक बजारमा रहेको छ, बोला माया हाँसेरमा रवि कार्की, सीता श्रेष्ठको आवाज अनि रविन लामिछानेको शब्दमा रवि कार्कीले संगीत भन्नुभएको छ। आशिष अविरलले म्युजिक एरेन्ज गर्नुभएको गीतलाई स्टुडियो रागमा रेकर्ड गरिएको छ अनि रवि कार्की अफिसियलबाट अडियो र भिडियो भएको छ। सर्वत्र बजारमा रहेको यो भाकामा हामीले रवि कार्की, जुना गुरूङ, अनिसा पौडेल लगायतका कलाकार साथीलाई भिडियोमा देख्न सक्छौ। असाध्यै राम्रो पञ्चे बाजा यो गीत यहाँलाई सुनाइसकेपछि म फेरि पनि मेरा प्यारा प्यारा साथीहरूसँग यतिखेर सँगै रहेको र यहाँलाई फेरि पनि म स्वागत गर्न चाहन्छु। यतिखेर भने महेश्वरी आनन्द देवी चैतन्य दासीले संखुवा सभाबाट हरि शरणम जय राधे श्रीमन नारायण भन्नुभएको छ। त्यसपछि कृष्ण खतिवडाले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। कञ्चनपुरदेखि सबैमा मिठो सम्झना यम यो नामबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यतिखेर भने नमस्कार भन्दै युवराज मगरले कार्यक्रम इन्द्रणी पहिला पनि सुन्थे, आज टिकटक लाइभमा हेर्न पाए भन्नुभएको छ। सुमी मगर हाम्रो पुरानो श्रोता सुन्दै हुनुहुन्छ। देवी राया कार्कीले पनि सबैलाई सम्झना, अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। पूजा विश्वकर्माले चितवनदेखि नमस्कार, म चाहिँ इन्द्रणीको श्रृंखला सुन्दैछु भन्नुभएको छ। सुप्रिया ठकुरीले पनि सबैलाई सम्झना, अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। अनि हाम्रो सुमित बाबुले पनि मलेसियादेखि सबैलाई सम्झना, हामी पनि हेर्दै र सुन्दै सल्यानबाट, म यागेश अथवा योगेश होला कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। सँगै हाम्रो विक्रम खड्काले डोटीबाट सबैलाई सम्झना अनि शारदा तिमल सेनाले बानेश्वर काठमाडौँबाट यतिखेर सम्झना गर्न चाहनुभएको छ र अब बज्ने गीत चाहिँ सबैलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। शारदा लम्सालले नमस्कार गुड मर्निङ भन्नुभएको छ। उर्मिला सिटौला परसाईले पनि कार्यक्रमलाई सुन्दै गर्दा सुप्रिया ठकुरीले दाई नमस्कार भन्नुभएको छ। लक्ष्मण बस्नेतले सम्झना गर्न चाहनुभएको छ। सँगै हाम्रो शीतल गहतराजले पनि सबैलाई सम्झना, अब बज्ने गीत म सुनाउन चाहन्छु भन्नुभएको छ। सबु लामी छाने यतिखेर इन्द्रणीको बसाईलाई नयाँ बस्ती काठमाडौँबाट सुन्दै र हेर्दै हुनुहुन्छ। दाजु म दीपक ग्यावाली सुन्दैछु कार्यक्रम, राम्रो लाग्छ, नमस्कार भन्नुभएको छ। सँगै भीमसेन गौतमले काठमाडौँको महाबौद्धबाट हजुरको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। त्यसपछि यतिखेर सुदर्शन हुनुहुन्छ, सुदर्शन बुढा छेत्रीले दाई मिल्छ भने मेरो दुईवटा मौलिक सिर्जना छ, खान्छ मुठु कटक्कै गएर सारा खुशी बजाइदिनको लागि अनुरोध गर्न चाहन्छु भन्नुभएको छ। प्रेमराज दाहाल संखुवा सभाबाट सुन्दै हुनुहुन्छ काठमाडौँको। सारा खुशी बजाइदिनको लागि अनुरोध गर्न चाहन्छु भन्नुभएको छ। प्रेमराज दाहाल संखुवा सभाबाट सुन्दै हुनुहुन्छ काठमाडौँदेखि लिएर यतिखेर अर्को साथी रोहित देउवाले पनि गुड मर्निङ भन्नुभएको छ। लक्ष्मी माया लगायत हाम्रो कल्पना घिसिङले पनि गुड मर्निङ भन्नुभएको छ। त्यसपछि लक्ष्मी केसी, विवेक रण पछाई लगायतका हाम्रा धेरै धेरै साथीहरूले इन्द्रेणीलाई सुनिरहनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। दिपेन्द्र डागी नमस्कार घोराईबाट, सन्तोष विख नमस्कार भन्नुभएको छ अनि रोमी सेन्चुरीले पनि सुन्दै हुनुहुन्छ, बजाङ्गी सरकारले पनि इन्द्रेणीलाई सुनिरहनु भएको छ। त्रिपन्न भएछ, एउटा गीत राखौ न त ईसा। ईसाले टेक्निकल सपोर्टमा काठमाडौँबाट साथ दिइरहनु भएको छ, एउटा गीत राख्छु त्यसपछि बिट मार्न आउँछु इन्द्रेणीको।

0: यस्तै मौलिक सिर्जनाहरू इन्द्रणीको बसाई मार्फत हामी सुनाइरहेका छौं र भर्खरै स्टुडियो प्रवेश गरे जस्तो लाग्छ प्यारा साथीहरू। अवश्य पनि स्टुडियोको समय अनुसार हामी विदा माग्नै पर्ने समयमा आइपुगेका छौं र
1: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको दुखे छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर,
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71-546।
7: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुर्याएको छ। बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्तांक रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ। कुनै जटिल प्राविधिक समस्या आएन भने ढिलोमा भोलिसम्ममा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ। विगतमा परीक्षा सकिएको 3 महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यसपटक भने 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो। यसै गत चैत्र 29 गते सकिएको थियो। बोर्डका परीक्षा नियन्त्रक कक्षा 10 का टुकराज अधिकारीले अहिलेसम्मको कार्य प्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने जानकारी दिनुभएको छ। नयाँ सरकार गठनपछि शुरू भएको एसईको नतिजा शुरूमा 15 दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो। निकै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढ़ीमा 1 महिनाभित्र सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीहरूबीच छलफल भएको थियो। नतिजा प्रकाशनलाई छरितो बनाउन यसपटक एएसएको उत्तर पुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तर पुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। शनिबार करिब 2 घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरे खोलामा आएको बाढ़ीले बागसौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजनामा व्यापक क्षति पुर्याएको हो। बाढ़ीले बागसौर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1 र 2 मा सड़क खानेपानी सिंचाई कुलो तटबन्ध लगायत दर्जनौ योजनामा क्षति पुर्याएको स्थानीय तहले जनाएको छ। 2 दर्जनभन्दा बढ़ी सड़क अवरूद्ध भएका छन् भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलमा क्षति पुगेको छ। शारदा नदीमा आएको बाढ़ीले 100 रोपनीभन्दा बढ़ी खेतमा पाकेको गहुँ तरकारी तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। बाढ़ीले जलिरहेको सब गहुँ बोकेको ट्र्याक्टर तथा पानी घट्ट समेत बगाएको स्थानीयले बताएका छन्। लगातारको वर्षाका कारण पहिरो जाँदा 2 घरमा पनि क्षति पुगेको छ। गोडिया बनाउन सिकेपछि तुलसीपुर 7 निवासी टीका कुमारी सार्कीको दैनिकी नै फेरिएको छ। पहिले चुलो चौकोमै सीमित रहनुभएका उहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। त्यस्तै तुलसीपुर छकी मीना लामिछाने पनि अहिले अचार बनाउन व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन खुर्सानी बोडी लगायतका अचार बनाएर बेच्ने गर्नुभएको छ। उहाँहरू यसरी उद्यममा जोडिनु भएको छ। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आय आर्जनमा जोडिएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 दिने असार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगार मार्फत आमदानीमा जोड़िएका हुन्। तुलसीपुर 6, 7 र 9 का वड़ाका महिलालाई तालिम दिएको थियो, जसमा 25 जना अचार बनाउने 47 जना गुडिया

बैठक बोलाइएको छ। आजदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ। सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनमा उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना पनि अघि सार्ने तयारी रहेको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
10: सम्पर्क फोन नम्बर 082-5635-0027,
13: 98-41-68-47-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
5: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाती MBBS MD न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन MBBS MD द्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
5: त्रिवी
15: शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
14: साथै MBBS MS हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
17: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
5: सम्पर्क न्यू मित्र पोलिक्लिनिक।

यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पीडाई पनि छ जीवनमा, हाँसखेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली।

अभिवादन संपूर्ण संपूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संजालु रेडियो कार्यक्रम उकाली ओरालीको पठाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रदीप अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्की लोकगीत संगीतको सारथी म नारायण जोशीको तर्फबाट हजुर श्रोता आज तपाईँहरू होइन यो न्यानो मौसम सँगसँगै के गरिराख्नु भएको छ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ के कसरी मनोरञ्जन लिँदै हुनुहुन्छ होइन आज कुराकानी गर्छौं आज सोमबार आइपुगेको छ हामी सोमबारे बसाएमा छौं हामी हरेक साता सोमबारको दिन बिहान यो 11 बजेको मध्यपश्चिममा हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूको प्रतिभा सुन्दै तपाईँहरूसँग मिठो रमाइलो कुराकानी गर्दै यहाँ रहने गर्छौं आज विशेष गरी हामीले अतिथिसँग कुराकानी गर्ने दिन रहेको थियो आज चाहिँ उहाँ आउनु भएको छैन उहाँको केही विशेष काम भएर नै नआउनु भएको हुन सक्छ तुलसी रूपुरबाट अघिल्लो बसाईमा टेलिफोन गर्नुभएको थियो कल्पना सुनारले र उहाँले आफ्नो मिठो प्रतिभा सुनाएर पनि विजेता हुनुभएको थियो आज आउने अतिथि उहाँ हुनुहुन्थ्यो तर आज ठिकै छ उहाँको मुखारबिन्दुबाट मिठो मिठो प्रतिभाहरू सुन्छौं कुराकानी गर्छौं भन्नेमा थियौं आज उहाँ आउनु भएन आज पनि अब हामीले तपाईँहरूको प्रतिभाहरू सुन्छौं आजको हाम्रो यस श्रृंखलाको प्रायोजकमा भने घुराई 15 जीविस रोड रहेको होटल 3 स्टारको अपोजिट रहेको ललित इन्टरप्राइजेस होन्डा सोरुम र भिक्टोरिया ट्युसन सेन्टर रहेको थियो यदि तपाईँहरू गाउँमा हुनुहुन्छ गाउँबाट केही कोर्सको तयारीमा लोकसेवाको तयारीमा कम्प्युटरका बेसिक डिप्लोमा कोर्सहरू लगायत यस्तै थुप्रै कोर्सहरू पढाइ हुन्छ र यस्तै कोर्सहरूको अध्ययनमा आउने क्रममा हुनुहुन्छ भने भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ र यदि तपाईँहरूलाई कुनै पनि मोटरसाइकल स्कुटर चाहिन्छ होन्डा कम्पनीको चाहिन्छ भने ललित इन्टरप्राइजेस होन्डा सोरुम भिजिट गर्न सक्नुहुनेछ र थप जानकारी टेलिफोन नम्बर रहेको छ ललित इन्टरप्राइजेस होन्डा सोरुमको 082-5-61-007 अनि 98-578-3411 अनि 98-578-5162 सम्पर्क गर्न सक्नुहुनेछ मोटरसाइकल अथवा स्कुटरको लागि भने र कुनै पनि कोर्सको लागि पढ़ाईको सिलसिलाको लागि कुनै आउने क्रममा हुनुहुन्छ भने भिक्टोरिया ट्युसन सेन्टरको मोबाइल नम्बर सम्पर्क नम्बर रहेको छ 98-478-80-302 रहेको छ तपाईँहरू यो नम्बरको सहारा लिएर भिक्टोरिया ट्युसन सेन्टरमा सम्पर्क गर्न सक्नुहुनेछ तपाईँहरूको लागि होइन कुनै पनि कोर्सहरू अध्ययन गर्ने क्रममा हुनुहुन्छ भने त्यहाँ जान सक्नुहुनेछ ललित इन्टरप्राइजेस होन्डा सोरुम र भिक्टोरिया ट्युसन सेन्टर एउटै बिल्डिङमा रहेको छ माथिल्लो तलामा भिक्टोरिया ट्युसन सेन्टर रहेको छ भने तल सबैभन्दा तलको तलामा रहेको छ ललित इन्टरप्राइजेस होन्डा सोरुम ठिकै छ तपाईँहरू के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ यति बेला हामी तपाईँहरूमा गुनगुनाइराखेका छौं 91.4 मेगा हर्जबाट यदि तपाईँहरूले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगा हर्जबाट सुन्दै हुनुहुन्छ अथवा सुन्न पनि सक्नुहुनेछ सुन्दै हुनुहुन्छ भने पनि सुन्नुहोला अनि त्यसपछि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर पनि तपाईँहरूले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलै सुन्न सक्नुहुनेछ तर हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioMP.org लगइन गरे पनि संसारभर रहेकै साथ सुन्न सक्नुहुनेछ त्यति मात्र नभई हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम तपाईँहरू त्यहाँ गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ हामी त्यहाँ लाइभमा नै छौं त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्टले पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट पनि मैले यहाँबाट वाचन गर्नेछु धेरैमा धेरै पनि सुनाइदिनेछु आउनुहोला टेलिफोनमा जोडिनुहोला कुराकानी गरौंला र तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुनेर साथ दिनुहोला यति बेला भने हामीले एउटा मिठो गीत तपाईँहरूमा राखिसकेका छौं
सुन्दै गर्नुहोला। तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ क्यारे। केही समयपछि हामी फेरि पनि तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँको प्रतिभा सुन्न फेरि यहाँ उपस्थित हुनेछौ। यति बेला भने सुन्दै गर्नुहोस्।

0: कार्यक्रमको शुरूआतमा मिठो मिठो गीत संगीतहरू हामीले राखिसक्यौं, सुनाइसकेका छौं। अति मिठा मिठा गीत संगीतहरू सुनाउँदै तपाईहरूको प्रतिभा सुन्दै यहाँ रहन्छौं। आज अब तपाईँको बाँकी साथ भने रहनेछ। आज यति बेला छौं हामी रेडियो कार्यक्रम उखाली ओह्रालीको यो सोमबार श्रृंखलामा, सोमबार बसाईमा छौं। आजको यो सोमबार बसाईमा भने तपाईँको प्रतिभा सुन्ने र सुनाउने दिन रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौं। नमस्ते हजुर। नमस्ते हजुर। हेलो। नमस्ते नमस्ते नमस्कार हजुर। नमस्ते हजुर। ल नमस्ते हजुर। यहाँको टेलिफोन चाहिँ के भएको खै? टेलिफोनले साथ नदिएको अथवा नेटवर्कले साथ नदिएको के हो मैले चाहिँ बुझ्न सकेन। टेलिफोन गरिसकेपछि कुराकानी गरौँला, तपाईँको प्रतिभा सुनौला सुनाउँला। त्यो कारणले चाहिँ तपाईँले अलि यदि नेटवर्कले काम नगर्ने ठाउँमा हुनुहुन्छ भने तपाईँहरू अलि नेटवर्कले काम गर्ने ठाउँमा, टेलिफोन लाग्ने ठाउँमा गएर टेलिफोन गर्नुहोला। अनि त्यसपछि तपाईँको प्रतिभा सुन्न पाउँछौ, अनि धेरैमा धेरै पनि सुनाउँछौ। कोही साथी हुनुहुन्छ, फेरि पनि कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते हजुर। के छ, खाना खानु आएको?
0: नमस्ते नमस्कार हजुर। हाम्रो कृष्णजी हुनुहुन्छ कि क्या है?
1: पक्कै भन्ने
0: कृष्णजी।
1: हजुर हजुर।
0: के गर्दै हुनुहुन्छ? पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला क्यारे, होइन?
1: हजुर, खाना खाइसकेर अनि हजुरलाई सम्झेको, आज फुर्सदमा छु अनि ठ्याक्क तपाईँ आउनुभयो। अनि त्यही त मैले अब तपाईँको आउँछ नि, तपाईँले उताबाट नबोल्ने त्यही भएर खाना खानु भएको छैन कि आज आएको छैन भन्ने भन्छु
0: कि। कृष्णजी।
1: हजुर हजुर।
0: तपाईँको आवाज नै अलिक क्लियर आएको थिएन, सुन्न पाएको थिएन नि, त्यसैले चाहिँ यताबाट बोल्दा बोल्दा तपाईँले सुन्नु भएन मेरो, मैले तपाईँको सुनेन, त्यही त हो।
1: तपाईँलाई सुनिरहेको थिएँ, तपाईँले सुन्नु भएन क्या, त्यही भएर खाना खानु हजुर के हो भनेको।
0: ल ठिक छ, यो टेलिफोनकै समस्या हुन सक्छ, होइन? ठिकै छ कृष्णजी।
1: हजुर हजुर।
0: आज पहिलो सहभागी मित्र पनि तपाईँ हुनुहुन्छ, आज प्रतिभा सुन्ने दिन रहेको छ।
1: ल ओके, अब साथी आउनु भएन कि र त्यही अलिकति खल्लो भयो, त्यति मात्र हो, नरे त अब
0: लौ त सुरु गरिहाल्नुहोस्। तपाईँको प्रतिभा सुनिहालौँ है, तपाईँको प्रतिभा सुन्नको लागि आतुर आतुर भइसक्यो।
1: तिमीलाई देख्न मन लागेर स्कुलबाट आउँथे म भागेर, फुलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लागेको पिराती छुट्यो टोरी फुल्ने बेलामा, देख्न मन लागेर स्कुलबाट आउँथे म भागेर, फुलमा मौरी डुल्ने बेलामा कोदो रोम्दा लागेको पिराती छुट्यो टोरी फुल्ने बेलामा, कोदो रोम्दा लागेको पिराती छुट्यो टोरी फुल्ने बेलामा। हजुर
0: ल ठिक छ, कोदो रोप्न लागेको पिराती छुट्यो टोरी छुट्ने बेला, होइन के हो कृष्णजी?
1: हजुर, त्यस्तै त्यस्तै हो भनौँ त, पहिलाको समयमा, अहिले त घरि त्यस्तो छैन, होइन?
0: ल ठिकै छ कृष्णजी, प्रतिभा सुनाउनु भएको छ, अन्तिम अन्तिमसम्म सुन्नु होला क्यारे। आज धेरैभन्दा धेरै नयाँ साथी पनि जोडिनु हुनुहुनेछ भन्ने मलाई आशा लागेको छ। धेरै साथी नयाँ साथी पनि जोडिनु भयो भने आज हामीले विजेता छान्छौ। यति बेला पनि अब हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: ल ओके, सम्झान्छु। अनि मेरो फोन रिसिभ गर्नुभएको फतिजाले, अनि जसले उकाली ओह्राली सुनिरहनु आज उहाँ सम्पूर्णलाई, र मलाई कृष्ण चौधरी भनेर चिन्न साथीहरूले, मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु, र अन्तिममा मेरो प्यारी कान्छी शालीलाई पनि सम्झिँदै विदा हुँदैन। नमस्ते, फेरि भेटौँला।
0: ओके बबाई हाम्रो कृष्णजी है कृष्णजी आउनु भएको छ पहिलो सहभागी मित्र पनि हुनुहुन्छ अब पालो रहेको छ तपाईँको टेलिफोन गर्ने आफूलाई मनपर्ने आफ्नो मिठो प्रतिभा सुनाउने पालो तपाईँको आउनुहोस् कुराकानी गरौँ अनि त्यसपछि भने रमाइलो भलाकुसारी गर्दै अगाडि बढौँ है रमाइलो कुराकानी गर्नै पर्यो अगाडि बढ्नै पर्यो होइन तपाईँको प्रतिभा पनि सुन्नै पर्यो क्या अरे अवश्य पनि आउनुहुनेछ अब टेलिफोनमा जोडिनुहुनेछ भन्ने मैले यहाँ आशा राखेको छु आउनुहोला कुराकानीमा जोडिनुहोस् कुराकानी गरौँ तपाईँहरूले यति बेला कुन कुन माध्यमबाट सुन्दै हुनुहुन्छ के को माध्यमबाट सुन्दै हुनुहुन्छ तपाईँहरूले है कुराकानी गरिसकेपछि यो कुरा पनि थाहा हुनेछ अवश्य पनि होइन आउनुहोस् त कुराकानी गरौँ हाम्रो फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम तपाईँहरू त्यहाँ गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ तपाईँका कमेन्ट पनि वाचन गरौँला तपाईँका कमेन्ट पनि अवश्य पनि हामीले वाचन गर्छौँ यहाँ आज यो दिनमा यस्तै छ कुराकानी गर्दै तपाईँसँग तपाईँको प्रतिभा सुन्दै अगाडि बढ्छौँ हामी फेसबुक लाइभमा पनि छौँ हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम है कमेन्ट गर्नुहोला त्यहाँ गएर हामी लाइभमा छौँ यति बेला कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौँ नमस्ते हजुर
2: नमस्ते दर्शन सेवाहरू
0: नमस्ते नमस्ते सेवाहरू सेवाहरू हाम्रो राधाजी हुनुहुन्छ कि
2: कस्तो जैसी बाहुन पर्नुभयो के हो
0: ल जैसी बाहुन अब के भन्नु है अब अलिअलि गेस्ट गर्न सिकेको छु राधाजी
2: हजुर हजुर गेस्ट गरेकै राम्रो
0: ल ठिकै छ आज के गरिराख्नु भएको छ त
2: म त तपाईँको बोलेको सुनिराखेछु कि बसेर
0: म बोलेको मात्रै सुन्नुभएको छ रेडियो सुन्नुभएको छैन होइन
2: हजुर हजुर
0: ठिकै छ राधाजी आज कार्यक्रम आउनु भएको छ तपाईँको प्रतिभा सुन्ने दिन रहेको छ
2: सुन्नु होला म सुनाइदिउँला नि है त
0: ल त सुरु गरिहाल्नु सुनिहालौँ है पहिले नै
2: हे बनामा

ग्रो जीवाना छोटोनी छोटोनी तिम्रै कारण।

0: बना यति नै।
1: सम्झना जी
0: हजुर,
1: आज मिठो प्रतिभा सुनाउनु भएको छ, अन्तिम अन्तिमसम्म सुन्नु होला है। आज पनि अब कसको पालो हो, को हुन्छ विजेता भन्ने कुरा थाहा छैन, हामीले अन्तिममा विजेता को हुन्छ भन्ने कुरा नाम भन्छौ। अन्तिममा आउँदा बसाईमा यहाँ आउनुपर्छ, भिक्टोरिया ट्युसन सेन्टर लिएर ललित इन्टरप्राइजेस हन्डा सोरुमले तपाईँहरूको लागि भनेर कुपन राखेको छ है त। आज अहिलेलाई भने अब हामी छुट्टिनु पर्ने हुन्छ, हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त। यहाँ आउनु भएको थियो, यहाँलाई पनि धेरै धेरै धन्यवाद। आज पनि मिठो प्रतिभा सुनाउनु भएको छ सम्झना विश्व तुलसीपुर पश्चिम शान्तिनगरबाट है। यहाँको मिठो प्रतिभा सुन्न पाएका छौ। आज पनि को हुन्छ है विजेता अन्तिममा, धेरै भन्दा धेरै नयाँ साथी जोडिनु भयो भने मात्र हामीले विजेता छान्नेछौ। आज पनि आफ्नो मिठो भन्दा मिठो प्रतिभा सुनाउनु पर्ने हुन्छ। हाम्रो यस श्रृंखलाको प्रायोजकमा रहेको छ भिक्टोरिया ट्युसन सेन्टर, बैंकिङ बैंकिङका तयारी कोर्सहरू, लोक सेवा आयोगका कोर्सहरू, कुनै पनि तपाईँहरूले अध्ययन गर्न चाहनु भएको छ भने भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ। र अनि कम्प्युटर बेसिक डिप्लोमा अनि यस्तै कुराहरू सिक्न चाहनुहुन्छ, कम्प्युटरका थुप्रै कोर्सहरू पढाइ हुन्छ भिक्टोरिया ट्युसन सेन्टरमा, ल्याङ्ग्वेज इङ्ग्लिस एन्ड ल्याङ्ग्वेजहरू यस्तै धेरै कुराहरू पढाइ हुन्छ, तपाईँहरूले भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ। 98578802 सम्पर्क गरेर तपाईँले भिक्टोरिया ट्युसन सेन्टरमा आउन सक्नुहुनेछ। त कुनै पनि मोटरसाइकल स्कुटर होन्डा कम्पनीका चाहिन्छ भने ललित इन्टरप्राइजेस होन्डा सोरुमलाई सम्झन सक्नुहुनेछ, भिजिट गर्न सक्नुहुनेछ होन्डा सोरुम। र सम्पर्क मोबाइल नम्बर अघि पनि मैले तपाईँहरूलाई जानकारी गराइसकेको छु, 98578304111 र 98578052165 टेलिफोन गर्न सक्नुहुनेछ। यिनी नम्बरको सहारा लिएर तपाईँहरू आउन सक्नुहुनेछ है त। ठिकै छ, तपाईँहरू के गरिराख्नु भएको छ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आज भने मिठो प्रतिभा सुनाउनुहुन्छ, अझै पनि यो थप बसाईमा भन्ने कुरा मलाई लागिराखेको छ। आज यो बिहान त के भनौँ है, अब लगभग दिउँसो भन्ने बेला हुन लागिसक्यो, मध्याह बाह्र बज्न लागिसक्यो भन्ने बेला हुन लागिसकेको अरे। ठिकै छ, के गरिराख्नु भएको छ, कतिपय साथीभाइहरू भने आफ्नो कार्यक्षेत्रमा तल्लीन व्यस्त हुनुहुन्छ होला, त गाउँघरमा हुनुहुने साथीभाइ आमा बुबा दिदी बहिनीहरू यहाँहरू भने जंगलतिरबाट घरतिर आउँदै घाँस दाउरा वनपाखा गर्ने क्रममा हुनुहुन्छ होला, कतिपय भने घरमा खाना खाँदै रमाइलो कुराकानी गर्दै आफ्नो परिवारसँग यस्तै गर्दै यात्रा गर्नुभएको छ होला। ठिक छ, तपाईँहरू के गर्दै हुनुहुन्छ त आजको यो दिनमा, अनि त्यसपछि के को माध्यमबाट हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ, फेसबुकको माध्यमबाट अथवा यो के अरे हाम्रो पात्रो मोबाइल एप्लिकेशन, अनि त्यसपछि भनौ हाम्रो वेबसाइट www.radioMP.org, अनि त्यसपछि भने 91.4 MHz कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, सुन्नुहोला, सुनेर साथ दिनुहोला। यदि तपाईँहरू कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ, कामकाज गर्दै हुनुहुन्छ भने पनि रेडियोको भोल्युम अलि ठूलो बनाउनुहोला, तपाईँहरूलाई सुन्न सहज हुनेछ, धेरै रमाइलो हुनेछ, तपाईँको छिमेकीलाई पनि सहज हुनेछ। यति बेला भने तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएमको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम उकाली ओह्राली। यो उकाली ओह्राली भने यो सदाको यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छ, तपाईँहरू सदाको बसाईमा सुनेर साथ दिन सक्नुहुनेछ। ठिक छ, आज अब हामीले यति बेला एउटा मिठो गीत राख्छौं भन्ने मलाई लागेको छ, टेलिफोन गर्नुहोला, तपाईँको टेलिफोन लिन हामी फेरि पनि उपस्थित हुनेछौ। यति बेला तपाईँहरूमा एउटा मिठो गीत राखिसकेका छौं, सुन्दै गर्नुहोस्, अनि त्यसपछि भने तपाईँको टेलिफोन लिन फेरि पनि उपस्थित हुनेछौं।

0: मीठा मीठा गीत संगीत सुनाईराखेका छौं। आज पनि मीठा मीठा गीत संगीत सुन्न पाएका छौं, तपाईको प्रतिभा पनि सुन्न पाएका छौं। अब पनि तपाईको टेलिफोन आयो भने तपाईको टेलिफोन लिन सक्छौं है। थोरै समय मात्रै बाँकी छ, समयले नेटवर्क काट्ने काट्ने बेला हुन लागेको छ। ठिकै छ, आउनुभयो भने तपाईसँग कुराकानी गरौंला, तपाईँको प्रतिभा पनि सुनौला है। त आज हामीले विजेता छान्नेछौ, आफ्नो मिठो प्रतिभा जसले सुनाउँछ उहाँलाई हामीले आज विजेता बनाउनेछौ। विजेता हुने साथी भने आउँदो बसाईमा यहाँ आउनुपर्ने हुन्छ। आजको दिनमा मलाई यो बसाईमा मलाई यतिन्जेलसम्म साथ दिनुभएको छ हाम्रो ह्यान्डसम सत प्रविधि अधिकारी, यहाँको साथ मिलिराखेको छ। यस्तै यस्तै गीत संगीतहरू, मिठा मिठा गीत संगीतहरू छानेर चुज गरेर राख्नु भएको छ तपाईँहरूको लागि भनेर सुनिराखेका छौं, सुन्दैछौ है। अझै यो थप बसाईमा पनि अब कति सुन्छौ सुन्नेछौ। आज यो बाहिर मौसमको कुराकानी गरौँ भने कति बेला चाहिँ घाम लागेको हुन्छ, कति बेला पानी पर्ला जस्तो पनि गर्छ, त पानी पर्न चाहिँ सक्दैन है। बादल गरेको हुन्छ कति बेला, कति बेला पानी पर्छ, यस्तै छ है। के गर्ने आज तपाईँहरू के गरिराख्नु भएको छ त, कुराकानी गरौंला। के को माध्यमबाट सुन्दै हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला। स्वदेश तथा विदेशमा रहनुहुने जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको हाम्रो यस श्रृंखलाको प्रायोजकमा रहने ललित इन्टरप्राइजेस होन्डा सोरुम र भिक्टोरिया ट्युसन सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो माया मिठो सम्झना छ सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूलाई पनि। ठिकै छ, आउँदै गर्नुहोला। अब समयले नेटवर्क काट्ने काट्ने बेला हुन लागिसक्यो। तपाईँको टेलिफोन आयो भने चाहिँ तपाईँको एकजनाको टेलिफोन लिन सक्छौ कि जस्तो लाग्छ। यदि आउनु भएन भने चाहिँ अब बिदा माग्ने माग्ने बेला हुँदैछ। ठिक छ, तपाईँहरूका कमेन्ट पनि हेरौँ एकपटक है। कतिपय कमेन्ट मैले अघि पनि वाचन गरेको छु, त अबको थप कमेन्ट पनि हेर्छौ। तपाईँको थप कमेन्ट आएको रहेछ भने पनि तिनै कमेन्ट पनि हामी वाचन गर्छौ। अनि त्यसपछि भने हामी लगभग कार्यक्रमबाट बिदा माग्ने माग्ने बेला हुन्छ कि जस्तो लाग्छ। आज कोही साथी आउने क्रमै हुनुहुन्छ होला पक्कै पनि, उहाँसँग कुराकानी गर्नुपर्छ अनि त्यसपछि हामी छुट्टिनुपर्ने हुन्छ। हामीसँग समय एकदम कम छ, समयले नेटवर्क काट्न लागिसक्यौं है। यहाँसँग कुराकानी गर्यौं भने लगभग हामी बिदा माग्ने माग्ने बेला हुन्छ। के गर्दै हुनुहुन्छ होइन, कोही साथी हुनुहुन्छ टेलिफोनमा, यहाँसँग कुराकानी गरौं। नमस्ते हजुर।
1: नमस्ते हजुर सर, गुड मर्निङ हजुर।
0: नमस्ते, नमस्कार हजुर, गुड मर्निङ हजुर। कहाँबाट को बोल्नु भयो, शुभ नाम?
1: म सुदूरपश्चिमको अछामदेखि नवराज साउद सर।
0: सुदूरपश्चिम अछामबाट नवराज साउद
1: हजुर सर।
0: नवराजी
1: हजुर,
0: के गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि?
1: ठिकै छ सर, ठिकै छ, बसिरहेको छु, गर्मी छ।
0: साह्रै गर्मी छ है
1: हजुर सर।
0: हाम्रो नवराजी अहिले कता हुनुहुन्छ नि?
1: म अहिले यतातिर छु सर, यता आज त तुलसीपुरतिर घुम्न आएको थिएँ, यतातिर छु सर।
0: तुलसीपुरतिरै हुनुहुन्छ है
1: हजुर सर।
0: ल ठिकै छ नवराजी, हामीसँग समय चाहिँ अलि एकदम कम छ, समय सकिन लागिसकेको छ। आज तपाईँहरूको प्रतिभा कुनै दिन रहेको छ।
1: हो सर, हो हो, ल सुरु गर्छौँ है त।
0: ल त सुरु गरिहाल्नु, सुनिहालौँ।
1: ए जिउँदो ला सो मान घट पाएन।

0: ओके हस नवराज जी
1: हजुर सर
0: हामीसँग चाहिँ अब समय एकदम कम छ मिठो प्रतिभा सुनाउनु भएको छ हजुरको यो मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झना गर्नुहोस् हामी छुट्टीमा है त
1: फर्स्ट अब हजुरको हजुरलाई अनि चाहिँ हाम्रो प्राविधिक पर्दापारीमा बस्नुभएको आदरणीय प्रतिभा अधिकारी सर अनि मलाई नवराज साउद भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै बिदाउँछु
0: ओके बाबा हाम्रो नवराज साउद आउनु भएको थियो यहाँको प्रतिभा पनि सुन्यौं मिठो प्रतिभा सुनाउनु भएको छ आज यस्तै हो है के गर्ने अब समयले नेटवर्क काटिसकेको छ आजको यो बसाइ भने यस्तै भयो है क्यारे के गर्नु त अब आज चाहिँ अहिलेसम्म चारजना आउनु भएको छ टेलिफोनमा यहाँहरूसँग कुराकानी यहाँहरूको प्रतिभा पनि सुनिसकेका छौं ठिकै छ आज विजेता चाहिँ हुनुभएको छ हुन सफल हुनुभएको छ आफ्नो मिठो प्रतिभा सुनाउनु भएको थियो तुलसीपुरबाट सम्झना विषय एकपटक पहिलो योभन्दा पहिले पनि विजेता हुनुभएको थियो यहाँ आउन सक्नु भएको थिएन यदि मिल्छ भने आउनु होला क्यारे यदि तपाईँले भिक्टोरिया ट्युसन सेन्टरले राखेको कुपन र ललित इन्टरप्राइजेस होन्डा सोरुमले राखेको कुपन पाउनको लागि कुराकानी गरौंला अनि तपाईँको प्रतिभा पनि सुनौला यस्तै यस्तै कुराकानी गर्दै अगाडि बढ्छौं यात्रा गर्छौं आउँदो बसाईमा पनि र जति पनि रेडियो प्रेमी श्रोता हुन्छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद मिठो माया मिठो सम्झना छ र आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुत नारायणजीसी पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला अनि बाकी पल बाकी समय जति पनि छ आजको यो दिनमा यो समय शुभ बितोस् शुभ रहोस् नमस्कार।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
5: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3576।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
2: हात जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूमध्ये पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ।

0: मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पछि पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो, विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,79,900 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृह युद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता द्वन्द्वग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध राजनैतिक अस्थिरता कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज

पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी पौने 8 बजे धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किने लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा छ। आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह। प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूको लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली खोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहज जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825 60 734 र 0825 60 138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
16: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
16: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
20: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9853503523।

रिक्वेस्टिङ प्रोग्राम क्रिस्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजत्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
11: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकबाट स्वीकृत भएको छ। आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनु भएको थियो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग विदेशी लगानी कर प्रणाली भन्सार पर्यटन ऊर्जा सूचना प्रविधि कृषि बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति कर प्रणाली स्थायित्व उत्पादन र बेरोजगारी केन्द्रित बजेट कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। साथै स्वदेशी उत्पादन प्रोत्साहनका लागि कम्तीमा 40% स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर छूट दिनुपर्ने माग पनि गरिएको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहभागिता बिना विकास सम्भव नभएको उल्लेख गर्दै पूर्वाधार लगानी र औद्योगिक विस्तारका लागि अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो। आजबाट शुरू हुने वर्षीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमै विपक्षी दलहरू सरकारको कार्यशैली विरूद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा लागेका छन्। वर्षीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक दिउँसो 2 बजे बस्दैछ। उक्त बैठकमा संवैधानिक परिषद लगायत सरकारले ल्याएका अध्यादेश र सुकुम्बासीको व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउने र सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन्। यी विषयमा संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी रहेको एक नेताले जानकारी दिए। उनका अनुसार प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस एमाले र नेकपा नेताहरू एकमत छन्। आज लगातार 3 वटा बैठक बोलाइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो 4 बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। उहाँका अनुसार सदनको कार्यवाही आरम्भ हुनासाथ संयुक्त प्रतिवाद गर्ने विपक्षीबीच समझदारी बनेको छ। र अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले सल्यानका कृषि तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। शनिबार करिब 2 घण्टा परेको मुसुलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरे खोलामा आएको बाढ़ीले बगालचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजनामा व्यापक क्षति पुर्याएको हो। बाढ़ीले बगालचौर बागचौर नगरपालिका 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका 1 र 2मा सड़क खानेपानी सिंचाई कुलो तटबन्धन लगायत दर्जनौ योजनामा क्षति पुर्याएको स्थानीय तहले जनाएको छ। 2 दर्जन भन्दा बढ़ी सड़क अवरूद्ध भएका छन् भने दर्जनौ खानेपानी योजना र सिंचाई कुलोमा क्षति पुगेको छ। शारदा नदीमा आएको बाढ़ीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ तरकारी तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। बाढ़ीले जलिरहेको सब गहुँ काटेको ट्र्याक्टर तथा पानी घट्टा समेत बगाएको स्थानीयले बताएका छन्। लगातारको वर्षाका कारण पहिरो जाँदा 2 घरमा पनि क्षति पुगेको छ। बाढ़ी पहिरोका कारण सड़क चिराचिरा पर्नुका साथै कलवट र ह्युम पाइपलाई बग्दा बागचौर नगरपालिकाका विभिन्न सड़कमा यातायात सेवा अवरूद्ध भएको छ। खानेपानीका मुहान पूरिनुका साथै पाइप र ट्याङ्कीमा क्षति पुगेपछि स्थानीयवासी प्रभावित बनेका छन्। यज्ञबहादुर डागीले बाढ़ीको वडाभित्रका 3 दर्जन भन्दा बढ़ी सड़क छेद विच्छेद बनाएको जानकारी दिनुभयो। उहाँका अनुसार 4 वटा खानेपानी योजनाको मुहान पूरिएको ट्याङ्कीमा क्षति पुगेको तथा पाइप बगाएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो।

0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
5: दीपक के सम्पर्क मोबाइल 9847779770
6: र 9857830689।
7: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फिस्टुला फिस्टा भएको छ? दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, टी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई। मोबाइल नम्बर 9847193944।
9: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
11: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
12: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
14: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
9: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, हुलाक रोड, घुराई दाङ। फोन नम्बर 0825614419, मोबाइल नम्बर 9847828943 र 9849416653।
15: भर्ना खुल्यो।
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
15: हाम्रा विशेषताहरू,
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
16: शान्त तथा पारिवारिक वातावरण भएको,
15: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
16: तिहार सुशासन र राम्रो व्यवस्था भएको,
15: योग्य शिक्षकहरूद्वारा अध्ययन गराइने,
16: घरको जस्तै माया पाउने,
17: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
9: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
17: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
9: नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50% बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी
6: पुरै दैलेख मलाई चाहियो।
7: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
7: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
9: सूचना श्री गणेश चित्रालय घोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
10: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
12: त्यो त मैसकी बहिनी हो,
13: आजदेखि तेरो आउँछु।
11: लाली बजार
14: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
11: गुरु आमा
15: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
11: र परालको आगो।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
17: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक, महिला, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्याइएको आरक्षित सीट तथा भाड़ा छूटको प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नियम पालना नभएको जनगुनासो बढ़ेपछि प्रशासनले कड़ा कदम चालेको हो। नेपाल सरकारको नियम अनुसार सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि अनिवार्य सीट आरक्षण र ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकाहरूका लागि भाड़ामा सहुलियत दिनुपर्ने व्यवस्था छ। तर जिल्लामा संचालित कतिपय सवारी साधनहरूले यी नियमहरूको व्यवस्था गरिरहेको पाइएको प्रशासनको भनाइ छ। सहायक प्रमुख जिल्ला अधिकारी सवित्रा पुनद्वारा हस्ताक्षरित सूचना अनुसार यसअघि सरकारवालाहरूसँग पटक पटक बैठक बसी नियम पालना गर्न आग्रह गरे तापनि व्यवहारमा सुधार नदेखिएको उल्लेख छ। नियमको पूर्ण पालना नहुँदा लक्षित वर्गले शास्ति भोग्नु परेको भन्दै प्रशासनले अबका दिनमा यसलाई कड़ाईका साथ अनुगमन गर्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले यो सूचना मार्फत सम्पूर्ण यातायात व्यवसायी र चालक सहचालकहरूलाई राज्यले तोकेको सहुलियत र आरक्षणको व्यवस्थालाई अक्षरश पालना गर्न अन्तिम चेतावनी समेत दिएको छ। नियम उल्लंघन गरेको पाइएमा कानून बमोजिम कार्यवाही समेत गरिने प्रशासनले संकेत गरेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्री परिषद बैठकबाट स्वीकृत भएको छ। आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। डाक्टर स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग, लगानी, रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभयो। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग, विदेशी लगानी, कर प्रणाली, भन्सार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति, कर प्रणाली स्थायित्व, उत्पादन र रोजगारी केन्द्रित बजेट, कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। साथै स्वदेशी उत्पादन प्रोत्साहनका लागि कम्तीमा 40% स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर छूट दिनुपर्ने माग पनि गरिएको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सहभागिता बिना विकास सम्भव नभएको उल्लेख गर्दै पूर्वाधार लगानी र औद्योगिक विस्तारका लागि अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो। र आजबाट शुरू हुने वर्षीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारको कार्यशैली विरूद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा लागेका छन्। वर्षीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक अहिले बस्दैछ। उक्त बैठकमा संवैधानिक परिषद लगायत सरकारले ल्याएका अध्यादेश र सुकुम्बासीको व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउने र सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन्। यी विषयमा संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी रहेको एक नेताले जानकारी दिए। उनका अनुसार प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू एकमत भएका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माण

0: No, it like pro.
1: Rasita Pao from 2 and 4.
2: Chayach ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबूत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति राम हरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-50-65-23।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-592-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ
2: सम्पर्क मोबाइल नम्बर 98229264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
6: खुशीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदको अधिवेशन शुरू, आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव, गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी, मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट, र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो। यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ। दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट, सुकुम्बासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो। यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनुपर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाडी कर र रोड ट्याक्स बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्लाफाटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित सहित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै डेढ घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याल

0: ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योग मध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, 1 वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकका सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस लाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सिस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरैले घटेको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनायो। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू, आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एक सिंगल गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील, 1 वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।

0: कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
3: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
7: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
8: मेडिकल आइसियु लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
9: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
8: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
9: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
8: अन्य विशेषज्ञ सेवाहरू,
9: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
4: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
11: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
11: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
13: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
19: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरोग,
19: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
19: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
19: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
19: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
19: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम मध्यपश्चिम।
1: वाउ राज

0: नमस्कार, आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो कार्यक्रम लेखबेसीको भाकाको पर्खाईमा रहनुभएका सम्पूर्ण तमाम श्रोताहरूमा हार्दिक स्वागत छ। प्राविधिक साथी प्रदीप अधिकारीसँगै म शालिकराम चौधरीको तर्फबाट सदाझै आज पनि उपस्थित भइसकेका छौं लेखबेसीको भाका लिएर। आज सोमबारेको बसाईमा छौं। सोमबारेको बसाईमा के गर्छौं त भन्दा हाम्रा रोजाईका भाकाहरू बजाउने गर्दछौं। आज पनि मीठा मीठा लोक भाकाहरू लिएर आएका छौं। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, हामीलाई साथ दिनुहोला यही आग्रह गरे मैले। यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radioMP.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि तपाईँ संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
1: आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै नै मिठो भाकाबाट। रिबन केसैमा नाम गरेको भाका, शान्ति श्री प्रिया र क्रिस छेत्रीको आवाजमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। शब्द संगीत रहेको छ क्रिस छेत्रीकै, एरेन्जरमा हुनुहुन्छ खेमराज गौतम। यति बेला तपाईँको माझमा रिबन केसैमा स्वीकार्नुहोस्।

0: निकै मिठो भाका राखेका थियौं शान्ति श्रीप्रिया र क्रिस छेत्रीको आवाजमा सजिएको भाका रिबन केसरीमा नाम गरेको भाका।
1: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तबरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं। अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। ऐना सिसाको नाम गरेको भाका बसन्त थापा र दीपिका बयम्बुको स्वरमा सजिएको भाका यति बेला तपाईँको माझमा राख्न चाहन्छौ। शब्द संगीत रहेको छ प्रहलाद सुवेदीको र एरेन्जरमा हुनुहुन्छ कृष्ण केसीको। यति बेला तपाईँको माझमा ऐना सिसाको नाम गरेको भाका राख्न चाहन्छौ।

0: निकै नै मिठो भाका राखेका थियौं ऐना सिसाको, वसन्त थापा र दीपिका बैम्बुको स्वरमा सजिएको भाका।
1: श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौं। भूल भयो मबाट नाम गरेको भाका, समीक्षा अधिकारी र सुभाष खत्रीको स्वरमा सजिएको भाका, शब्द रहेको छ शिव अखलीको र संगीत रहेको छ ईश्वर सिंहको। यति बेला तपाईँको माझमा राख्न चाहन्छौ भूल भयो मबाट नाम गरेको भाका, यति बेला तपाईँको माझमा।

0: निकै मिठो भाका राखेका थियौं समीक्षा अधिकारी र सुभाष खत्रीको आवाजमा सजिएको भाका भूल भयो मबाट नाम गरेको भाका।
1: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझ मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस् मेलापात गर्दा होस् हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ।
0: आउनुहोस् फेरि पनि अर्को भाका राखौं क्यार दाईको रूमाल नाम गरेको भाका स्वर रहेको छ राजु केसी र पूर्णकला विसीको लय रहेको छ खेम सेन्चुरी र शब्द रहेको छ वैकुण्ड महतको यति बेला तपाईँको माझमा दाईको रूमाल नाम गरेको भाका स्वीकार्नुहोस्।

श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाइका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दैभाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल,
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477779।
8: र 98578369।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराहिदाङ।
12: फोन 562-5121।
9: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नु भएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-5634-479।
16: मोबाइल नम्बर 98-4-94-67-487।
18: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
19: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
18: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
19: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
20: मध्य पश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। आजदेखि शुरू प्रतिनिधि सभा बैठक आजै 5 बजे बस्ने गरी स्थगित भएको छ। अहिले 4 बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र 5 बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने गरी सभामुख डोल प्रसाद आर्यले जानकारी दिनुभएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतीजा आज सार्वजनिक गर्ने तयारी भएको छ। आज साँझ 7 बजे नतीजा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। नतीजा सार्वजनिक गर्नका लागि आज साँझ 5 बजे परीक्षा बोर्डको बैठक आह्वान समेत गरिएको छ। नतीजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर पनि बुझ्न सक्नेछन्। यसै गरी जानकी टेक्नोलोजीको 35001 र एम्बिसन गुरूको 31069 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ। विस्तृत विवरण र मार्कशीट डाउनलोड गर्नका लागि सरकारी तथा निजी क्षेत्रका 14 वेबसाइटलाई अनुमति दिएको छ। परीक्षार्थीले बोर्डको आधिकारिक वेबसाइट www.see.gov.np र www.ned.gov.np गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयले भ्रममा नपर्न र केवल आधिकारिक माध्यमहरूबाट मात्र नतिजा रुजु गर्न सबैमा अनुरोध गरेको छ। निर्माण व्यवसायले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हराउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अल्पत्र पर्नुको मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्यपूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायले मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिएको छ। महासंघले घरौं उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र मूल्य अभिवृद्धि कर भ्याटको ब्याज तथा जरिमाना मिनाह गर्न माग गरेको छ। साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ। दाङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनहरूमा ज्येष्ठ नागरिक महिला विद्यार्थी र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्याएको आरक्षित सीट तथा भाड़ा छूटको प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नियम पालना नभएको जनगुनासो बढ़ेपछि प्रशासनले कड़ा कदम चालेको हो। नेपाल सरकारको नियमअनुसार सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि अनिवार्य सीट आरक्षण र ज्येष्ठ नागरिक विद्यार्थी तथा अपाङ्गता भएकाहरूलाई भाडामा सहुलियत दिनुपर्ने व्यवस्था छ। तर जिल्लामा संचालित कतिपय सवारी साधनहरूले यी नियमको व्यवस्था गरिरहेको पाइएको प्रशासनको भनाइ छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षरित सूचना अनुसार यसअघि सरकारवालाहरूसँग पटक पटक बैठक बसी नियम पालना गर्न आग्रह गरिए तापनि व्यवहारमा सुधार नदेखिएको उल्लेख छ। नियमको पूर्ण पालना नहुँदा लक्षित वर्गले शास्ति भोग्नु परेको भन्दै प्रशासनले अबका दिनमा यसलाई कडाईका साथ अनुगमन गर्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले यो सूचना मार्फत सम्पूर्ण यातायात व्यवसाय र चालक सहचालकलाई राज्यले तोकेको सहुलियत र आरक्षणको व्यवस्थालाई अक्षरश पालना गर्न अन्तिम चेतावनी समेत दिएको छ। नियम उल्लंघन गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने समेत प्रशासनले संकेत गरेको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: मलाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50% बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577175646।

नमस्कार, आवाज हिंद का आवाज, पश्चिम नेपाल का आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका फेटमा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भेट सोमबार यसै समय अर्थात अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत, गजल, मुक्त, फामला, शायरी, क्यारिकेचर, अभिनय, तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही

0: अह एकदमै मिठो भाका चाहिँ प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका फेटमा। सो मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी छ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यी 4 बजेको मध्यपश्चिममा हाइलाइट रहेकै व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। रेडियो कार्यक्रम जमका सोमबारे श्रृंखलामा स्याउने गर्दछ तपाईँकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्तक फावना सायरी क्यारिकेचर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला सस्तो हुनुहुन्छ होला। यदि सुनिराख्नु भएको छ भने हजुरहरू पनि जोड़िन सक्नुहुनेछ। साथीहरू आउनु भयो भने पक्कै पनि हामी कुराकानी र प्रतिभालाई जोड्ने नै यति बेला मिठो सांगीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला।
1: झाई पार्ने कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
2: दाई आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है कर
3: आफू त सानो भाइ दुधको दाँत झरेर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
1: नगर्ने त बिहे
3: नगर्ने

0: राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउने,
2: के भन्छ यो?
1: ठिकै भन्छ यो,

0: यात्रा राखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त फुलको टुप्पी जान्छ।

0: अहो, एकदमै मिठो गीत चाहिँ तपाईँको माझमा राखेका थियौ। एक दिनपछि पुनः स्वागत छ रेडियो कार्यक्रम। हामी चाहिँ जम्का भेटमा छौ। मलाई चाहिँ टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी छ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। तपाईँहरू चाहिँ जोडिन सक्नुहुनेछ आजको श्रृंखलामा। तपाईँकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथी आफ्नो काममा चाहिँ व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू गोठालोतिर गएर पनि हामीलाई सुनिराख्नु भएको हुन्छ। सो हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आफ्नो गाईवस्तु हेर्दै हामीलाई पनि सुनिराख्नु भएको हुन्छ भने कतिपय साथीहरू पसल व्यवसायमा बसिराखेर पनि सुनिराख्नु भएको हुन्छ भने कतिपय साथीहरू खेतबारीमा काम गरेर पनि जोडिराख्नु भएको हुन्छ। हजुरहरूको काम पेसा अनुसार समय मिल्दासम्म सुन्नुहुन्छ, खुसी लाग्छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: नमस्ते नमस्ते, के छ हजुर?
0: नमस्ते नमस्कार, एकदमै सन्चै आरामै छु। हजुरको शुभ नाम?
1: पुरानै साथी है, कृष्ण चौधरी।
0: पुरानै साथी कृष्ण चौधरी आउनु भयो है।
1: हजुर, नास्ता भयो कि हजुरको?
0: हाम्रो नास्ता भइसकेको छ हजुरको, भयो कि नै?
1: भर्खर भइसक्यो है, बोलाउँदा बोलाउँदै
0: तपाईँले त्यताबाट बोलाउने, मैले यताबाट नसुन्ने भयो कि क्या है?
1: हजुर हजुर,
0: ठिक छ, कुनै दिन खाउला नि है। अनि अलि ठ्याक्कै के गरिराख्नु भएको छ? आज भोलिको दिनचर्याहरू कसरी बिताइराख्नु भएको छ?
1: दिनचर्या त अब मकै छर्ने समय छ के, त्यही भएर भर्खर सकियो आज बिहान, दुई तिन दिन लाग्यो। अनि अहिले हजुरलाई सुन्दै फोन लाउँदै गरेको छ।
0: ओके, पानी पनि परिरहेको छ, मकै छर्ने काम पनि चलिरहेको छ। ल ठिक छ, आफ्नो काम सँगसँगै हामीलाई पनि सुन्नुहुन्छ, खुसी लाग्छ। आज कुन प्रतिभा सुनाउनुहुन्छ?
1: लोकगीत
0: सुनाउँछ है त।
1: ए घर जान आति, ए घर जान आति के रे।
0: सुरु गर्नुहोस् है।
1: हजुर हुन्छ। ए घर जान आति हो, घर आति हो कि के रे।
0: शब्दै बिर्सिनु भयो कि क्या है?
1: हजुर
0: हजुर, अरू के छ भने अरू गाउनु न है।
1: तिमले पराई थाने पछि पराई हुन के भयो र, हो तिमले पराई थाने पछि पराई हुन के भयो र, तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र, तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र। हजुर यतै भएर
0: तिमीले पराई ठाने पछि पराई हुन के भएर है। ठिक छ, छोटो मिठो गाउनु भयो, हजुरलाई धन्यवाद दिन चाहन्छु भने छुट्टिनु पर्छ। आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है त। हजुरज्यू नमस्कार, सुन्नु भएको थियो कृष्ण चौधरी भन्दै हुनुहुन्थ्यो दाङ घुराईबाट चाहिँ गीत गाएर गइसक्नु भएको सब पाला तपाईँको छ। 082-5-8054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। आजको श्रृंखलामा हजुरलाई मनपर्ने प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ है। गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हजुरहरूले सुनिराख्नु भएको सहित मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो गीत चैतबारको मासमा राखेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका फेटमा छौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हजुरहरूले सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ यदि बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्नु। नमस्कार। नमस्कार, शुभ नाम? ओके, आरएल मगर दङ्गीशरण दुईबाट हुनुभयो है?
1: हजुर हजुर।
0: अहँ सन्चै हुनुहुन्छ?
1: सन्चै छु, जेन बाँचेकै छ भन्नु पर्यो।
0: अहँ सन्चै हुनै पर्यो है। अनि के गर्दै हुनुहुन्छ हाम्रो साथीले?
1: म त यो गोठालो जाने, सधैँ रेडियो सुन्ने, अब त्यही त हो नि। अब
0: गोठालो
1: कहिले काहीँ अब सधैँभरि चाहिँ हुँदैन,
0: त्यही त खुसी लाग्छ। आफ्नो समय मिल्दासम्म सो सम्झिनुहुन्छ है, तपाईँहरूको साथ यति मिठो छ, सो तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। आजको श्रृङ्खलामा हजुरले कुन प्रतिभा सुनाउनुहुन्छ आर्यलजी? ओके, हस् सुरु गर्नुहोस् है।
1: हजुर हजुर। तिरतिमा गर्यो नि विश्वास घात, गर्यो नि विश्वास घात, गरिब कुलको मानेर सानो जात, फेरिको बाटोमा किन लायो काँडे तार मायालो, फुलको साटोमा गर्यो नि विश्वास घात, गर्यो नि विश्वास घात, गरिब कुलको मानेर सानो जात, फिरको बाटोमा किन लायो कारे तार मायालो,

0: हजुर यो पनि भन्नुभयो।
1: अह एकदमै मार्मिक गीत मिठो सुरमा गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है त।
0: हजुर सम्झाउनु पर्दा सर्वप्रथम त हजुरलाई एक्सप्रेसनमा रहनुभएको प्रदीप सरलाई, रेडियो मध्यपश्चिमको होल युनिटलाई, साथीहरू हुनुहुन्छ गर्वसम्म ओलीलाई, राजाचार्य दिदी, रुद्रबहादुर पुङ्गीरघट्ट भाइ, कृष्ण चौधरी भाइ, जगत चौधरी भाइ, कोपेन्द्र नेपाली दाई हुनुहुन्छ, अन्त नारायणी बस्नेत हुनुहुन्छ बहिनी, त्यसै गरी सम्पूर्ण सबै अरू नाम छुटेको साथीहरूलाई सम्झेको छु, कसैलाई जितेको छैन भन्न सकिन्छु। नमस्ते।
1: नमस्कार। सम्झिनु भएको थियो आर्यल मगर दङ्गेश्वरन्दैबाट फन्दै हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको सहायता सुने भएपछि 560-8054 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। तपाईँको माझमा चाहिँ हामीहरू चाहिँ 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा हामी 5 बजेसम्म चाहिँ रहनेछौ। सोमबारे श्रृंखलामा आउने कार्यक्रम हो रेडियो कार्यक्रम जमका भेर चाहिँ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ, हजुरले प्रतिभा सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्त भावना सायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तुता अमृता डागे बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी, फेरि पनि स्वागत गरौं। नमस्कार।
2: नमस्ते। नमस्कार दर्शन, शुभ आशीर्वाद।
1: नमस्ते। नमस्कार दर्शन है, हजुरको शुभ नाम?
2: मेरो शुभ नाम भन्दाखेरि घोराइचार गोगलीबाट, म राधा आचार्य, धेरै दिनको भेट भएको छ आज।
1: हो नि हो नि, एकदम फुल एनर्जीका साथ आउनु भएको छ, सायद धेरै दिन पछाडिको त्यो मिठो माया होला है।
2: हजुर हजुर, चिनी भन्दा नि मिठो माया छ।
1: ओके ठिक छ, सन्चै हुनुहुन्छ नि हजुर त?
2: अब त्यस्तै यो सन्चो भन्ने, अनि सन्चै छु, बिरामी पनि बिरामी छु।
1: मध्यम हुनुहुन्छ, कहिलेकाहीँ के दुख्छ कहिलेकाहीँ के दुख्छ है।
2: हजुर हजुर
1: ठिक छ, आफ्नो ख्याल पनि गर्नु होला। नास्ता खाइसक्नु भयो राधाजी?
2: नास्ता त हेर्नुहोस् नास्ता खाने चलनै छैन कि आज भोलि मेरो त।
1: हो र?
2: हजुर
1: ठिक छ, आज भोलि खाने चलन नभए नि आफ्नो ख्याल विशेष गर्नु होला भन्न चाहन्छु। आज भोलि कतातिर व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: म कतैतिर व्यस्त छैन, यही घरको अलिअलि काम गर्ने, अलि सन्चो पनि नभएर हो।
1: अलि सन्चो हुनुहुन्न, आफ्नो ख्याल चाहिँ गर्नु होला, किनकि समय परिस्थिति है, कति बेला के हुन्छ थाहा चाहिँ हुँदैन, सम्झिनुहुन्छ, खुसी लाग्छ राधाजी आफ्नो समय मिल्दासम्म। आज कुन प्रतिभा सुनाउनुहुन्छ?
2: आजको प्रतिभा सुनाइदिने हो त?
1: एकदम सुनला, हामी आतुर छौ है त।
2: वनको मृग ओराली जारेको दुखी चेली के दुख पारे।

0: 我们来呀，在他都去日本去。अनि मध्य पश्चिम को ओइल टीम ला मिठो माया सम्झना छ अनि त्यसपछि अब मध्य पश्चिम मा फोन लगाउने अनि फोन गर्ने साथीहरुलाई मलाई राधा आचार्य भने चिन्नी नचिन्नी साथीहरुलाई पनि मिठो माया सम्झना छ अघि भक्कर दङ्गी चरणबाट आउनु भएको थियो आर्यन मगर उहाँलाई पनि मिठो माया सम्झना छ आज कृष्ण चौधरीको पनि बोली सुने थिए उहाँलाई मिठो माया छ टोपेन्द्र दाईलाई गजर सिंह ओली दाईलाई दलवीर दाईलाई रुद्रपुन दाईलाई सम्पूर्णलाई दर्शनालाई विदेशमा रहने राजबाबु आरतीलाई मेरो हृदयदेखि नै मिठो माया सम्झना र शुभ आशीर्वाद छ भन्दै छुट्टिन्छु नमस्ते
1: हस्टेयु नमस्कार सम्झिनु भएको थियो राधा सारे गुक्लीबाट फन्दै हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर चाहिँ गरिसक्नु भएको सब पालो तपाईँको छ शून्य 82 5 8 9 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुने यसै हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ यदि बेला टेलिफोनमा अर्को सहभागी साथी उहाँलाई स्वागत गरौँ नमस्कार
2: नमस्ते दिदी
1: अह नमस्कार शुभ नाम कमला पुन मगर आउनु भयो है
2: हजुर
1: कमलाजी सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ हाम्रो कमलाजीले ओके बसेर प्रोग्राम सुनिराख्नु भएको छ है
2: हजुर
1: ओके ठिक छ खुसी लाग्छ आउनुहुन्छ जोडिनुहुन्छ आज के सुनाउनुहुन्छ हामीलाई
2: छोटोमा गीत सुनाउँछु
1: हाँस्रो गर्नुहोस् है
2: हुन्छ

कुने कुने गीत त कस्तो झलक्कै जुन टाइममा सुनेको त्यही टाइममा चाहिँ याद आउने कि है एकदम धेरै सुनिराखेको गीत चाहिँ गाउनु भयो खुसी लाग्यो म त मेरो विगतमा पो हो कि है सो हजुरलाई धन्यवाद दिन चाहन्छु कमला जी भने सुटिन पर्छ आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् नमस्कार सम्झिनु भएको थियो कमला फुल मगर सैगाबाट फोन देख्नुहुन्थ्यो गइसक्नु भएको छ गोपालो तपाईँको छ 082-5608-6054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउँदै गर्नुहोस् यति बेला मिठो सांगीतिक आवाज हामी प्रस्तुत गर्छौ त्यस पछाडि आउने नै छौ सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत चाहिँ तपाईँहरूको माझमा राखेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा चाहिँ हामी चाहिँ सोमबार श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हाइलसिक व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। अब अन्तिम चरणमा पनि छौ। केहीजना साथीहरूसँग चाहिँ हामी कुराकानी गर्न सक्छौ, कन्ट्याक्ट गर्नुहोला है। त तपाईँहरू आउनुभयो भने मिठो कुराकानी, साथसाथै तपाईँलाई मनपर्ने प्रतिभा चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। गीतको जुन मुक्तक फावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मनपर्छ त्यो प्रतिभा चाहिँ तपाईँले चाहिँ सुनाउन सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईँहरूको माझमा चाहिँ छुटेर जाने बेला भइसकेको छ। कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सहभागिता सुनाएर चाहिँ आफूलाई मन परेको प्रतिभा सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। अनि टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पाइल्स फिस्टुला फिसर भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, टी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही, दाङ। डाक्टर गणेश भट्टराई, मोबाइल नम्बर 98471993944।
9: मध्य पश्चिम चाङच्याक, यति बेला बेलुकीको 5 बजेको छ।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478927769।
7: र 98578336689।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
3: हुनबाट पनि नाम दर्ता गर्न
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 89 590 410, मोबाइल नम्बर 98 478 2813 र 98 095 12871।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98 577 71 546।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: नशा तथा मान

0: प्राकृतिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिविल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिविल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-35-060। सम्पर्क सिविल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकअप तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक खुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
13: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
17: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825516694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848303153 र 9649141944।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.ospatiicare.com।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
23: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
23: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
23: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9128980028।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
25: हाम्रा विशेषताहरू,
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
26: शान्त तथा पारिवारिक वातावरण भएको,
25: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
26: तिहार सुसारको राम्रो व्यवस्था भएको,
25: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
26: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
27: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 0825563387। सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
28: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
11: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
12: होइन माइला, लखर लखर कहाँ हिनिस्?
14: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
29: हाम्रा सेवाहरू
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
29: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
29: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
29: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
29: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
29: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
29: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
29: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा 8 नमूना माध्यमिक विद्यालय, शिक्षकको भने अभाव, विद्यार्थी भर्ना कतै निशुल्क कतै शुल्क उठाउँदै।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 4 दिने निशुल्क जलन उपचार शिविर आज सकियो। शिविरमा जलनमा 85 बिरामीको उपचार।
0: गुडिया अचार बनाएर राम्रो आमदानी गर्दै तुलसीपुरका महिलाहरू, सिप सिकेपछि दैनिकी फेरिएको महिलाको भनाई।
1: र आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत।
0: अब खबर विस्तारमा।
1: दाङमा 8 नमूना माध्यमिक विद्यालय छन्। सबै विद्यालयलाई सरकारले विद्यालय सञ्चालनका लागि विभिन्न शीर्षकमा वार्षिक रूपमा रकम दिने गरेको छ। तर विद्यालयमा आवश्यक शिक्षकको तलब भत्ता र अन्य खर्चको व्यवस्थापनका लागि भन्दै घोराईमा रहेको जिल्लाको सबैभन्दा पुरानो विद्यालय पद्मोदय नमूना माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा 12 3516 विद्यार्थी अघिल्लो शैक्षिक सत्रमा भर्ना भएका थिए। यस वर्ष अहिलेसम्म 500 नयाँ विद्यार्थी भर्ना भइसकेका छन् भने भर्नाक्रम चलिरहेको छ। 31 स्थायी दरबन्दी मात्रै भएका कारण विद्यालयबाट तलब भत्ता खाने गरी शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। विज्ञान प्रवर्धनका लागि सरकारले यस विद्यालयलाई वार्षिक 60 लाख रूपियाँ प्रदान गर्दै आएको छ। 31 स्थायी शिक्षक, 69 जना निजी स्रोतका शिक्षक र बाँकी अन्य कर्मचारी गरी 150 जना शिक्षक कर्मचारी वार्षिक 6 करोड़ बढ़ी रकम विद्यालयलाई आवश्यक पर्ने विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतको भनाई छ।
2: 11-12 कक्षाको विज्ञानलाई प्रवर्धन गर्ने हिसाबले 60 लाख रुपियाँ दिइन्छ। त्यो अन्तर्गत हामीले ल्याबहरूलाई व्यवस्थित गरेका छौं, अनि त्यस्तै गरेर आईटीलाई फोकस गरेका छौं, कक्षा कोठामा स्मार्ट बोर्डहरूको व्यवस्थापन गरेका छौं, र त्यसरी भन्नाले यो विज्ञान प्रवर्धनमा परे बापत 60 लाख रुपियाँ आउने गरेको छ। र पद्मोदय पब्लिक नमूना मावि अभिभावकहरूको मुठीदानबाट चलेको छ। हामी टोटल कति 150 जना शिक्षक तथा कर्मचारीहरू छौं भने त्यसमा 54 जना मात्रै सरकारी स्रोतबाट तलब भत्ता खाने शिक्षक तथा कर्मचारीहरू छौं भने बाँकी सबै निजी स्रोत र मासिक रूपमा शिक्षकहरूको तलब र अन्य खर्च गरेर 45 लाख रुपियाँ मासिक खर्च हुन्छ। त्यो हिसाब गर्दाखेरि वार्षिक 6 करोड़ हाराहारी 6 करोड़ अभिभावकको मुठीदानबाट यो विद्यालय चलेको छ। अहिले भन्नाले भर्ना अब शुल्क कुनै पनि सहयोग नलिने भन्ने एक किसिमको निर्देशन आएको हुनाले त्यो हामी लिएका छैनौं। र अभिभावकलाई हामी के भनेका छौँ भन्दा अभिभावक भेला गराएर हामी यो सहयोग त तपाईँहरूले दिन नै पर्छ भनेर त्यसरी कन्भिन्स गरेका छौं।
1: गत शैक्षिक सत्रमा विद्यालयले भर्ना शुल्क बापत प्रति विद्यार्थी 900 र अंग्रेजी माध्यमतर्फ न्यूनतम 230 देखि 1200 मासिक शुल्क उठाएको थियो। विद्यालय व्यवस्थापन समिति गठन नभएको र सरकारको परिपत्रका कारण यस वर्ष कुनै पनि शुल्क नउठाएको विद्यालयले जनाएको छ। जिल्लाका आदर्श मावि, देवपुर मावि, वीरेन्द्र मावि, गुरू जजुर मावि, साधारण मावि, महेन्द्र मावि, बीपी नमूना माविहरूले पनि विद्यार्थी भर्ना नभनी केही शुल्क भने उठाउने गरेका छन्।
0: दाङको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनहरूमा ज्येष्ठ नागरिक, महिला, विद्यार्थी र अपाङ्गता भएका विद्यार्थी व्यक्तिहरूका लागि छुट्याइएको आरक्षित सीट तथा भाड़ा छूटको प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नियम पालना नभएको जनगुनासो बढ़ेपछि प्रशासनले कड़ा कदम चालेको हो। नेपाल सरकारको नियम अनुसार सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि अनिवार्य सीट आरक्षण र ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकाहरूलाई भाड़ामा सहुलियत दिनुपर्ने व्यवस्था छ। तर जिल्लामा संचालित कतिपय सवारी साधनहरूले यी नियमहरूको व्यवस्था गरिरहेको पाइएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा यसअघि सरकारवालाहरूसँग पटक पटक बैठक बसी नियम पालना गर्न आग्रह गरिए तापनि व्यवहारमा सुधार नदेखिएको उल्लेख गरिएको छ। नियमको पूर्ण पालना नहुँदा लक्षित वर्गले शास्ति भोग्नु परेको भन्दै प्रशासनले अबका दिनमा यसलाई कडाईका साथ अनुगमन गर्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले यो सूचना मार्फत सम्पूर्ण यातायात व्यवसायी र चालक सहचालकहरूलाई राज्यले तोकेको सहुलियत र आरक्षणको व्यवस्थालाई अक्षरशः पालना गर्न अन्तिम चेतावनी समेत दिएको छ।
1: नबिल बैंकको आर्थिक सहयोग, सुषमा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा चार दिने जलन उपचारको निशुल्क शिविर आज सम्पन्न भएको छ। वैशाख 25 गतेदेखि शुरू भएको निशुल्क स्वास्थ्य शिविरमा 85 जनाले सेवा लिएका छन् भने 25 जनाको शल्यक्रिया गरिएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै नबिल बैंकको आयोजनामा दाङमा पहिलो पटक आयोजना गरिएको शिविरमा उपचार पाउँदा लामो समयदेखि उपचारको अभावमा रहेका विपन्न तथा गरीब परिवारका नागरिकहरूले खुशी व्यक्त गरेका छन्। सुषमा कोइराला मेमोरियल अस्पतालका जलन विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा गरिएको निशुल्क शिविरलाई आगामी दिनहरूमा पनि आयोजना गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। यसै विषयमा रहेर जलन उपचार शिविर कस्तो रह्यो भनेर शिविरमा संलग्न जलन विशेषज्ञ डाक्टर राजु भण्डारीलाई सोधेका छौं।
3: शिविर समग्रमा भन्नुपर्दा

0: केही पनि काट्दैन टोटल फ्री हो होइन यो चाहिँ हाम्रो आर्थिक सहयोग गर्ने चाहिँ हाम्रो नबिल ब्याङ्क हुनुहुन्छ
1: हजुर
0: उहाँहरूको सामाजिक उत्तरदायित्व अन्तर्गतको प्रोजेक्ट हो यो यसमा चाहिँ काठमाडौँको अब एकदम जलन सम्बन्धी विशेषज्ञहरू आएर प्रोफेसर ईश्वर लोहनी र म डाक्टर राजु भण्डारी आएर हामी शल्यक्रिया बिरामीहरू हेर्ने अनि यहीँको हाम्रो यो राप्ती एकाडेमी अफ हेल्थ साइन्सको सहयोगमा स्थानीय सरकारको समन्वयदेखि लिएर सबैले हामीले समन्वय गरेर प्रचार गरेर गरेको शिविर हो समग्रमा एकदम राम्रो पाइएको छ।
1: यो 85 चाहिँ केसहरू तपाईँले हेर्नुभयो लामो समयसम्म अवस्थामा रहनुभएका उपचार नपाउनु भएका बिरामीहरूको अवस्था कस्तो पाउनुभयो दाङमा यो पहिलो चोटि शिविरको आयोजना गरियो यहाँहरूले त्यो उपचार गर्दै गर्दाखेरि बिरामीहरूको त्यो मनोविज्ञान निशुल्क उपचार पाउँदाखेरिको खुसी के देख्नुभयो
0: यसमा चाहिँ हामीले मिश्रित प्रतिक्रियाहरू पाएका छौँ। अब यो हामीले के बुझ्नुपर्छ भने यो जल्नी मान्छेहरू जलनको उपचार महँगो छ समग्रमा र जल्नी धेरै मान्छेहरू चाहिँ विपन्न अति विपन्नको रेखामुनि पर्नुहुन्छ हुन त सबैलाई पोल्न सक्छ होइन तर धेरै कसलाई पोल्छ भन्ने कुराहरू हुन्छ नि त त्यो कुरामा चाहिँ हामीले अब यदि यो शिविर नआएको भए उहाँहरूले खासै उपचार गराउनुहुन्थ्यो जस्तो चाहिँ हामीलाई लागेन यस्तो जलन पनि उपचार हुन्छ र जलन पनि उपचार गरेपछि ठिक हुन्छ र भन्ने सोच देखियो क्या जनमानसमा यसलाई चिर्नको लागि चाहिँ समुदाय स्तरमै जस्तै तपाईँहरूको यो हाम्रो न्युज मिडियाहरू पोर्टलहरू हुन्छ नि यहाँ लोकल पोर्टलहरू उहाँहरूको चाहिँ एकदम ठुलो भूमिका हुन्छ जस्तो लाग्छ मलाई।
1: अब यसलाई कन्टिन्युटी गर्ने अथवा चाहिँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै एउटा डेस्क स्थापना गरेर यो सेवा दिने अथवा के छ अब यस फर्दर चाहिँ सोच
0: अब सस्टेनेबिलिटीको लागि कुरा गर्नुपर्दा सरकार अहिले नेपाल सरकारको उद्देश्य नै सबै प्रदेशहरूमा जलनको उपचार हुनुपर्छ भन्ने नीति छ त्यो एकदम राम्रो नीति हो तर उपचार हुनुपर्छ भन्दैमा ठ्याक्कै त हुँदैन जस्तै अब यसको लागि चाहिने आधारभूत आवश्यकताहरू त परिपूर्ति गर्नु पर्यो जस्तै जनशक्ति भवनदेखि लिएर सबै कुराहरू निजी त्यसको लागि यहाँ हामीले आज मैले बेसिक भलन्टियर ट्रेनिङ पनि दिएँ जसमा 65 जति पार्टिसिपेन्टहरू हुनुहुन्थ्यो निश्चित पार्टिसिपेन्ट थियो जस्तै मेडिकल अफिसर डाक्टर अनि नर्सेस प्यारामेडिक्स अनि कन्सल्टेन्ट लेभलकै सर्जनहरू डाक्टर साहब अनि इभन हाम्रो म्यानेजमेन्ट सिनियर म्यानेजमेन्ट लेभलको स्टाफहरू पनि हुनुहुन्थ्यो कि
1: हजुर
0: अनि भनेपछि यो आवश्यकता त सबैलाई छ होइन उपचार के अरे हाम्रो तालिमदेखि लिएर अनि अरू चाहिने आधारभूत कुराहरू परिपूर्ति गर्ने मिलाउने अनि त्यसपछि त्यसको लागि जस हामीले यहाँको राप्ती एकाडेमी अफ हेल्थ साइन्सको म्यानेजमेन्ट एकदम सकारात्मक पाएका छौँ र हामी त्यो उपचार निर्माण गर्नको लागि उपचारको लागि केन्द्र निर्माण गर्नको लागि हामी एकदम आतुर छौँ साथै टेक्निकल सहयोगहरू जस्तै अनलाइन कन्सल्टेसनदेखि लिएर अनि यहाँको स्टाफहरूलाई ट्रेनिङको लागि भेन्यू प्रोभाइड गर्नेदेखि लिएर ट्रेनिङ प्रोग्रामहरू चलाउनमा सुषमा कोइराला मेमोरियल अस्पतालले भरपूर सहयोग गर्नेछ।
2: अब बाँकी समाचार। गुडिया बनाउन सिकेपछि तुलसीपुर उपमहानगरपालिका 7 निवासी टीका कुमारी सार्कीको दैनिकी नै फेरिएको छ। पहिले चुलो चौकोमै सीमित रहनुभएका उहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। यस्तै तुलसीपुर छकी मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन खुर्सानी बोडी लगायतका अचार बनाएर बेच्ने गर्नुभएको छ। उहाँहरू यसरी उद्यममा जोडिनु भएको हो। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आय आर्जनमा जोडिएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारी मार्फत आमदानीमा जोडिएका हुन्। तुलसीपुर 6, 7 र 9 नम्बर ओडाका महिलाहरूलाई तालिम दिइएको थियो जसमा 25 अचार बनाउने 47 गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आय आर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेले बताउनुभयो। उहाँका अनुसार महिलाहरूले 11 प्रकारका अचार बनाउन सिकेका छन् भने 9 प्रकारका गुडिया बनाउन सिकेका छन्। खरायो पाण्डा गणेश टायर कुसन लभ कुसन लगायत सिकेका हुन्। यस्तै अचार मिक्स अचार टिमुर अचार बोडीको अचार करेलाको अचार कागतीको अचार भाँगो छोप मिक्स अचार लसुन र अदुवाको अचार बनाउन सिकेका हुन्।
3: सरकारले सुशासनलाई मुलुकको समृद्धिको आधारशिला बनाउने घोषणा गरेको छ। आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभयो।

0: हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने, कृषि क्षेत्रको रूपान्तरणका लागि नीतिगत सुधार गर्ने, कर संरचनाहरूको पुनरावलोकन गर्ने, नापी मालपोत सेवालाई एकीकरण गर्दै स्थानीय तहमा विस्तार गरिने, शेयर बजारमा पेन्सनको व्यवस्था र गैर आवासीय नेपालीहरूलाई सहभागी गराइने घोषणा गर्नुभएको छ। यसै गरी आज प्रस्तुत नीति तथा कार्यक्रममा सहकारी बचतकर्ताहरूको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोषको स्थापना गर्ने, श्रम निर्यात अर्थतन्त्रलाई रिमोट वर्क अर्थतन्त्रमा रूपान्तरण गर्ने र पर्यटन क्षेत्रको विकासका लागि 2084 पूर्ण तयारी गरी भिजिट नेपाल 2085 मनाउने घोषणा पनि गरिएको छ।
1: सरकारले आउँदो दशकमा 30,000 मेगावट बिजुली उत्पादन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकदर प्रणाली लागू गरिने बताउनुभयो। उहाँले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ। राष्ट्रपति पौडेलले अन्तर्देशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताउनुभयो। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ।
0: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी भएको छ। आज साँझ 7 बजे नतिजा सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। नतिजा सार्वजनिक गर्नका लागि केही बेर अघि परीक्षा बोर्डको बैठक बसेको थियो। नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्ताङ्क थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। यसैगरी जानकी टेक्नोलोजीको 35001 एम्बिसन गुरूको 31069 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर पनि नतिजा बुझ्न सक्नेछन्।
1: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोशी ढुंगाको काम गर्ने विश्वास सरकारको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र आम संचारलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ। अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन्। मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन्। यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ।
0: सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभिका अध्यक्ष दीपक धामी सहित विभिन्न विद्यार्थी संगठनले रिट दायर गरेका थिए। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ।
1: निर्माण व्यवसायहरूले बजेट तथा स्रोत सुनिश्चित नभएपछि स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अल्पत्र पर्नुको मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्यपूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले घरौं उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाड़ी कर र सड़क कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र मूल्य अभिवृद्धि कर भ्याटको ब्याज तथा जरिमाना मिनाह गर्न माग गरेको छ। साथै अहिलेको आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पीरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैंकहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न 1 वर्षसम्म सुन नकिन्न र विदेश यात्रामा सीमित गर्न अपील गर्नुभएको छ। प्रधानमन्त्री मोदीले COVID-19 महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने बताउनु भएको बीबीसीले जनाएको छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। मध्यपूर्व युद्धका कारण स्ट्रेट अफ हुर्मुज 2 महिना भन्दा धेरै समयदेखि अवरूद्ध छ। हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका खबरमा उल्लेख गरिएको छ। मोदीले देशभक्ति भनेको सीमामा आफ्नै जीवन बलिदान दिन तयार हुनु मात्र नभई अहिलेको समयमा जिम्मेवारीपूर्वक बाँच्ने र आफ्नो दैनिक जीवनमा राष्ट्रप्रतिको कर्तव्य पूरा गर्ने बारे रहेको बताउनु भएको छ। वर्तमान अवस्थामा विदेशी मुद्रा बचतमा ठूलो जोड़ दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यसैबीच भारतीय प्रधानमन्त्री मोदीले विदेशी मुद्रा बचत गर्नका लागि सुन नकिन्न आग्रह गरेपछि आज गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ। प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरै गिरावट आएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इंग्ल्याण्डले नेपालसँग T20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। इंग्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे त्यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेका छैनन्। वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढ़ेको छ। गएको वर्ष नेपालले संयुक्त अरब इमिरेट्स यूएईमा वेस्ट इण्डिजलाई हराएर पहिलो पटक पूर्ण आईसीसी सदस्य संघको श्रृंखला जितेको थियो। यसैबीच आयरल्याण्डले पनि सन् 2026-27 नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आईसीसी T20 विश्वकपमा नेपाल र इंग्ल्याण्डबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इंग्ल्याण्ड अन्तिम बलमा विजय भएको थियो।
0: र मध्यपश्चिम खबरको अन्तमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय गोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 46% रहेको मौसम कार्यालयकै प्रमुख श्री यारिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौ। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा 8 वटा नमूना माध्यमिक विद्यालय, शिक्षकहरूको भने अभाव, विद्यार्थी भर्ना कतै निशुल्क कतै शुल्क उठाउँदै।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 4 दिने निशुल्क जलन उपचार शिविर आज सकियो। शिविरमा जलनमा जलनका 85 बिरामीको उपचार,
0: गुडिया र अचार बनाएर राम्रो आमदानी गर्दै तुलसीपुरका महिलाहरू सिप सिकेपछि दैनिकी फेरिएको महिलाको भनाई,
1: र आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: सूचना सूचना सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
5: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
7: त्यो त मैसकी बहिनी हो,
8: आजदेखि तेरो भाउजू।
9: हजुर, आफूले माया हार्ने मान्छे।
6: लाली बजार।
10: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
6: गुरु आमा।
11: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
6: र परालको आगो।
12: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
13: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello.
1: त्यसैगरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईलाई पाइल्स फिस्टुला फिस्टा भएको छ? दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही, दाङ। डाक्टर गणेश भट्टराई, मोबाइल नम्बर 98 4 71 93 944।
4: आया आया मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
1: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
7: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902022।
5: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास खुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
1: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
12: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय वस्तुको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय वस्तु सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ। यति बेला प्रविधिमा प्रदीप अधिकारीको साथ मिलेको छ भने म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौं घोराही उपमहानगरपालिका वडा नम्बर 19 का वडा अध्यक्ष हुनुहुन्छ ज्ञान बहादुर राईमाझीसँग। खास गरेर उहाँहरू निर्वाचित भएर आइसकेपछि वडामा गरेका कामहरू, अहिले भइरहेका गतिविधि, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। कार्यक्रम विषय वस्तुमा स्वागत छ यहाँलाई।
1: हस् धन्यवाद। यहाँ लगायत सम्पूर्ण मध्यपश्चिम एफएम परिवारलाई।
0: सबैभन्दा पहिले खास गरेर वडा नम्बर 19 मा विकासको दृष्टिकोणले कतिको पहुँच पुगेको छ अहिलेसम्म?
1: घोराई उपमहानगरपालिका वडा नम्बर 19 भन्न बित्तिकै पहाड़ी भूगोलले चिनिएको ठाउँ हो। साविक सैगा गाविस हो हजुरको। हाम्रो 2074 सालदेखि जब स्थानीय निकायको चुनाव भयो त्यस पछाडि त्योभन्दा पहिला सम्भवतः हाम्रो सैगामा बाटाका पहुँचहरू त्यति राम्रो थिएन। जब स्थानीय चुनाव भइसकेपछि 2074 साल पछाडि 74 सालका जननिर्वाचित साथीहरू र त्यहाँका हामी सम्पूर्ण स्थानीयहरूको पहल साथ सहयोगमा हामीले धेरै ठाउँहरूमा बाटाहरू पनि खोल्न सफल भयौँ। त्यस लगत्तै 79 सालमा फेरि अर्को स्थानीय निकायको चुनाव भयो। त्यस चुनाव भए पश्चात म त्यस वडाको वडाध्यक्षमा निर्वाचित गर्नुभयो मलाई त्यहाँका जनसमुदायहरूले। त्यस पश्चात पनि हामीहरूले अरू ठाउँहरूमा धेरै सैगाका प्रत्येक बस्तीहरूमा बाटो पुर्याउनु पर्छ, कच्ची सडक भए पनि पुर्याउनु पर्छ, अटो सडक भए पनि पुर्याउनु पर्छ भन्ने उद्देश्यका साथ हामीहरू लागि पर्यो र अहिले प्रायः सम्पूर्ण ठाउँहरूमा करिब 1-2 ठाउँ अहिले नपुगेको अवस्था होला, नत्र भने सबै सैगाका बस्तीहरूमा हामीले सामान्यतया अटो चल्ने बाटोहरू निर्माण गरिसकेका छौँ र म आफू वडाध्यक्ष भई सकेपछि वडाले पाउनुपर्ने बजेट हामीहरूले सीमित मात्रामा पाउँछौँ। सुगममा पाउने वडाहरूले पनि त्यही बजेट र हामी दुर्गमको वडाहरूले पनि पाउने बजेट त्यही भावनाले हाम्रो भूगोलको कारणले सीमित बजेटबाट धेरै काम गर्न नसकिने अवस्थाहरू सिर्जना भए र गर्ने इच्छा हुँदाहुँदै पनि धेरै कामहरू अझै बाँकी छन्। ती कामहरूलाई लागि पर्ने ठाउँहरूमा म आफ्नो तरिकाबाट हामी त्यहाँका जननिर्वाचित साथीहरू आफ्नो सह तरिकाले लागि परेका छौँ। तर अब अहिलेको बजेटको अभावका कारणले धेरै कामहरू अधुरा भएका छन्। ताकि मैले घोरे उपमहानगरपालिका वडा नम्बर 19 वडा कार्यालयसम्म जोड्ने बाटोलाई घोराई मसिना हुँदै कटुवा खोला सैगा वडा कार्यालयसम्म त्यो बाटोलाई पिच बनाउनु पाए हुन्थ्यो भन्ने मेरो असाध्यै सोच हो र हामीहरूले नगरपालिकाबाट पाउने वडाको बजेट र नगरपालिकाले एउटा बहुवर्षीय ठेक्का टेन्डरबाट 1 वडालाई 1 करोड भन्ने योजना नगरपालिकाले लियो। त्यही पश्चात मैले घोराई उपमहानगरपालिका वडा नम्बर 19 वडा कार्यालयसम्म जोड्ने ठाउँमा 2 ठाउँमा पक्की कलवट बनाउन सफल भइयो र त्यसपछि फेरि अर्को सालको आएको बजेटले अलिकति भए पनि 19 मा पिचको सुरुवात गर्नु पर्यो भनेर पिच बाटोको सुरुवात गरे र त्यस पछाडि हाम्रो त्यो बाटोलाई प्रदेश सरकारबाट पनि एउटा बजेट आयो 50 लाखको, त्यसलाई पनि मैले अर्को एक ठाउँमा कलवट निर्माण गर्न सक्यौँ। त्यस पश्चात हामीहरूका बजेटहरू एकदमै कम्ती आउने हो। अहिले अब राज्यको अवस्था पनि हजुरहरूले थाहै छ, बजेटहरू नआएर ती बाटाहरू अहिले पनि अधुरा छन्, गर्न चाहेर पनि गर्न सकिराखेका छैन। अब बाँकी हाम्रो घोरे उपमहानगरपालिका वडा नम्बर 19 मा विद्युतको पहुँच एकदमै कम्ती मात्रामा मात्रै थियो। जब म वडाध्यक्ष भइसकेपछि म र मेरो पार्टीका केही नेताजीहरूको पहलमा जस्तै भूबहादुर डाङ्गी, त्यस पछाडि भरतबहादुर न्युपानी, अनि त्यति बेलामा विद्युत केन्द्रीय कार्यालयमा हरराज न्युपानी भन्ने सर हुनुहुन्थ्यो, अनि उहाँसँग अनुरोध गरेर 3 करोड 68 लाख बजेट विनियोजन गरिदिनु भयो। त्यो बजेट विनियोजन भइसकेपछि हामीले सैगाका केही भागहरू करिब 1/2 भागहरूमा बत्ती बाल्न सफल भयौँ। त्यस पछाडि पनि सम्पूर्ण शैयालाई उज्यालो बनाउनु पर्छ भन्ने उद्देश्यका साथ विभिन्न ठाउँहरूमा फाइल बोकेर जाने क्रममा शैयालाई अरू फेरि 500 पोल थप भनेर बजेट विनियोजन भएको छ। 2080 सालमै त्यो ठेक्का टेन्डर भएको हो, तर त्यो एउटा केन्द्रबाट नै त्यो के अरे ठेक्का टेन्डर भएर आइसकेपछि एउटा इन्डियन मूलको कम्पनीले त्यो ठेक्का टेन्डर भएको छ र उसले काम गर्न फिटिकै मानिरहेको छैन। मैले बारम्बार यो कुराहरू मैले संघ सरकारका पहिलेका मान्यजीहरूले पनि दर्शाओ, विद्युत कार्यालयलाई पनि दर्शाओ, प्रदेश कार्यालयलाई पनि दर्शाओ, तर यो कुरा कहीँ कतैबाट सुनवाई भएको छैन। ठेक्का टेन्डर भइसकेको छ, कति टोलहरू लगाएर बाटोमा के अरे फालिएको छ, तर त्यो काम गरिरहेको छैन। हाम्रा कुराहरू सुन्दैन, माथिका पहुँचका पहुँचमा भएकाहरूका कुरा पनि सुन्दैन। ठेकदारका लापरवाहीको कारणले हाम्रो अरू बाँकी रहेका विद्युतहरू विस्तार हुन सकेको छैन। अब हामी विद्युतमा पोल माग्न जाँदा अथवा बजेटहरू माग्न जाँदा तपाईँहरूको त्यहाँ 19 ठेक्का टेन्डर भइसकेको छ, ठेकदारलाई भन्नुहोस् भन्छ। हामीले ठेकदारलाई भन्दा ठेकदारले हाम्रो कुराहरू सुन्दिन, अब माथिबाट के अरे भन्दा पनि नटिरहेको अवस्था छ। त्यही भएर त्यहाँका अरू केही ठाउँहरू विद्युतबाट हामी विद्युत बाल्न वञ्चित भएका छौँ ठेकदारको कारणले। यो कुराहरूलाई अब अहिले यहाँका नयाँ संघ सरकार अब एकलोटी सरकार बनाएको छ, एकपटक फेरि म नै काठमाडौँ गएर त्यो संघ सरकारमै गएर घरगताएर यो काम हुन्छ कि भन्ने आशा गरेको छु।
0: अब यहाँहरूले सैगामा जुन विद्युतको पहुँच अहिले विस्तार गर्नुभयो, अब अन्य गाउँहरूमा पनि 19 नम्बरका विभिन्न गाउँहरूमा के छ, यहाँको कार्यकालमै सबैतिर बत्ती बल्छ के सम्भव देख्नुहुन्छ?
1: तपाईँको जुन ठेक्का टेन्डर भइसकेको छ, त्यो ठेक्का टेन्डर भइसकेको बजेटबाट ठेकेदारले राम्रोसँग काम गरिदियो भने सैगाका बस्ती सैगाका कुनै पनि बस्तीहरूमा विद्युत पहुँच पुग्न सक्छ। तर ठेकेदारले समयमा काम गरिदिनु पर्यो, ठेकेदारका लापरवाहीका कारणले ठेकेदारले काम नगरिदिएर नै अहिलेसम्म त्यहाँ अधुरा रहे आउन।
0: जस्तो यहाँहरूले यी सड़कहरूका विद्युतका कुरा भए, जुन यहाँहरू निर्वाचनमा होमिँदै गर्दाखेरि जुन यहाँहरूले काम गर्ने भनेर प्रतिबद्धताहरू व्यक्त गर्नुभएको थियो, ती कामहरू कतिसम्म पूरा भयो अहिले?
1: अब तपाईँको हाम्रो सबैभन्दा समस्या भनेको घोरै उपमहानगरपालिका वडा 19 एउटा खाने पानीको पनि असाध्यै समस्या हो, स्वास्थ्यको पनि त्यही खालको समस्याहरू आउँछन्, शिक्षामा पनि त्यही खालका छन्। अब शिक्षामा पनि अब भनेको जति त सुधार गर्न सकेका छैन, तर शिक्षामा पनि पछिल्लो चरणमा राम्रै भएका छन्। स्वास्थ्यमा पनि हामीसँग स्वास्थ्यको राम्रो राम्रो खालको भवन थिएन। मैले नै आफ्नै पहलमा प्रदेश सरकारमा बारम्बार पहल गरिसकेपछि मान्य राजु खनालजीले 3 वर्षमा लगातार 1 वर्ष 20 लाख 15 लाख र अहिले पनि 10 लाख छ, त्यो गरेर हामीले स्वास्थ्यको भवन पनि निर्माण गरिसकेका छौँ। र अब लगत्तै यो अहिले परेको बजेटले निर्माण भयो भने हामी त्यहाँ स्वास्थ्य भवनमा पनि सरेर अरू सेवा सुविधाहरू पनि थप गरेर लैजानेछौँ भन्ने आशा गरेका छौँ। र तपाईँको खानेपानीको पहुँच असाध्यै हाम्रो 19 सबैभन्दा खानेपानीको समस्या हो, किनकि हाम्रो बस्ती माथि छ, खानेपानीका मुहानहरू तल छ। अब ती बस्तीहरूमा खानेपानी लग्नको लागि लिफ्टिङ खानेपानी योजना, वृहत लिफ्टिङ खानेपानी योजना पार्ने भन्ने उद्देश्यका साथ गोल्डी चरिबाङ सैगा जत खानेपानी योजना भनेर योजना परेको हो। तर त्यो योजनामा अरू अन्य दलका साथीहरू, प्रतिपक्षीय साथीहरू, अब इभन पनि अहिले चाहिँ हाम्रो के अरे मान्यज्यू जितेर जानुभएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यज्यू, उहाँ पनि त्यो ठाउँको अवलोकन गरिसक्नु भएको छ यो चुनावको बेलामा। त्यहाँनिर बजेट सीमित बजेटमा आउनाले थोरै बजेट आउँछ, हामीसँग योजना ठुलो छ, तर थोरै बजेटको कारणले त्यो कामहरू भइरहेछ। के अरे पाँच पोखरीमा पनि अहिले पाइपलाइन विस्तार भइरहेछ, र त्यो सैगाको ठन्डारा भन्ने ठाउँमा पनि पाइपलाइन विस्तार भएर करिब करिब मोटर जोड्ने कार्य अगाडि बढिरहेछ त्यो ठन्डारा भन्ने ठाउँमा। र सम्भवतः यो ठन्डारामा अहिले पानी झर्ने र पाँच पोखरीमा सुरुवात गरेर सके अहिले नभए अर्को सालसम्म के अरे त्यहाँ खानेपानीको व्यवस्थापन गर्न सक्यो भने त्यहाँका बजारवासीहरू, सैगा बजारवासी र के अरे पाँच पोखरी बजारवासीहरूलाई ठुलो राहत पुग्ने थियो भन्ने आशाका साथ लागेका छौँ। तर बजेट छुट्टिन्छ प्रदेश सरकारबाट, थोरै 20 लाख 25 लाख बजेट छुट्टिन्छ, योजना ठुलो छ, त्यो भएर नि त्यही गर्न सकिरहेको छैन। अब अहिलेका नवनिर्वाचित सङ्घीय मान्यज्यूले पनि अवलोकन गर्नुभएको छ त्यो ठाउँको, उहाँले अब सङ्घबाटै ठुलो बजेट पारेर त्यो ठाउँलाई व्यवस्थापन गरिदिनुहुन्छ भन्ने आशा गरेछु।
0: जस्तो अब नगरबाट पनि सबै वडाहरूलाई यो विकट अलिकति पहाड़ी एरिया भएर पनि बजेटहरू आर्थिक धेरै नै लाग्ने भएको हुन्छ। खास समान रूपमा बजेट वितरण गर्दाखेरि पहाड़ी एरियालाई न्याय भएको पाउनुहुन्छ यहाँले?
1: हामीहरूलाई वडामा दिने बजेट योभन्दा पहिला 80 लाखको दरले दिने गरे हो। अहिलेको विभिन्न कारणले, अब अहिलेको एजेन्सी आन्दोलनदेखि लिएर देशको परिस्थितिको कारणले अहिले त्यो पैसा आधा घटाएर हामीले 40 लाख रुपियाँ वडाबाट वडा कार्यालयहरूले दिएको छ। वडा कार्यालयले 40 लाखले हाम्रो 19 नम्बर वडा जस्तो विकट ठाउँमा हामीले 10 देखि 15 लाख त हामीले बर्खाभरि बाटो भत्किया हुन्छन्, पहिरो गएको हुन्छन्, ती बाटो बनाउनै सकिहाल्छ। 5-7 लाख रुपियाँ कार्यालय सञ्चालनमा सिद्धिहाल्छ, अरू त 5-7 लाख रुपियाँ बत्यो त्यसले विभिन्न शीर्षकहरूमा खर्च गर्न पर्ने हुन्छ। त्यो भावनाले अब अहिलेको बजेटबाट हामीले कुनै पनि विकास निर्माण काम गर्न सकेका छैनौँ। अब आउने दिनहरूमा अलिक बजेटको भोल्युम अलिक बढाएर आयो भने केही गर्न सकिन्थ्यो भन्ने कुराहरू हो। नगरपालिकाबाट पनि केही बजेटहरू विनियोजन भएका छन्, तर त्यसलाई पनि अहिले चाहिँ 40% घटाएर काम गर्ने भन्ने कुराहरू आइरहेछन्। त्यसो भावनाले समस्या छ, आवश्यकता धेरै छ, तर हामीसँग बजेट सीमित छ। त्यो भावनाले हामीले काम गर्न अत्यन्तै गाह्रो छ।
0: जस्तो यो 19 नम्बर वडा पहाड़ी भेट पर्यो, जहाँ त्यहाँका नागरिकहरूले खास गरेर जीविकोपार्जनको लागि कस्तो व्यवसायहरू गर्नुहुन्छ अहिले?
1: त्यहाँका नागरिकहरूको मुख्य व्यवसाय भनेको कृषि नै हो। कृषि गर्नुहुन्छ, कृषिहरू गर्दा पनि तपाईँको विभिन्न वन जंगली जनावरहरू जस्तै बदेल बाँदर यिनीहरूले खाएर त्यहाँका गरेको किसानहरूले गरेको खेतीबारी समयमा स्याहार्न पाउनुहुन्न। त्यहाँका जंगली जनावरहरूले खाएर असाध्यै अप्ठ्यारो। त्यहाँका मुख्य त्यहाँका किसानहरूले गर्ने व्यवसाय भनेको बाख्रा तपाईँको गाई वस्तु यिनै पालेर जीविकोपार्जन गर्नुभएको छ। अदुवा खेती गर्नुहुन्छ।
0: जस्तो अब ती उत्पादित वस्तुहरूको बजारीकरण के छ? सहज घुराईसम्मै ल्याउनु पर्छ कि के छ?
1: अब पहिले त तपाईँको बजारीकरण गर्नलाई पहिले त अब बाटोहरू नहुँदा त डोकैमा बोकेर थाप्लोमा डोकोमा बोकेर घोराईसम्म पुर्याउनु पर्ने अवस्था थियो। तर अहिले जुन किसिमका सबै टोलहरूमा ठाउँहरूमा बाटाहरू खुले, ती बाटाहरू खुले भावनाले अहिले थोरै उत्पादन भएका चिजहरू भने अटोमा हालेर अहिले अटोको अटोले गर्दा त्यहाँका जनताहरूलाई ठुलो राहत भएको छ। गाउँ गाउँ सबै टोलहरूमा अटोहरू छिर्ने बाटाहरू छन्। ती उत्पादन भएका चिजहरूलाई अटोबाट बजार लिएर बिक्री वितरण गरेर आफ्नो आय आर्जनहरू टार्नु भएको छ।
0: अब जस्तो शिक्षाका कुरा गर्दाखेरि अहिले बाल बालिकाहरूले टाढा विद्यालय भएकै कारण बीचमै पढाइ छोड्ने संख्याहरू बढ़िरहेको देखिन्छ। के छ 19 नम्बरमा सहज रूपमा शिक्षा पाएको अवस्था छ बाल बालिकाले?
1: शिक्षाको अवस्था भन्नुपर्दा अब त्यहाँका दूर दराजमा बसेका विद्यार्थीहरू हुन्, अब त्यहाँ स्कूलहरू छन्, तर ती स्कूलहरूमा के अरे तपाईँको पर्याप्त रूपमा टिचरहरू शिक्षकहरू भइदिनुहुन्न। घरेलु महानगरपालिकाले पनि हामी त्यहाँका जनप्रतिनिधिहरूसँग सरसल्लाह नगरिकन के अरे तपाईँको त दरबन्दी मिलानको नाममा आफ्नो अनुकूलका ठाउँहरूमा फ्याटे फ्याटे सोडा गरिदिनुहुन्छ। त्यस पछाडि त्यहाँ दरबन्दी खाली हुन्छ, दरबन्दी खाली भइसकेपछि त्यो स्कुलहरूमा 1 महिना 2 महिनासम्म शिक्षकको व्यवस्थापन हुन्न। त्यसले गर्दा त्यहाँका विद्यार्थीहरूको पढाइमा ठुलो ह्याम्बर भएको छ। माझी होडबाङमा पनि त्यही खालको परिपाटी छ, माझी चोचमा पनि त्यही खालको छ, र अन्य विद्यालयहरू पनि त्यस्तो खालको छ। कुनै कुनै हाम्रो घोराईको मानवन वडा 19 को कुनै प्राविधिक विद्यालयमा अहिलेसम्म स्थायी टिचर भन्ने छैनन्। सबै त्यही के अरे रातबाट खोलेर तपाईँको दरबन्दी खोलेर अस्थायी शिक्षकहरू राखिएका छ। त्यो भावनाले घोराईको मानवपालिकाले अलिकति त्यो शिक्षामा शाखाले र त्यहाँका प्रमुखजीहरूले पनि 19 लाई अलिकति प्राथमिकता दिएर शिक्षामा अलिकति सुधार गरिदिए राम्रो हुन्थ्यो। राम्रा शिक्षकहरू जानुहुन्छ, तर उहाँहरूलाई 6 महिना 1 वर्षमा फेरि सरुवा मिलाएर अर्को ठाउँ झारिदिइहाल्नुहुन्छ। यसमा चाहिँ असाध्यै दुःखको कुरा छ। त्यसले गर्दा पनि त्यहाँका विद्यार्थीहरूलाई पढाइमा ठुलो ह्याम्बर पुगेका छ।
0: यसको समस्या समाधान गर्नको लागि यहाँले त्यस्तो केही पहल गर्नुभएको छैन?
1: पहल मैले कति गरेँ पहल गरेँ, हाम्रो कुराहरू सुनाइ हुनु पर्यो, त्यहाँ कुराहरू सुनाइ नै हुँदैन। अब दरबन्दी मिलान भनिदिनुहुन्छ, सबभन्दा धेरै अब दरबन्दी मिलान गर्ने बेला त तलकाल माथि लग्दै पनि हुन्थ्यो, तर तल बसेका त छँदैछन्, माथि बसेका रामबालक पनि तलतिर झार्दिनुहुन्छ, त्यसपछि विज्ञापन गरेर अर्को नयाँ टिचर राख्ने वातावरण सिर्जना गरिदिनुहुन्छ, त्यो नगरौँ भन्दा पनि हुन्न। हामी के अरे प्रतिपक्ष भएर पनि होला, अब अलिकति 19 नम्बर नै शिक्षामा अलिकति धेरै हुने भएको छ, अप्ठ्यारो परेको छ।
0: जस्तो अब विभिन्न सिपमूलक कार्यक्रमहरू हुन सक्छ, नागरिकहरूलाई सिपसँग जोड्नका लागि त्यस्ता केही कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ यहाँहरूले?
1: कार्यक्रमहरू अब अहिले त बजेटको अभावको कारणले हामीहरूले त्यो व्यवस्थापन गर्न सकेनौँ। योभन्दा पहिलाको उहरूमा हामीहरूले विभिन्न समयमा आगतीका बिरुवाहरू लिएर, टिमुरका बिरुवाहरू लिएर, अनि यता वन कार्यालयसँग जोडिदिएर, जिल्ला वन कार्यालयसँग जोडेर दालचिनीका बिरुवाहरू, विभिन्न बोट बिरुवाहरू रोपे, विभिन्न किसिममा के अरे बिउ बिजनहरू उपलब्ध गराउने, गाई बस्तुहरूलाई के अरे तपाईँको शिविर राखेर, स्वास्थ्य शिविर राखेर ती गाई बस्तु त्यहाँका पशु चौपायहरूलाई भ्याक्सिन दिने विभिन्न कार्यक्रमहरू गरिराखेका छौँ।
0: जस्तो अब पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या दिन प्रतिदिन बढ़िरहेको छ, अब खास गरेर आफ्नै ओडामा आफ्नै ठाउँमा काम गर्नका लागि त्यस्तो केही कार्यक्रमहरू गर्न पाए हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
1: असाध्यै लाग्छ हजुर, लागेर त्यहाँका मान्छेहरूलाई राम्रो खालको के अरे तपाईँको व्यवसाय गराएर, त्यहाँका कृषिहरूमा पोज बनाएर, कृषि उत्पादनहरू गरेर त्यहाँका मान्छेलाई त्यही रोजगार दिन सक्न पाए हुन्थ्यो भन्ने हो। र हामीसँग सीमित बजेट हुन्छ, सीमित बजेटबाट त्यत्र पहाडहरू छेडेर विकास निर्माणहरू गर्नुपर्ने हुन्छ, विकास निर्माण गर्ने हो अहिले बाटो खन्छौँ हामी, तर फेरि यो बर्खा आउने बर्खाले फेरि त्यो पहिरो सबै गएर उस्तै भइहाल्छ, एउटा बाटो बनाउनलाई हामी 2-3 वर्ष लागिदिन्छ। हामीसँग पर्याप्त रूपमा बजेटहरू छैन, त्यसले गर्दा पनि विभिन्न किसिमका सिपमूलकहरू, विभिन्न किसिमका रोजगारहरू दिन नसकेको अवस्था हो। यो कुराहरूलाई हामी स्वीकार्नुपर्छ। यो राज्यले अलिक ठुलो पोलिसी लिएर, संघ सरकार प्रदेश सरकारले अलिक राम्रो खालको पोलिसी लिएर त्यो वातावरण रोक्न सक्यो भने त्यहाँका विदेश जाने प्लानहरू रोकिन्थ्यो कि भन्ने हो।
0: अब प्रदेश सरकारबाट के छ यहाँहरूको ओडामा बजेटहरू सहयोगहरू कतिको मिल्ने गरेको छ?
1: प्रदेश सरकारबाट म आफै फाइलहरू बोकेर गइसकेपछि हाम्रो कोइला खानी के अरे तपाईँको तोर्सा कोइला खानी वाडा कामलाई जोड्ने सडकमा प्रदेश सरकारबाट 20 लाख रुपियाँ बजेट विनियोजन भएको छ। त्यसपछि स्वास्थ्यमा अहिले पनि 10 लाख मैले अघि नपनि भने मान्य राजु खनालज्यूबाट त्यो 20 लाख 10 लाख अनि 1-2 ठाउँहरू 10-10 लाखका साना तिना योजनाहरू बजेट व्यवस्थापन भएका छन्। अरू प्रदेशबाट ठुलो बजेट छैन, संघ सरकारबाट झन् हाम्रो 19 शून्य नै छ अहिले।
0: जस्तो 19 नम्बर ओडामा कोइला खानेहरू पनि छन्, त्यहाँ काम गर्ने मजदुरहरूको अवस्था के छ? अहिले पनि सञ्चालन भइरहेको छ त्यहाँ काम गर्ने?
1: हजुर, कोइला खाने सुरुवात भइराखेको छ अहिले पनि। त्यहाँका के कोइलाका हिमाल साउजीहरूलाई हामीले उहाँहरूको के अरे अब बिमाहरू हरेक कुराहरू हुन्छ, उहाँहरूको के अरे त्यो काम गर्ने बेला उहाँहरूलाई सेफ्टीहरू, उहाँहरूको चाहिँ अब काम गर्ने समयमा हरेक कुराहरूमा ख्याल गरेर काम लगाउनु होला भन्ने कुराहरू गरिरहेका छन्।
0: एकदमै जस्तो अब अहिले ओडा नम्बर 19 को कुरा गरिरहँदाखेरि तत्काल गर्नै पर्ने कामहरू त्यस्ता केही छन्?
1: तत्कालै गर्नुपर्ने काम त तपाईँको यो सर्वद्वारी जोड्ने सडक, घोराई मसिना 5 पोखरी बेलताकुरा हुँदै सर्वद्वारी जोड्ने सडक, रोल्पाबाट पनि तपाईँको बेलताकुरासम्म जोडिसकेका छ, पुखानले पनि बेलताकुरासम्म जोडिसकेको अवस्था हो। तर हाम्रो घोराई उपमहानगरपालिकाबाट थोरै मात्रै जोड्न बाँकी छ। अब त्यो बजेट हामी वडाबाट 1-2 लाख रुपियाँ 2-4 लाख रुपियाँ हालेर सम्भव पनि नहुने, त्यही पनि मैले वडा कार्यालयबाट अहिले झगडा गरी लडाइँ गरेर भए पनि वडाबाट जसै भए पनि जनप्रतिनिधि साथीहरूले सम्झाएर भए पनि 7-8 लाख रुपियाँ मैले वडा कार्यालयकै बजेट त्यहाँसम्म जोड्नै पर्छ भनेर त्यो बजेट व्यवस्थापन गरेको छु। अब त्यो बजेट पनि अब ठेक्का टेन्डरबाट जाने भन्ने कुराहरू भइसकेपछि अब ठेक्का टेन्डर होला, त्यो काम कति हुन्छ होला, अब आउने अब त्यो बाटोलाई सबभन्दा त्यहाँसम्म जोडिदिन पाएपछि यहाँ हजारौँ हजारौँ हिँड्ने तीर्थयात्रीहरू सर्वद्वारे दर्शन गर्न जाने, त्यो पनि भारतीय मूलका पैदल हिँडेर जानेहरूलाई बाटो राम्रो भयो भने पैदल हिँड्नलाई पनि सजिलो होला, र कोही गाडी घोडा चढ्नु पर्यो भने पनि यातायात बाटो जान पर्यो भने सजिलो होला भन्ने लागे हो र त्यसमा लागि पनि भयो मैले प्रदेश मान्यज्यूले पनि यो कुरा जानकारी गराइसकेको छु यो आउने बजेटबाट बरु 19 एउटा मात्र भए पनि अलि धेरै भोल्युमको बजेट हालेर त्यो बाटोले जसरी भए पनि व्यवस्थापन गर्नुपर्छ मान्यजी भन्ने कुराहरू उहाँसँग राखिसकेको छु र अब सङ्घ सरकारसँग पनि अब यो बजेट विनियोजन हुनुभन्दा अगाडि एकचोटि सङ्घ सरकारका पनि गएर यी कुराहरूलाई घटघचाउनु पर्ला र यो मसिना पटुवाखोला वडाकारलाईसम्म जाने बाटोलाई पिच बनाउन सक्यो भने त्यहाँका कर्मचारीहरू त्यहाँका शिक्षकहरू त्यहाँका जनसमुदायहरू सबैलाई यातायात गर्न सजिलो होला भन्ने र 19 एउटा पर्यटकीय हिसाबले पनि सुन्दर ठाउँ हो त्यहाँ प्राकृतिकले सुन्दर छ त्यहाँ तपाईँको अब पाखलहरू पाक्न सुरु गरे लालिङ पाखहरू खोलेका छन् र यहाँका तराईतिरका के तपाईँको पर्यटकहरूलाई तराईतिरका नागरिकहरूलाई त्यो माथिको ठाउँमा घुम्न जाने वातावरण मिलाउन सक्यो र बाटोको फोर्स राम्रो भयो भने त्यहाँ गएर घुम्न गइसकेपछि
0: जस्तो अब यहाँको जति बाँकी छ कार्यकाल यो समयलाई अब कसरी व्यतीत गर्नुहुन्छ?
1: अब मेरो कार्यकाल करिब 1 वर्षको अवधि छ। अब यो कार्यकालमा मैले आफूले सक्ने जति मैले आफूलाई सङ्घ सरकारलाई भनेर हुन्छ कि प्रदेश सरकारलाई भनेर हुन्छ कि गरिब महानगरपालिकालाई भनेर हुन्छ कि वडा कार्यालयबाट हुने म आफूले लाग्नु पर्ने सबै ठाउँहरूमा लागि परेर सैगाको विकासको लागि म निरन्तर लागिरहनेछु र 1 वर्ष कार्यकालमा मैले केही ठाउँहरूमा पानी खुवाउन सक्यो र यी मेन मेन बाटाहरूलाई त्यहाँसम्म जोड्न सक्यो भने राम्रो हुन्थ्यो भन्ने हो। अब त्यसको लागि म निरन्तर लागि पर्नेछु।
0: अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यतिसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: केही छैन, म मेरो सम्पूर्ण 19 सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई मैले आफूले सक्नेसम्मको म गरेको छु र म निरन्तर 19 विकास निर्माणको लागि पर्नेछु भन्ने कुराहरू राख्दै आजको कार्यक्रममा जुन यो अवसर प्रदान गर्नुभयो यसको लागि हजुर लगायत सम्पूर्ण मध्यपश्चिम परिवारलाई हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु।
0: हस्, आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो त्यसका लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घोराही उपमहानगरपालिका वडा नम्बर 19 वडा अध्यक्ष ज्ञान बहादुर राईमाझीसँग, खास गरेर वडामा भइरहेका कामहरू, अहिले भइरहेका गतिविधि, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद। प्राविधिक मित्र प्रदीप अधिकारीजीलाई पनि विशेष धन्यवाद दिँदै हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्कार।

0: पल रेफरलमा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
2: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
6: सम्पर्क मोबाइल नम्बर 9822964
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
8: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
9: यौन उत्तेजना नहुने
8: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
9: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
8: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
4: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847-57193 र 9128-89-028
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686-61694
14: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
15: बिमा गराउन जाँदैछु
14: बिमा किन गर्नु पर्यो सर बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
14: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
14: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म
0: बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमालेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
0: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478331133 र 98686 37244।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: खै जन्म दर्ता दिनुस् त?
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संसदमा पेश। मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य। नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्षी दलको टिप्पणी।
2: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
1: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य। आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी।
3: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्क लागि क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
1: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत। यस वर्षको मनसूनको समयमा 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने।
4: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
1: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एक क्लीन स्वीप।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
6: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
3: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
6: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
7: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
6: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सेटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरू बराल,
2: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
6: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
4: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसंख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ अब मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
6: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
8: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ।
1: कृषिमा फेरिएका योजना के छन् रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
9: अनुहार हड्डी भाँचिएको जोड्ने
11: दाँतको एक्सरे सेवा
9: सामान्य तथा जटिल दाँत निकाल्ने
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
11: मेसिनबाट जरेदेखि दाँत भरिने
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
2: अड्गुरी घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: उद्यमशील पेसाको रूपमा स्थापित गर्ने लक्ष्य सहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
5: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
6: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
5: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
6: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
5: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
6: किसान सूचीकरण, परिचालन परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
5: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
6: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
5: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
7: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। होइन, अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो मात्र जोगाउने कुरा गरेका छन्, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
5: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
8: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
4: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि। सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
11: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
12: फोन नम्बर 082-563-479
11: मोबाइल नम्बर 98-494-67-487
13: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
14: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
13: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
14: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
13: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
14: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड
4: सिर्जना हो युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ
16: रोजगारी शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ
6: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप शिक्षा श्रम बजार सूचना सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ
16: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ
6: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ
16: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ
6: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ
16: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ
6: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ
16: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ डिजिटल साक्षरता नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ सन्तोष गन्धर्व सीआईएन काठमाडौँ
4: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं
8: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन् तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो नीतिका कुराहरू चाहिँ यहाँ आए तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
16: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
8: अब नीति तथा कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयनमा नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
16: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
8: यस्तो छ, मूल कुरा बहुत राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समाव्याज भुक्तानी गर्ने नै समाव्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन्ने त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
4: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
12: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
17: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि।
12: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
17: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
12: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
18: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
17: सम्पर्क मोबाइल नम्बर 98229264।
19: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बालिम सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक, बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
0: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना, फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न माग।
1: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण, विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम आदेश, एसएको नतिजा 9 बजेपछि हेर्न सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने, युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
1: र एक दिवसीय अभ्यास खेलमा अमेरिकाले 7 रन हराउँदै नेपाल ए विजयी, आईपीएलमा टस हारेर पंजाब ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको एकल सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज सिंहदरबारमा बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद बैठकबाट स्वीकृत नीति तथा कार्यक्रम पढेर सुनाउनु भएको हो। अपराह्न 4 बजे शुरू भएको राष्ट्रपति पौडेलको सम्बोधन करिब 1.5 घण्टा सम्म चलेको थियो। राष्ट्रपतिको सम्बोधन नसक्दै प्रधानमन्त्री बालेन्द्र शाह बैठक कक्षबाट बाहिरिनु भएको थियो। सम्बोधनमा अधिकांश पुराना र केही नयाँ विषय समेटिएका छन्, जसमा राजनीतिमा लाग्ने कर्मचारीलाई बर्खास्त गर्नेदेखि विदेशबाट फर्किने नेपाली नागरिकका लागि एकीकृत प्याकेजको घोषणासम्म गरिएको छ। निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय तोक्ने कुलिङ पीरियड राखिने भएको छ भने दलमा आबद्ध भएमा सेवाबाट बर्खास्त गर्ने नीति नयाँ सरकारले लिएको छ। देशको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने तथा सुरक्षाकर्मीका आवश्यक साधन आफै उत्पादन थालिने योजना समेत राष्ट्रपति पौडेलले सुनाउनु भएको छ।
3: सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। वृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ।
0: हालै मात्र लिम्पियाधुराबाट मानसरोवर जाने बाटो खुला गर्न चीनले सहमति जनाएपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको थियो। पश्चिम एसिया द्वन्द्वतर्फ लक्षित गर्दै सरकारले उद्धारका लागि तयार रहने मात्र होइन, नेपालमा गैर आवासीय नेपाली एनआरएनए को लगानीका लागि सहज वातावरण बनाउने राष्ट्रपति पौडेलले बताउनुभयो।
3: प्रवासमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न डायस्पोरा विज्ञ सञ्जाल तथा ज्ञान बैंक स्थापना गरिनेछ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानूनी सुरक्षा, सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ।
0: नेपाल सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा पनि गरेको छ। पर्यटक भिजा पूर्ण रूपमा अनलाइन बनाउने बताएको सरकारले तोकिएको भन्दा बढ़ी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिजा उपलब्ध गराउनेछ।
1: देशको करको संरचना र स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने योजना समेटिएको छ। त्यसै गरी समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ। यो कोषमा सरकारले बियो पूँजीका रूपमा 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गर्ने जनाएको छ।
0: सरकारले पूँजी बजारमा पेन्सन कोष र गैरावासी नेपालीको सहभागिता गराउने नीति लिएको छ। त्यस्तै पूँजी बजारलाई सुरक्षित प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गरिने नीति कार्यक्रममा उल्लेख छ। तितोपत्र नियमन नेप्से र क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने पनि बताइएको छ। सरकारले करको संरचनामा पुनरावलोकन गर्ने बताएको छ। उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने पनि लक्ष्य राखेको छ।
1: सरकारले आगामी दशकमा 30,000 मेगावट विद्युत उत्पादनको लक्ष्य लिएको छ। लक्ष्य हासिल गर्न वातावरण वन कानून संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। आयोजनाको प्रभावितै सियर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी सरकारले बाली लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। सरकारले समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने जनाएको छ। त्यसैगरी सरकारले आधुनिक विधिबाट भूमिको नाप नक्सा गरी अभिलेख राख्ने भएको छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति कार्यक्रममा समावेश गरेको छ।
0: सरकारले 2087 सालसम्म देशका 100% नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्याउने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ। यस्तै काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट बीआरटी को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया शुरू गरिने जनाइएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कड़ाईका साथ लागू गरिनेछ। यस्तै कारागारलाई सुधार गृहमा रूपान्तरण गरिने भएको छ। लगानी एक्सप्रेस आगामी साउनदेखि 0 दिन खरिद नीति लागू गर्ने, एआईको अधिकतम प्रयोग गर्ने, ब्रान्ड नेपाल अभियान सञ्चालन गर्ने, सेन्टर रेस्पोन्स

0: गर्ने भाषिक कार्यक्रममा आउँछ, किनभने यो कार्यक्रम भन्दा पनि बढ्ता चाहिँ यसको व्यवस्थापन नेपालको समस्या भने वास्तवमा जुनसुकै सरकार आउँदाखेरि पनि साधन र स्रोतको व्यवस्थापनको समस्या जति हो त्यो भन्दा पनि बढ्दा म्यानेजमेन्ट कन्सटेन्ट भन्छन् नि, त्यसलाई सही ढंगले सदुपयोग गर्ने जो सबभन्दा ठूलो समस्या हो, त्यसलाई सन्तुलित ढंगबाट कसरी जान सक्छ त्यसलाई प्रतीक्षा गर्नुपर्छ।
1: नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहमाथि नै तीन प्रश्न उठाएको छ। राष्ट्रपतिलाई धन्यवाद दिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसद गुरू बरालले नियमापत्ति गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको, राष्ट्रपतिको सम्बोधन हुँदै गर्दा बैठक कक्षबाट बाहिरिएको र नीति कार्यक्रमबारे कुनै दृष्टिकोण नराखेको भन्दै आपत्ति जनाउनु भएको हो।
2: प्रधानमन्त्रीज्यूले दुईटा राष्ट्रिय महत्वका बैठकहरू संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन, चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा, म सभामुख महोदय मार्फत यस विषयमा रूलिङको माग गर्दछु। यसको सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ, देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, बीचमा उहाँले बहिष्कार गरेर हिँडेको को हामीले देख्यौं। यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ।
1: त्यति मात्र होइन, बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर 15 मिनट संवाद गरेको बारे पनि आपत्ति जनाउनुभयो।
2: बैठक चलिरहेको छ, बैठकमा निश्चित मर्यादाहरू हुन्छन्, राष्ट्रपतिज्यूको टोटल सम्बोधनको करिब 15 मिनट सभामुख महोदय फ्रन्ट लाइनमा बसेर प्रधानमन्त्रीज्यूले के संवाद गरिनु भएको थियो, के छलफल गरिनु भएको थियो, यो संसदीय मर्यादाले नसाउने र अशोभनीय कुरा भएको हुनाले त्यो रेकर्डबाट त्यो चिजलाई डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ। यस अर्थमा यी तमाम मूल्य मान्यता मर्यादालाई सच्याउनको लागि म हार्दिक अनुरोध गर्छु।
1: त्यसपछि पनि धन्यवाद प्रस्ताव टेबल गरेर प्रधानमन्त्री सिधै बाहिरिनु भएको थियो। करिब 8 मिनट बसेको दोस्रो बैठकमा पनि प्रधानमन्त्री शाह पूरै बस्नु भएन। संसद बैठकबाट बाहिरिने क्रममा एमाले सांसद बरालले नीति कार्यक्रममाथि यस्तो टिप्पणी गर्नुभयो।
3: कुनै गन्तव्य छैन र यसले कुनै दिशा लिएको छैन।
4: रुलक ल भन्दा पनि बढी रुलक बाई ल भन्नु मिल्छ,
3: बुझ्नु मिल्छ। अहिले यो त यस्तो स्वेच्छाचारी पहिला भएको छ। प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
1: अर्को प्रतिपक्षी नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम खास गरी युवाहरूलाई निराश बनाउने गरी आएको टिप्पणी गर्नुभयो।
5: जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना बढी देखिन्छ, त्यसैले के भयो त्यसलाई बजेटसम्म जाँदा यसलाई अलिकति सोचेर युवाहरूको र जनता गर्नुपर्छ, सरकार आएको देखिएन।
6: नेपाल परिवेशमा शेयर बजारमा हरियाली लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: वित्तीय अनुशासन पालना गरौं, आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याउ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।
10: यो हो थाहा संचार।

0: नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: विपक्षी दलहरूले सरकार निरंकुशतातर्फ अघि बढ़ेको आरोप लगाएका छन्। आज शुरू भएको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले संसद रोकेर सरकारले जारी गरेको अध्यादेश र सुकुम्बासी बस्ती भत्काएको बारे विरोध गरेका हुन्। कांग्रेसका सचेतक निष्कल राईले संसद नियमावलीमा समेत आफूले फरक मत राखेको स्मरण गर्दै भ्रष्टाचारी सांसदले छूट दिने विषय मान्य नहुने बताउनु भएको छ।
3: प्रतिनिधि सभा नियामी मसौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ, तर बहुमतले त्यसलाई सुनेन। नियामलीको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छूट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ?
2: नेकपा एमालेकी सांसद पद्मा अर्यालले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको पनि विरोध गर्नुभएको छ।
4: लोकतन्त्रको प्राण भनेको नागरिकको संगठित हुन पाउने अधिकार, तर राजनैतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछ, यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ कि अब यो देशमा राजनैतिक आस्था मरेको हो कि अब राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै संकुचित र नियन्त्रण गर्ने दुस्ताहस हुँदैछ। यो लोकतन्त्र होइन, यो नियन्त्रित तानाशाहतर्फको यात्रा हो।
2: नेकपाका सांसद युवराज दुलालले प्रधान न्यायाधीश सिफारिस गर्न ल्याएको अध्यादेश निरंकुशताको शुरूआत कि लोकतन्त्रको अभ्यास भनेर सोध्नु भएको छ। प्रधानमन्त्री सहित 6 सदस्य रहने संवैधानिक परिषदमा 3 हुँदा बहुमत हुने व्यवस्था अध्यादेशबाट गरिएकोमा आपत्ति जनाउँदै उहाँले यसले न्यायपालिकाको विश्वासमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ।
5: संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा, सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा, या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा, ओझ, विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठूलो आघात पुर्याएको छ।
2: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेख नाका प्रयोग गर्दा सरकार किन मौन भनेर सोध्नु भएको छ। सीमा नाकामा विदेशीको चलखेल हुँदा सेना प्रयोग गरेर सुकुम्बासी भत्काउन नेपाली सेना प्रयोग गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलखेट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरूपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई।
2: राप्रपाकी सचेतक खुशबु ओलीले रासोपाले हिजो विपक्षीमा हुँदा उठाएको प्रश्न सम्झाउनु भएको छ।
4: प्रतिनिधि सभा सरकारको कठपुतली होइन, तपाईँहरूलाई लाग्ला यो मेरो कुरा हो, यो मेरो कुरा होइन, यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो जुन अहिले सत्तापक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्तापक्षमा उहाँ त्यो बेल्टमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन?
2: राष्ट्रिय सभाको बैठकमा पनि दलीय आधारमा नेताहरूले सम्बोधन गरेका थिए। दलीय आधारमा बोल्ने क्रम सकिएपछि दुवै सदनमा सरकारका मन्त्रीहरूले सरकारले हालै जारी गरेका अध्यादेशहरू पेश गरेका थिए।
1: पहिलो प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद एवं पूर्व मन्त्री जगदीश खरेलले आफूमाथि स्मार्ट टेलिकमको 30 अर्ब अनियमितता गरेको आरोप लगाइएको बारे प्रष्टीकरण दिनुभएको छ। आफू स्विजरल्याण्ड भ्रमणमा रहेका बेला एकात संचार माध्यमले भ्रम फैलाएको उल्लेख गर्दै उहाँले सो आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। भ्रमण सकेर आज मात्र स्वदेश फर्केको जानकारी गराउँदै उहाँले 1 रूपियाँ पनि अनियमितता गरेको पाइए आफू राजनीतिक जीवनबाट विदा लिन तयार रहेको बताउनुभयो।
7: यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु।
1: खरेलले आजै साइबर ब्यूरो र नेपाल प्रेस काउन्सिलमा उजुरी समेत दिनुभएको छ।
2: प्रधानमन्त्री बालिन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गराएको सन्दर्भमा सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जवाब माग गर्नुपर्ने कांग्रेसले बताएको छ। समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सचेतक निष्कल राई तथा सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव हुनुहुन्छ, तर बिहान 11 बजे बोलाइएको बैठकमा उहाँहरू उपस्थित हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनु भएको छ।
1: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अनिरा सुब्बीका अध्यक्ष दीपक धामीस्थित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगर्नु भनेको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्र, 2,54,801 छात्र र अन्य 7 जना छन्।
1: एसईको नतिजा सार्वजनिक गर्नका लागि केही बेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ र 9 बजेपछि नतिजा हेर्न सकिने जनाइएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: कस्तो राम्रो जुत्ता लगाएको,
9: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825567775।
9: सम्पर्क नम्बर 98478726873।
14: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065323।
2: सेन्सिटिभ परिसूचक 6.08 अंकले उकालो लागेर 473.5 73.41 पुगेको छ। कारोबार भएका मध्ये कुल 247 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 18 कम्पनीको ओह्रालो लागेको छ। यस्तै चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। आज 4,61,35,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ।
1: अख्तियारले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन जोड़िदिने प्रयोजनार्थ सेवाग्राहीसँग 1,40,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले केही दिन अघि पक्रेको थियो। अख्तियारले आरोपी दास विरूद्ध बेगो बमोजिम कार्यवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यूपानेले जानकारी दिनुभयो।
2: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ थर र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुबडा भट्टाचार्यले जानकारी दिनुभयो। यसका लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13-15 पन्ध्रसम्म चीनको भ्रमण गर्ने तालिका तय भएको बेजिङले पुष्टि गरेको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिङपिङको निमन्त्रणमा अमेरिकी राष्ट्रपति ट्रम्पले मे 13-15 चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दालाई हेर्ने दृष्टिमा विवाद छ। राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रेलको शुरूमा भ्रमण गर्ने कार्यक्रम तय भएको भए पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उहाँले यसअघि आफ्नो भ्रमण स्थगित गर्नुभएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाव दिने अपेक्षा गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेजिङ स्थित टेम्पल अफ हेभन को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्। सन् 2017 पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। अमेरिका इजरायल र इरान बीच चलिरहेको युद्ध, होर्मुज जलमार्गमाथिको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिको चिन्ताका बीच हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ।
2: इरानले क्षेत्रीय युद्ध अन्त्य गर्न तथा विदेशमा रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्न अमेरिकासँग माग गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आज पत्रकार सम्मेलनमा इरानले कुनै विशेष छूट नभई आफ्नो वैधानिक अधिकारको मात्र माग गरेको बताउनुभयो। उहाँका अनुसार इरानले होर्मुज क्षेत्रमा जारी युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने तथा वर्षौंदेखि विदेशी बैंकहरूमा रोक्का गरिएको इरानी जनताको सम्पत्ति रिहा गर्नुपर्ने माग अघि सारे यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि आफ्नो प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गर्नुभएको थियो।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7-0 पराजित गर्दै रोमाञ्चक जीत दर्ता गरेको छ। आफ्नो चौथो तथा अन्तिम खेल अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल एले श्रृंखलामा 100% जीत निकालेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41.1 ओभरमा सबै एक गुमाएर 257 रन मात्र जोड्न सक्यो। अमेरिकाका लागि स्यान जयसूर्याले सर्वाधिक 71 रन बनाए। नेपालका लागि शर्मनले 4 विकेट लिए। मूलपानी माथिल्लो क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले शतकीय पारी खेले। सन्दीपले 115 बलमा 111 रन बनाए। यससँगै नेपाल एले अमेरिका र स्कटल्याण्डसँग समान 2-2 अभ्यास खेल खेलेको छ। समान 4 खेल नेपालले नै जितेको छ।
2: इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले पंजाब किंग्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। धर्मशालाको एचपीसीए स्टेडियममा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पंजाबले ताजा अवस्थामा 6.5 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। पंजाब अंक तालिकाको चौथो स्थानमा छ भने दिल्ली आठौं स्थानमा छ। पंजाबले हालसम्म 10 खेल खेल्दा 6 जित र 3 हार बेहोरेको छ। उसको 13 अंक छ। त्यस्तै 11 खेल खेलेको दिल्लीले 4 जित र 7 हार बेहोरेको छ। दिल्लीको 8 अंक छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बालिन सरकारको पहिलो नीति कार्यक्रम सार्वजनिक, बजेट अधिवेशनको पहिलो बैठकमै विपक्षी दल आक्रमक।
1: राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा हिँडेपछि प्रधानमन्त्रीको आलोचना, फ्रन्ट लाइनमा बसेर गरेको 15 मिनटको संवाद डिलिट गर्न विपक्षीको माग।
2: स्मार्ट टेलिकमको 30 अर्ब भ्रष्टाचार बारे पूर्व मन्त्री खरेलको प्रष्टीकरण। विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। एससीको नतिजा 9 हेर्न सकिने।
1: अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने। युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न अमेरिकासँग इरानको माग।
2: र एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल ए विजयी। आईपीएलमा टस हारे पंजाब ब्याटिङ गर्दै।
1: हाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाती एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
5: साथै एमबीबीएस एमएस हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
8: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुलास रोड घुराईदाङ फोन नम्बर 082-5561-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोडी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
8: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5560-734 र 082-5560-138।
4: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
18: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
17: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
18: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
17: पाठेघरमा मासु पलाउने,
18: निसन्तान महिलाको चेक जाँच,
17: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
21: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
21: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू:
22: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
22: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
22: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
22: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
5: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
25: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराई दाङमा।
0: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही पन्ध्र दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
0: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही पन्ध्र सड़क विभाग रोड दाङ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज। कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको कार्यक्रम जस्तो थियो, त्यो खालको नै छ, त म त गम्भीर जस्तो देखेको छु।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवारपूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खासगरी अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केट हो, नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तर कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। अथवा कार्य गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता दिन सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यो अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ

0: बुझेको बुझेन
1: होइन त्यो उहाँहरूले लेख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ होइन जस्तै आर्थिक सुधारहरू लगानी मैत्री खालको एउटा खालको संकेत देखिएको छ होइन डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको नीतिगत कार्यक्रम जस्तो थिए त्यो खालको नै छ तर धेरै महत्वाकांक्षी जस्तो देखेको छ
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन
1: होइन मैले भने हजुरको त्यहाँनिर उहाँको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ होइन ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर हरित कर प्रणाली कुरा राखेका छ गर्न सक्ने खालको कुरो हो कि भन्ने
0: यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिएको छ
1: होइन मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टी सेक्रेटरी पार्टी पनि हुनुहुन्थेन त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई
0: केही सातामा बजेट पनि आउँदैछ यो बीचमा तपाईँको सुझाव के छ सरकारलाई
1: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धक्काइदिएको त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई अब अर्को विषय छोटकरीमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन् आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट
2: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो त्यसपछि मूल्य केही घट्यो गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन मैले भर्खर इरानका तथाकथित प्रतिनिधिहरूको जवाफ पढे मलाई त्यो मन परेन पूर्णत अस्वीकार्य तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छनृ

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा अबको केही बेरमै सार्वजनिक गर्दैछ। बोर्डको कार्यालयमा परीक्षाको नतिजाको प्रतीक्षामा पत्रकार लगायत उपस्थित रहेका छन्। आम विद्यार्थीहरू पनि नतिजाको प्रतीक्षामा रहेका छन्। बोर्डले 8 बजे अघि नै सार्वजनिक गर्ने तयारी गरे पनि प्राविधिक कारणले केही ढिलाइ भएको सुनाएको छ। एसी गत चैत्र 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक हुन लागेको हो। यस वर्ष एसीमा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नेमीतर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 77,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्रा र अन्य 7 जना छन्। दाङमा 8 वटा नमूना माध्यमिक विद्यालय छन्। सबै विद्यालयलाई सरकारले विद्यालय सञ्चालनका लागि विभिन्न शीर्षकमा वार्षिक रूपमा रकम दिने गरेको छ। तर विद्यालयमा आवश्यक शिक्षकको तलबभत्ता र अन्य खर्चको व्यवस्थापनका लागि फन्दै खुराहीमा रहेको जिल्लाको सबैभन्दा पुरानो विद्यालय पद्मोदय नमूना माविमा बाल विकासदेखि कक्षा 12 सम्म 3,516 विद्यार्थी अघिल्लो शैक्षिक सत्रमा भर्ना भएका थिए। यस वर्ष अहिलेसम्म 500 नयाँ विद्यार्थी भर्ना भइसकेका छन् भने भर्ना कार्यक्रम चलिरहेको छ। 31 स्थानीय दरबन्दी मात्रै भएका कारण विद्यालयबाट तलब भत्ता खाने गरी शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको विद्यालयले सुनाएको छ। विज्ञान प्रबन्धनका लागि सरकारले यस विद्यालयलाई वार्षिक 60 लाख रूपियाँ प्रदान गरिदिएको छ। 31 स्थानीय शिक्षक, 69 जना निजी स्रोतका शिक्षक र बाँकी अन्य कर्मचारी गरी 150 जना शिक्षक कर्मचारीलाई 6 करोड़ बढ़ी रकम विद्यालयलाई आवश्यक पर्ने विद्यालयका प्रधान अध्यापक लोक बहादुर बस्नेतको भनाइ छ। गत शैक्षिक सत्रमा विद्यालयले फर्ना शुल्क बापत प्रति विद्यार्थी 900 र अंग्रेजी माध्यमतर्फ न्यूनतम 230 देखि 1200 वार्षिक शुल्क उठाएको थियो। विद्यालय व्यवस्थापन समिति गठन नभएको र सरकारको परिपत्रका कारण यस वर्ष कुनै पनि शुल्क नउठाएको विद्यालयले सुनाएको छ। जिल्लाका दर्शन मावि, उदयपुर मावि, वीरेन्द्र मावि, गुरु जजुरा मावि, साधारण मावि, महेन्द्र मावि, बीपी नमूना माविहरूले भने विद्यार्थी फर्ना नभनी केही शुल्क भने उठाउने गरेका छन्। दाङ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनहरूमा ज्येष्ठ नागरिक, महिला, विद्यार्थी र अपाङ्गता भएका विद्यार्थीहरूका लागि छुट्याएको आरक्षित सीट तथा भाडा छुटको प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नियम पालना नभएको जनगुनासो बढेपछि प्रशासनले कड़ा कदम चालेको हो। नेपाल सरकारको नियम अनुसार सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूका लागि अनिवार्य सीट आरक्षण र ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएकाहरूलाई भाडामा सहुलियत दिनुपर्ने व्यवस्था छ। तर जिल्लामा सञ्चालित कतिपय सवारी साधनहरूले यी नियमहरूको व्यवस्था गरिरहेको पाइएको प्रशासनको भनाइ छ। सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनद्वारा हस्ताक्षरित सूचना अनुसार यसअघि सरकारवालाहरूसँग पटक पटक बैठक बसी नियम पालना गर्न आग्रह गरिए तापनि व्यवहारमा सुधार नदेखिएको उल्लेख छ। नियमको पूर्ण पालना नहुँदा

0: शिक्षित वर्गले शास्ति भोग्नु परेको भन्दै प्रशासनले अबका दिनमा यसलाई कडाईका साथ अनुगमन गर्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले यो सूचना मार्फत सम्पूर्ण यातायात व्यवसायी र चालक सहचालकहरूलाई राज्यले तोकेको सहुलियत र आरक्षणको व्यवस्थालाई अक्षरांश पालना गर्न अन्तिम चेतावनी समेत दिएको छ। र दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल सरकारले भर्खरै लागू गरेको मूल्य पारदर्शिता एमआरपी सम्बन्धी वस्तुगत समितिहरूसँग छलफल गरेको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा सोमबार खुराहीमा छलफल भएको थियो। वर्षौंदेखि अण्डर बिलमा आएका वस्तुहरूमा एमआरपी नभएको बताएका छन्। उत्पादन गर्ने उद्योगले नै एमआरपी उल्लेख नगरेको हुनाले लागू हुन नसक्ने बताएका छन्। उद्योगले मूल्य नतोकेको र अण्डर बिलमा आएका वस्तुमा समय सीमा तोकेर एमआरपी लागू गर्न सुझाव दिएको छ। खुद्रा पसलमा तत्काल लागू गर्न कठिन हुने बताए। कार्यक्रममा संघको निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी, उपाध्यक्ष ध्रुव कुमार गहतराज लगायतले व्यवसायका जिज्ञासाको जवाफ दिनुभएको थियो। कार्यक्रममा सहभागीलाई धन्यवाद। वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले र संचालन सचिव विकास ओलीले गर्नुभएको थियो। अस्ट्रेलियाली राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578306689।

0: विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
2: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
2: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
2: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ।

0: घोराई हस्पिटल को ठीक अगाड़ी फोन 082-5-63-509 र मोबाइल 98-453-0653-23।
1: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
2: बीमा गराउन जाँदैछु।
1: बीमा किन गर्नु पर्यो सर? बीमा
2: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
1: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
2: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
1: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
3: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
2: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
0: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय खोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर खोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
1: त्यो त मैसकी बहिनी हो,
3: आजदेखि तेरो भाउजू।
2: लाली बजार
4: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जाने।
2: गुरु आमा
5: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
2: र परालको आगो।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-65-63-027,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड,
12: मध्यपश्चिम टाइम चेक। यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नबिल बैंकको आर्थिक सहयोग सुषमा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा 4 दिने जलन उपचारको निशुल्क शिविर आज सम्पन्न भएको छ। वैशाख 25 गतेदेखि शुरू भएको निशुल्क स्वास्थ्य शिविरमा 85 जनाले सेवा लिएका छन् भने 25 जनाको शल्यक्रिया गरिएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै नबिल बैंकको आयोजनामा दाङमा पहिलो पटक आयोजना गरिएको शिविरमा उपचार पाउँदा लामो समयदेखि उपचारको अभावमा रहेका विपन्न तथा गरीब परिवारका नागरिकहरूले खुशी व्यक्त गरेका छन्। सुषमा कोइराला मेमोरियल अस्पतालका चलन विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा गरिएको निशुल्क शिविरलाई आगामी दिनहरूमा पनि आयोजना गरिने राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुनाएको छ। गुडिया बनाउन सिकेपछि तुलसीपुर उपमहानगरपालिका 7 निवासी टीका कुमारी सार्कीको दैनिक नै फेरिएको छ। पहिले चुलो चौकोमै सीमित रहनुभएका वहाँ सिप सिकेपछि दैनिकी फेरिएको हो। त्यस्तै तुलसीपुर छ कि मीना लामेछाने पनि अहिले अचार बनाउनमा व्यस्त हुनुहुन्छ। घरमा उत्पादन भएको लसुन खुर्सानी बोडी लगायतका अचार बनाएर बेच्ने गर्नु भएको छ। उहाँहरू यसरी उद्यममा जोडिनु भएको छ। अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयार्जनमा जोडिएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा 15 दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीतर्फ आमदामीमा जोडिएका हुन्। तुलसीपुर 6, 7 र 9 नम्बर वडाका महिलाहरूलाई तालिम दिएको थियो, जसमा 25 जना अचार बनाउने, 47 जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयार्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पाण्डेले बताउनुभयो। उहाँका अनुसार महिलाहरूले 11 प्रकारका अचार बनाउन सिकेका छन् भने 9 प्रकारका गुडिया बनाउन सिकेका छन्। खरायो, पाण्डा, गणेश, टायर, कुसन, लभ कुसन बनाउन सिकेका हुन्। त्यस्तै अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो सोक, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन्। सरकारले सुशासनलाई मुलुकको समृद्धिको आधारशिला बनाउने घोषणा गरेको छ। आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने, कृषि क्षेत्रको रूपान्तरणका लागि नीतिको सुधार गर्ने, कर संरचनाहरूको पुनरावलोकन गर्ने, नाफी मालपोत सेवालाई एकीकरण गर्दै स्थानीय तहमा विस्तार गरिने, शेयर बजारमा पेन्सनको व्यवस्था र गैर आवासीय नेपालीहरूलाई सहभागी गराइने घोषणा गर्नुभएको छ। त्यसै गरी आज प्रस्तुत नीति तथा कार्यक्रममा सहकारी बचतकर्ताहरूको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा घोषणाको स्थापना गर्ने, श्रम नियत अर्थतन्त्रलाई रिमोट वर्क अर्थतन्त्रमा रूपान्तरण गर्ने र पर्यटन क्षेत्रको विकासका लागि 2084 पूर्ण तयारी गरी भिजिट नेपाल 2085 मनाउने घोषणा पनि गरिएको छ। र सरकारले आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने बताउनुभयो। उहाँले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता निश्चित गरिने उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ। राष्ट्रपति पौडेलले अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताउनुभयो। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा स्थिर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ।
हौस्तोलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरू सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभए तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई दिनुहोस् नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

हामी आफ्नो दुःखको मूल कारण अरू अरूलाई ठान्छौ, अरू परिस्थितिलाई ठान्छौ, जबकि खोज्दै खोज्दै गयो भने दुःखको कारण बाहिरको परिस्थिति होइन, दुःखको मूल कारण हाम्रो मनस्थिति हो। मनस्थितिलाई हामीले सुधार गर्न सक्यौं भने जुनसुकै परिस्थितिमा पनि हामी प्रफुल्ल रहन सक्छौ, खुशी रहन सक्छौ। यदि मनस्थिति बिगार्यौं भने बाहिर जति राम्रो परिस्थिति भए पनि हामी सुखी रहन सक्दैनौ, खुशी रहन सक्दैनौ। धेरै मानिसले काम गरे, दुःखको के हो त कारण, सामाजिक अवस्था भन्ने निर्कुलमा पुगे। समाजको अवस्था नै यस्तो छ, त्यही अवस्थाको कारणले व्यक्तिले दुःख पाइरहेका छन् र समाजमा खुब खुब काम गरे। सामाजिक असमानता नै दुःखको मूल कारण हो, त्यसकारण यस असमानतालाई हटाउ, समानता लिएर आऊ भन्ने प्रयत्न गरे तर सबै असफल भए। कहीँ पनि सामाजिक समानता लिएर आउन पनि सकेनन्, ल्याएर कोही सुखी हुन पनि सकेन। धेरै प्रयत्नहरू भए, अहिलेसम्मको मानिसको इतिहासमा यति धेरै खोज भएका छन्, यति धेरै काम गरेका छन्। सामाजिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ, आर्थिक अवस्थालाई परिवर्तन गर्यो भने सुखी हुन्छ। दुःखको मूल कारण नै आर्थिक कमजोरी रहेछ, त्यसकारण आर्थिक समुन्नत हुनुपर्दछ। खुब खुब गरे तर गहिरेर हेर्यो भने जहाँ आर्थिक सम्पन्नता बढी छ, ती मानिसहरूको मनमा एकपटक हेर, उनीहरू सबैभन्दा बढी दुःखी छन्। आर्थिक अवस्थाले मात्रै कोही सुखी हुँदो रहेछ, किन हुँदैन थियो भने नि मन हो के मूल, सुख दुःखको मूल मन हो। मन बिग्रिएको छ भने सारा जगतलाई सपारेर पनि सुखी हुन सकिँदैन। त्यसकारण यसको अर्थ यो होइन कि सामाजिक अवस्थाहरूको सुधार नगरौं, बिग्रिएका कुराहरूलाई नबनाऊ, आर्थिक अवस्थालाई सुधार नगरौं भन्ने होइन, बिल्कुल गरौं। तर मूल मन हो, मनलाई पहिला सुधार गरौं, किनभने मन सुध्रियो भने सामाजिक अवस्था पनि सुध्रिन्छ, राजनीतिक अवस्था पनि सुध्रिन्छ, आर्थिक अवस्था पनि सुध्रिन्छ। सारा सुधार नै मूल मन हो, पहिला मनलाई सुधारौं अनि अरू सुधार्न शुरू गरौं, सब सुध्रिन्छ। तर मनलाई जस्ताको तस्तै छोडेर अरू व्यवस्थाहरू सुधार गर्न खोजेर हामी समुन्नत हुन सक्दैनौ, हामीले खोजेको कुरा प्राप्त गर्न सक्दैनौ। मूलत मन हो, मनलाई सुधार्ने तरिका मनलाई प्रवाहमा छोड्नुपर्छ, अथवा मनको पनि श्रम र विश्रामको स्थिति हुन्छ। श्रम र विश्रामको सन्तुलन सर्वाधिक महत्वपूर्ण सन्तुलन हो। जहाँ श्रम र विश्रामको सन्तुलन बन्यो, त्यहीबाट सबै कुरा व्यवस्थाहरू राम्रो बन्न शुरू गर्छ। हाम्रो मनलाई पनि यो सन्तुलनभित्र राख्नुपर्छ, मनलाई आफूले काम लगाउनुपर्छ, मनलाई छाडा छोड्नु हुँदैन। जसले मनलाई जानी जानिकन काम लगायो, त्यही व्यक्तिले मात्रै मनलाई काम नलगाएर चुपो लागेर बस बाबु भनेर शान्त पनि बनाउन सक्छ, किनभने मन उसको नियन्त्रणमा हुन्छ, मनलाई छाडा छोड्नु हुन्न। मनलाई काम लगाउने तरिका के हो? हर हमेसा चिन्तन गर्ने, हर हमेसा आफूले जानी जानिकन विविध विषयमा विचार गर्ने, अहिले यो विषय के गर्ने होला त्यसमा विचार गर्ने, भोलिको योजना बनाउने, यो विषयमा नि योजना बनायो, अर्को विषयमा नि योजना बनायो, उसलाई त फुर्सदै भएन अरू चिन्ता गरेर बस्ने, आफै मन चलिरहोस् त्यतातिर उसले मनलाई फुर्सदै दिएन, मनलाई काम लगाइरह्यो। हे मन, यो विषयमा चिन्तन गर, अरू केही काम भेट्टाएन भने गीत लेख्न थाल, कविता लेख्न थाल, कथा लेख्न थाल, एउटा चित्र बनाउन शुरू गर, कुनै न कुनै सृजनात्मक काम शुरू गरिहाल। सृजनात्मक काम शुरू गर्यौं भने हाम्रो मन त्यही अल्झियो, अब चाहिने नचाहिने कुरा सोच्ने फुर्सद पाएन, मनलाई छाडा छोड्नु हुन्न, केही न केही काम दिइरहनुपर्छ, किनभने मनको स्वभाव छ खाली बस्न सक्दैन, काम दिनुपर्छ। र आफूले काम लगाइरह्यो मनलाई, काम दिइरह्यो भने अनि मनलाई एकछिनपछि मन अब काम सकियो, अब आराम गरौं, आरामसँग मन स्थिर हुन्छ, शान्त हुन्छ मन। त्यसकारण सुन्दरतम तरिका
मनलाई जहिले पनि कर्ममा लगाइरहने, यसले मन राम्रो बन्छ र योजनाहरू बन्छन् र प्रगति

0: आउने विचारहरू यो चाहिँ चिन्ता आफूले जसले आफ्ना विचारलाई नियन्त्रण गर्यो म यो विषयमा विचार गर्छु अब यो विषयमा म सोच गर्दछु यो विषयमा योजना बनाउँछु भोलि गर्ने कामको लागि यसरी तयारी गर्छु र आफ्नो मनलाई भोलिको तयारीमा प्रयोग गर्यो भने यो चिन्तन यसले हाम्रा सारा दुःखहरूको हरण गर्छ हाम्रा सारा दुःखहरू हाम्रो मनको चिन्तन अवस्थाले नाश गर्छ सारा दुःखहरू उत्पन्न गर्ने चिन्ता अवस्थाले पूरै दुःखको निर्माण गर्छ सुख दुःख बाहिर कहीँ छैन मनमा छ र दुःख मनको चिन्तामा सुख मनको चिन्तनमा बस त्यति नै हो यसलाई ठिकसँगले बुझौं अर्को कुरा त्योभन्दा अगाडि मनलाई विश्राममा लैजान के गर्नुपर्छ यो त मनलाई श्रममा लगाउने कुरा भयो मनलाई आफैले श्रममा लगाउने आफूले काम दिने आफै काम नगरोस् छाडा नहोस् मन मन नियन्त्रित होस् यसको तरिका त हामीले बुझ्यौं चिन्तन गर्ने अब मनलाई विश्राममा कसरी लैजाने विश्राममा जब काम सकियो चिन्तनहरू सकियो त्यसपछि विश्राममा जाने बेलामा जे हुन्छ होस् मनलाई छोड दिने कसरी छोड दिने भने प्रवाहमा छोड दिने जसरी नदी बगेको छ एउटा थोपा नदीमा पर्यो नदीमा बग्यो थोपा थोपा मिलेर नदी बन्यो नदी बग्न थाल्यो नदीले कहिल्यै पछाडि फर्केर हेर्दैन नदीले कहिल्यै कसैलाई पनि निषेध पनि गर्दैन यो गर भनेर आदेश पनि दिँदैन फोहोर आए पनि बगाएर लैजान्छ सफा आए पनि बगाएर लैजान्छ जे हुन्छ उसले प्रवाहमा आफूलाई त्यसैमा एक बनाएर लैजान्छ फोहोर भए फोहोरैसँग मिलेर नदी बग्छ सफा छ भने सफासँगै मिलेर बग्छ यो फोहोर योसँग बग्दिन भन्दैन धमिलो पानी आएछ म धमिलोसँग मिल्दिन भन्दैन धमिलो होस् सङ्गलो होस् प्रवाहमा जान्छ त्यसै गरी कसैले राम्रो काम गर्छन् नराम्रो काम गर्छन् आफ्नो स्वभाव अनुसार गर्छन् म उनीहरूमै बग्दिन्छु दुइटैलाई स्वीकार गर्छु कसैले राम्रो काम गरे पनि मलाई स्वीकार छ नराम्रो गर्यो त्यो पनि स्वीकार छ म कसैको विरोध गर्दिन म राम्रो गर्छु नि म चाहिँ राम्रो गरौं अरूले के गर्यो उसको कुरा सबैलाई म राम्रो बनाउन सक्छु र एउटा सफा पानीले सबै पानीलाई सफा गर्छु भनेर लागेर सक्छ र त्यो त प्रवाहमा हिँड्दै हिँड्दै गएपछि आफै सफा हुन्छ त्यसै गरी मानिस पनि जब जीवनलाई अगाडि भोग्दै जान्छ आफै राम्रो बन्दै जान्छ कति पहिला नराम्रा प्रवृत्ति भएका मान्छेहरू नराम्रा सोच विचार भएका मानिसहरू अगाडि हन्डर खाँदै जान्छन् सुध्रिँदै जान्छन् पछाडि आफै समयले सुधार्छ जसरी पानी बग्दै जान्छ पानी आफै सङ्लिँदै जान्छ त्यस्तै हो सबैलाई उसको आफ्नो हन्डरले आफ्नो घटनाक्रमहरूले आफ्ना दुःखले सिकाउँदै जान्छ सब सिक्दै जान्छन् मैले कसैलाई सिकाएर सिकाउन सक्दिनँ सङ्गलो पानी अलिकति छ भन्दैमा सबै धमिलो पानीलाई सङ्गलो बनाउन सक्दैन सम्भव हुँदैन बरु त्यही मिलेर जानु नै श्रेयस्कर हुन्छ हामी पनि मिलेर जानुपर्छ म अलग हुँ भन्ने सोच्नुहुन्न एउटा रुखमा भएको एउटा पातले मलाई चाहिँ आराम गर्न मन लाग्यो अरू पातहरू नहल्ली भनेर हुन्छ र हावाको प्रवाह चलिरहेको छ रुखका हाँगाहरू हल्लिरहेका छन् त्यो बेलामा एउटा पातले भन्यो होइन म हल्लिन्न र हल्लायो भनेर दुखी भयो भने कस्तो अचम्म हुन्छ एउटा पातले म अलग ठानेर हुन्छ र तिनीहरूभन्दा म अलग छु म हल्लिन्न भनेर हुन्छ र पातको गरिमा त यसैमा छ उसको सुख यसैमा छ सारा बोट हल्लियो ऊ पनि हल्लियो ऊ पनि सँगसँगै हल्लिन सुरु गर
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न

0: नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मीटर माथि, फोन 082562707।
4: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082590466 9829185053।
7: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पाइल्स, फिस्टुला, फिसर भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई। मोबाइल नम्बर 98471993944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: हावा शान्त भयो त्यो बेलामा पातले म नाच्छु अब म हल्लिन्छु नाच्छु भनेर हुन्छ होइन सारा बोट शान्त भयो रुख शान्त भयो म पनि शान्त हौ सबैले जे गरिरहेको छ त्यही प्रवाहमा आफूलाई लिएर जानु नै शान्तिको स्रोत हो एउटाले एउटा काम गरिराखेका छ आफू विपरीत गर्न खोज्नु अशान्तिको मूल जड नै त्यही हो जे भइरहेको छ म यो समाजभन्दा अलग होइन समाज राम्रो छ भने म यही राम्रोको हिस्सा हुँ नराम्रो छ भने म पनि त्यसैको हिस्सा हुँ सबैजनालाई नराम्रो बनाएर म मात्रै राम्रो बन्न खोजेर म राम्रो बन्न सक्दिन किनभने म त्यही समाजको उपज हुँ त्यहीँबाट उत्पन्न भएको हुँ समाज जस्तो छ म पनि त्यस्तै छु अरूले जे गर्छन् मैले पनि त्यही गर्नुपर्छ यो प्रवाह हो जीवन यो जीवनमा म एक्लो छैन म मात्रै होइन म मात्रै एक्लै भएर म बनेको होइन म आज जुन ठाउँमा छु जे बनेको छु यही समाजको कारणले बनेको छु परिवारको कारणले बनेको छु इष्टमित्रको कारणले बनेको छु मसँग अलिकति बुद्धि छ भने ज्ञान छ भने त्यो ज्ञान पनि मैले यही जगतबाट लिएको हुँ मेरो आफ्नो ज्ञान कहाँ हो र अरूबाट सिक्दै सिक्दै सिक्दै मैले ज्ञान लिएको हुँ नि त्यसकारण मेरो ज्ञानको स्रोतै यही जगत हो यही संसार हो अनि यो संसारभन्दा अलग म कसरी हुन सक्छु मैले अलिकति सुखको अनुभव गरेको छु यहीँबाट सुख लिएको छु यहाँबाट नलिएको भए म एक्लै सुखी हुन सक्थे र सक्दैनथे यहीँबाट लिएको छु मैले सम्पत्ति पनि कमाए भने कहाँबाट माथि आकाशबाट सम्पत्ति झर्या हो र यिनीहरू सबैबाट मैले लिएर जम्मा गरेको हुँ मेरो सम्पत्तिका स्रोत यी अरू मानिसहरू हुन् समाज हो मानिस नभइदिएको भए एक्लै सम्पत्ति आउँथ्यो र सबैसँग भएको सम्पत्ति अलि अलि अलि लिँदै लिँदै मैले धेरै बनाएको हुँ मेरो स्रोत यिनीहरू नै हो कुनै पनि प्रकारको मेरो सुखको स्रोत यो समाज हो यो परिवार हो इष्टमित्र हुन् साथीभाइ हुन् त्यसकारण यिनीहरूभन्दा अलग म छैन म एउटै हुँ म उनीहरूभन्दा अलग बन्न खोजे भने त्यो प्रकृतिको विपरीत हुन्छ र जसले प्रकृतिको विपरीत काम गर्छ उसले त दुःख पाउँछ नै जतिसुकै सम्पन्न भए पनि मन अत्यधिक अशान्त हुन्छ अशान्तिको मूल जड यही हो अरू अलग म अलग अरूसँग म मिल्नै सक्दिनँ यो मान्छे नराम्रो यो खराब यो दुष्ट भनेर अरूलाई नराम्रो बनाएर आफू राम्रो बनिरहेको हुन्छु जबकि म राम्रो पनि छु भने त्यही जसलाई दुष्ट ठानेको छु उनीहरूबाटै लिएको राम्रो हो उनीहरूबाटै सिकेको ज्ञान हो मैले मात्रै के हुन्छ र मैले के जानेको छु र जन्मदै कसैले जानिरहेको हुन्छ र जन्मदै कोही विद्वान हुन्छ र सारा विद्वता सारा ज्ञान सारा सम्पत्ति सारा सम्बन्ध सब कुरा हामीले अरूबाट लिइराखेका छौँ हर एक कला अरूबाट लिइराखेका छौँ आज मलाई अलिकति सुखी हुनुपर्छ भने पनि अरूले प्रशंसा गरिदिनुपर्छ अरूले सम्मान गरिदिनुपर्छ अलिकति आनन्दको अनुभव गर्नको लागि अरूले मलाई माया गरिदिनुपर्छ थोरै अरूले माया गरिदिएनन् मलाई भने म सुखी हुन सक्छु र अरूले मलाई सम्मान गरेनन् भने म सुखी हुन सक्छु र सुखको मेरो स्रोत कोरै छ अरू सबै रहेछन् र अरूले भने नमान्नु उनीहरूलाई दुश्मन ठान्नु यी मानिसहरू नराम्रा हुन् भनेर भन्नु भनेको आफ्नो सुखको स्रोतलाई गाली गर्नु हो आफ्नो सुखको स्रोतलाई अपमान गर्नु हो त्यही गरेर हामी दुखी छौ जस जसको कारणले हामीले सुख पाइराखेका छौ उसैलाई ठेस पुर्याउँछौ ठोस लगाउँछौ त्यसैलाई घोच्छौ मेरो परिवार नभए म एक्लै सुखी हुन सक्थेन सक्दैनथे तर त्यही परिवारलाई सबभन्दा बढी दुःख दिन्छौ जहाँबाट सुख आउँछ त्यसैलाई घोचिरहन्छौ हामी अनि कसरी सुखी हुने होइन प्रवाहमा छोड दिनुपर्छ आफूलाई छोड दिने उनीहरूको काखमा छोड दिने तिमीहरू नै मेरो सुखका स्रोत हौ तिमीहरू जे भन्छौ म मान्न तयार छु मेरो आफ्नो बुद्धिले मात्रै केही भएको होइन मैले अलिकति मेरो बुद्धि पनि छ भने तिमीहरूबाटै प्राप्त भएको बुद्धि हो यो बुद्धिको स्रोत पनि तिमीहरू नै हौ त्यस कारणले म छोड्दिन्छु आफूलाई, जसले अरूको काखमा आफूलाई छोड्यो। जे गर्छौ गर, तिमीहरूले जे भन्यो म मान्न तयार छु, मलाई स्वीकार छ। तिमीहरूको हर एक व्यवस्था अवस्थामा मेरो असहमति छैन। जो सहमत भइदियो यहीँबाट शान्ति उत्पन्न भयो, यहीँबाट सुख उत्पन्न भयो। दुईटा कुरालाई, एउटा विस्तार, अर्को श्रम। श्रमको लागि जहिले पनि चिन्तन, शुभ चिन्तन, राम्रो कुरा, प्रगतिमुखी कुरामा हर हमेसा आफ्नो मनलाई लगाउने, मनलाई खाली नछोड्ने, निरन्तर मनलाई काम दिइरहने, भोलिको योजना बनाइरहने, यसो गरे राम्रो हुन्छ, यसो गरे राम्रो नराम्रो हुन्छ, विगतको अनुभवको आधारमा भोलिको लागि योजना निरन्तर बनाउने, निरन्तर सृजनशील कर्म गर्ने, सृजनशील सोच राख्ने। दोस्रो, अरूको अरूप्रति असहमति होइन, हर एक प्रति सहमत हुने, भारी बोकेर नहिँड्ने। जसले जे भन्यो यो नराम्रो भन्यो, यसले नराम्रो गर्यो, उसले नराम्रो गर्यो, सारा दुनियाँले गरेका नराम्रा कर्महरूको बोझ हामी आफ्नो टाउकोमा लिएर हिँड्छौ। ए बाबा, जसले नराम्रो गर्यो उसैले टाउकोमा बोक्छ नि, किन बोक्नु तपाईँले? हामी त बोकेर हिँड्छौ, त्यही बोझ नबोक्ने। जसले जे गर्छ उसको बुद्धि अनुसार गर्छ, आफ्नो स्वभाव अनुसार गर्छ, आफ्नो प्रकृति अनुसार गर्छ, सामर्थ्य आफ्नो क्षमता अनुसार गर्छ। त्यस कारण स्वीकार गर्ने, जसले जे पनि गरिरहेको छ सर्व स्वीकार।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू,
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पादलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
15: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
18: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: भर्ना खुल्यो।
21: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
0: हाम्रा विशेषताहरू
21: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
0: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
21: शान्त तथा पारिवारिक वातावरण भएको
0: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
21: तिहार सुसारको राम्रो व्यवस्था भएको
0: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
21: घरको जस्तै माया पाउने
22: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
23: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैत गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
22: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183
24: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
25: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
26: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
25: यौन उत्तेजना नहुने
26: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
25: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
26: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
27: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
28: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847-57-193 र 9981-89-028
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
27: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती दम निमोनिया खोकी छेरो
29: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
27: मधुमेह सुगर मृगौला रोग पिसाब
29: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
27: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
29: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
27: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
29: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
27: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
29: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
27: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
29: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
27: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-5-63-196 र मोबाइल नम्बर 9847-78-26-001
30: प्रश्न छ हरेक समय आफूलाई वर्तमान क्षणमा राख्नु भन्नुहुन्छ तर वर्तमानमा नै रहेर कति भूत्र भविष्यको कुराहरू समाधान पनि गर्नुपर्ने हुन्छ अनि वर्तमानमा मात्र रहेर कसरी हाम्रो व्यवहारहरू समाधान हुने होला अध्यात्मले हामीलाई वर्तमानमा रहनु भन्छ तर हामीलाई के लाग्छ भने नि म वर्तमानमा आएँ भने त भविष्यको योजना कसले बनाउने विगतका कुराहरू फर्केर कसले हेर्ने किनभने हामीले विगतबाट पाठ सिक्नु छ र भविष्य निर्माण गर्नु छ, दुईटा काम गर्नु छ। त हामी विगत जुन छ, पास्ट जुन छ, त्यसमा द प्यास्ट अनि फ्युचर, त्यसमा मात्रै विस्तारै जान थाल्छौँ। अनि के हुन्छ भने अलिक दिनपछि हामी जब विगतको कुरा सोच्न थाल्छौ नि, त्यसमा विगतबाट पाठ सिक्न छोडेर विगतको नराम्रो अनुभव मात्रै सम्झेर त्यसमा रुमलिन थाल्छौ। त्यो रुमलिने त्यस्तै यस्तै शब्द छ साइकोलोजीले, मनोविज्ञानले प्रयोग गर्ने, रुमिनेटिङ भन्छ मनोविज्ञानले। त्यो रुमिनेसन प्रारम्भ हुन्छ, हामी विगतमा हराउँछौ। अब त्यहाँबाट पाठ सिक्नुपर्ने, पाठ सिक्दैनौ। मनभरि घाउ, चोट, असफलताका चोटहरू लिएर कसरी तपाईँले भविष्य निर्माण गर्नुहुन्छ? अब त हाम्रा लागि अतीत जुन छ, त्यो चाहिँ भविष्यतिर बढ्नलाई, बढ्ने बाटोमा गोडा तान्ने उपाय मात्र भएको छ एकातिर। र यस्तो भएको हुनाले भविष्यको जब तपाईँ चिन्तन गर्न थाल्नुहुन्छ, तपाईँ चिन्तन गर्नै सक्नुहुन्न, तपाईँको मनमा के आउन थाल्छ भने विगतलाई लिएर असफलताका घाउहरू मनमा राखेको भएर भविष्यको कल्पना गर्ने बित्तिकै त्यही विगत दोहोरिन्छ कि फेरि दुःख पाउँछु कि रोगी हुन्छु कि मलाई अरूले माया गर्दैनन् कि छिटै मर्छु कि आज मसँग जो छ उसले मलाई छोडेर जान्छ कि टाट पल्टिन्छु कि खान पाउँदिन कि एक्लै हुन्छु कि म एक्लै छु कि, यस्ता नराम्रा कुरा मनमा आउन थाल्छन्। त वास्तवमा हामी विगत र भविष्य लाई पुरै बिगारेर बसेका छौ। विगतले दिनुपर्ने पाठ हो, पाठ हामीले सिक्नै छोड्यौं, विगतमा हामी शोकमा डुब्यौं, र भविष्यले दिनुपर्ने योजना हो, भविष्यले त आशा दिनुपर्ने, उत्साह दिनुपर्ने, वाह क्या जीवन म बनाउँदैछु भन्ने, तर भविष्य सम्झिने बित्तिकै मनमा चिन्ता आउन थाल्छ। चिन्ता भविष्यमुखी हो, शोक विगतमुखी हो। ग्रीफ इज समथिङ फ्रम दि प्यास्ट एन्ड स्ट्रेस इज समथिङ फ्रम दि फ्युचर। अब मन हरायो, अतीतमा र भविष्यमा हरायो, तर जे गर्नुपर्ने त्यो गरेन, मन अल्झियो, हरायो र सिद्धियो। यसरी हाम्रो मन आज हेर्यौं भने हिजोको शोक र भविष्यको चिन्ता बाहेक केही पनि बचेन। यस्तो मान्छेले अब के गर्ने अगाडि? त्यस कारणले यसलाई सफा गर्नुहोस्। जब तपाईँ वर्तमानमा आउनुहुन्छ, वर्तमानमा आउनु भनेको के हो भने नि, एकमात्र सत्य वर्तमान क्षण हो। ल विगत देखाउनुहोस् त तपाईँ, तपाईँ कहाँ देखाउन सक्नुहुन्छ? हिजो के भयो तपाईँ देखाउन सक्नुहुन्छ? यहाँ फोटो देखाएर हुँदैन, हिजोमै फर्केर देखाउनुपर्छ। देखाउनुहोस् त, हिजो तपाईँलाई कसैले गाली गर्यो अरे मलाई देखाउनुहोस् त ल, हिजो तपाईँलाई कसैले प्रेम गर्यो अरे देखाउनुहोस् त, देखाउन सकिन्छ? हिजो केवल मनमा मात्र छ, कहीँ पनि छैन अन्यत्र, र भविष्य देखाउन सक्नुहुन्छ? वर्तमान एकमात्र सत्य हो, पहिलो यसलाई बुझ्नुहोस्। दोस्रो, अतीत र भविष्य दुइटैबाट काटेर वर्तमानको क्षणमा प्रवेश गर्न सक्यो भने नि, वर्तमानको क्षणमा तपाईँ प्रवेश गर्दा तपाईँ यति ऊर्जाले भरिनुहुन्छ, सबै ऊर्जा न अतीतमा छ न भविष्यमा छ, ऊर्जा वर्तमानमा छ, ऊर्जा पुरै वर्तमानमा छ। तपाईँको होल एनर्जी, तपाईँ एकछिन पनि वर्तमानमा टिक्न सक्नुभयो भने तपाईँ आफूलाई पृथ्वीको सबभन्दा शक्तिशाली व्यक्ति पाउनुहुनेछ। त्यसकारणले ध्यान, मेडिटेशन नाम गरेको महानायकलाई जीवनमा लिएर आउनुहोस्। ध्यानले के गर्छ भने नि, तपाईँको अतीत सिध्याइदिन्छ, तर अतीतका राम्रा स्मृति नचलाइकन नराम्रा स्मृति जलाएर खरानी बनाइदिन्छ, र भविष्यको चिन्ताबाट तपाईँलाई मुक्त गरिदिन्छ। भविष्यमा सृजना गर्न सक्ने शक्ति मात्र तपाईँसँग शेष रहन्छ। जे चाहिन्न त्यसलाई ध्यानले हटाइदिन्छ, जे चाहिन्छ त्यो त कति बढाउँछ बढाउँछ, तपाईमा सृजना गर्न सक्ने शक्ति हुन्छ र हरेक व्यक्तिसँग सृजना गर्ने क्षमता छ। मात्रै अतीतका घाउले व्यक्तिलाई रोकेको छ। तपाईँ काम गरे पनि कसरी गर्नुहुन्छ, म यो गर्दा पनि असफल भए, यो गर्दा पनि असफल भयो, त्यसले मलाई यस्तो भन्यो, त्यसले मलाई यस्तो गर्यो, मेरो पत्नीले यस्तो गर्यो, पतिले यस्तो गर्यो, यहाँ बिग्रियो, ती घाउ र चोटहरू बोकेर, त्यत्रो ठूलो भारी बोकेर जीवनको सगरमाथा कहिले र कसरी चढ्नु होला। त्यसकारणले अब बन्दै गरेको नयाँ युग, यो जुन भविष्य छ, यसको महानायक ध्यान हो। एउटा त प्रविधि हो, एआई हो, आर्टिफिसियल इन्टेलिजेन्स हो महानायक, अर्को ध्यान हो। यी दुईटा कुरा जीवनमा जसको आयो नि भविष्य उसको। तपाईसँग प्रविधि छ, प्रविधिमा राम्रो काम गर्न जान्नुहुन्छ भने तपाईँ आर्जन मजाले गर्न सक्नुहुन्छ, तर तपाईँको मन नै शान्त छैन भने तपाईँको आर्जन के गर्नुहुन्छ। घरमा हेर्नुहोस्, ठूलो घर छ, बंगला छ, महल छ, महँगो पलङ छ, घरको मालिक चाहिँ रातभरि निदाउन नसकेर स्लिपिङ ट्याब्लेट खान्छ, घरमा काम गर्ने मान्छे चाहिँ एकछिन समय मिल्यो भने भुइँमा बसेर सुटुक्क निदाइहाल्छ। धनी को चाहिँ हो मलाई भन्नुहोस् त, धनी को चाहिँ हो? हा भाइ, विचार गर्नुहोस्। धन आर्जन गर्दै जाँदा ध्यानको क्षमता बढाउँदै जानुपर्ने हो मनुष्यले। र तपाईँलाई अर्को सुन्दर रमाइलो लाग्ला, संस्कृतमा धन र ध्यान एउटै अर्थ हुन्छ। संस्कृतले ध्यानलाई नै धन भन्छ। त्यही भएर कोही पनि मान्छे मर्यो भने निधन भयो भन्छ नि, निधन भनेको पैसा सकियो भनेको होला त, ध्यानको क्षमता सकियो भनेको निधन भयो। किन निधन भयो, फलानु नेताको निधन भयो किन लेख्नुहुन्छ? ती नेताजीले जीवनभर विचारा ध्यान चाहिँ गरेनन्, धन चाहिँ के हो चिनेनन्, अब निधन चाहिँ कसरी हुन्छ, मरे भन्न मिल्छ? त्यो त्यो क्षमता, ध्यानको क्षमता, त्यो एन्टिभाइरस चलाए जस्तै हो, भ्याक्युम क्लिन